0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-151,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: मा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै एक तिहाई कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
1: आठवटे कामहरू छटाकुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ आशा लाग्ने खालको काम गरेर देखिन म।
2: निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश, त्रिवि सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
0: बढ्दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर, विद्यालय तहदेखि नै सचेतना कार्यक्रम आवश्यक, स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
2: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने, क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
0: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीचको खेल अतिरिक्त समयमा धकेलियो, पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
3: प्राविधिक शिक्षा आजको आवश्यकता।
4: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
4: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
3: फोन 01-5121-5100 97418-2096।
4: वेबसाइट www.nec.edu.np।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
2: काया कैरनमा अब खबरको सिलसिला। रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले 100 दिन पार गरेको छ। देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्दै देशको काँचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरेको छ, तर कतिपय थिति र विधि मिचेर गरिएका काम भने विवादित छन्। जर्जर बनेको अर्थतन्त्र सुधार र विकास गति अघि बढ़ाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन्। आशा जगायो, भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। अनि आजको कान्तिपुरले 100 बुदामा एक तिहाई पूरा भएको खबर लेखेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब एक तिहाई कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क, निर्णय, कार्यान्वयनको अवस्था र प्रगतिबारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1,000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ। धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधूरा छन्। तीनमा कुनै कुनै कार्यान्वयन प्रक्रिया नै शुरू भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रूचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैलीले हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको छ।
0: फेरि पनि सरकारका 100 दिनकै खबर। हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरूङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया नागेर गरिएका कतिपय कार्यवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसई र कक्षा 12 को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ़नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढ़ेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। घर जग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै, काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीड़ितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलुबस सेवा सञ्चालनमा आउन बाँकी नै छ, सार्वजनिक सवारीमा सीसीटीभी जडानको योजना पनि अधूरै रहेको छ, पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरूद्ध महत्वपूर्ण काम कारवाही अघि बढ़ाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनैतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल, सक्षम र सुदृढ़ बनाउन मदत पुग्ने विश्वास गर्न सकिन्छ।
2: सुशासन, सेवा प्रवाह, रोजगारी, लगानीको वातावरण, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवनस्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्याङ्कनको विषय बनेको छ। साथी महेश गेवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।
1: आठवटै कामहरू छाटाखुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरू प्रश्न छैन, कार्यकारी भनिदिएछ, कहिले के भनिदिएछ, संशोधन भनेको छ, संघीयताको कुराहरू छ, फेरि सजिलैसँग भनिएको छ, गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देख्दिनँ म।
10: त्यसो भए सुशासन भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
1: सुशासन अब अहिलेसम्म भ्रष्ट हुनेहरू भन्ने चाहिँ प्रश्न छैन, त्यति कुरा आएको छैन बाहिर, तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहे आर्थिकमा पनि प्रस्तुत छैन, राजनीतिक डिरेक्सनमा लोकतन्त्र प्रति प्रतिबद्ध छु त भनेको छ, एकातिर त्यो भनेको छ भने अर्कोतिर फेरि अलिकति कतै कतै अधिनायक त्यो बादका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ। सुशासनको भन्दाखेरि अहिलेसम्म त्यही सर्वाई दावती बलानु ढिसानु गर्ने बाहेक केही त्यस्तो छैन।
10: यो मन्त्रालयको संख्या पनि घट्यो,
1: संख्या घटाएको छ, त्यो राम्रै हो। 100 दिनसम्म हेर्दाखेरि त्यसो लापरवाही त छैन, त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ, अहिले यसै भन्न सकिने अवस्था छैन।
10: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनुपर्छ?
1: नागरिकले जाने काम अघि जो कुरा छ, त्यसरी नियन्त्रण केही छैन, शिक्षा क्षेत्रमा अस्त व्यस्त

0: गर्थे, कुर्सीको लेनदेन गर्थे, तिनजना विषय गरी तिनजना नेताको बिचमा त्यो चल्थ्यो, अनि आफ्ना मान्छे भर्ना गर्ने अनि भ्रष्टाचारको कुरा होइन, हाम्रो सरकार राम्रो छ भन्ने त्यो मपाइ थियो विषय गरी, त्यो छैन अहिले।
1: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नु?
0: मैले सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो कसो हो, यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राजनीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतातिर चिन्तन गरेर राम्रो अनि निर्णय गर्ने। अब अहिले संहिता खारेज गर्ने भनेर संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरूले त्यत्रो म्यान्डेटको कुरा गर्छन्, भोलि चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश। अहिले नै मधेसमा भड्किन लागिसक्यो, त्यति सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्, अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ, अलिकति एडहक भन्छ नि अङ्ग्रेजीमा तदर्थ, त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्, भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई।
2: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल। सरकारको 100 दिनमा आटोउट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन, शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ। हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रूबी ठाकुरले बताउनुभयो। संवैधानिक परिषदले निर्वाचन आयोगका 2 आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ। काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलडुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ। यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्।

0: तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो। यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि तीन तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिश गरेको थियो। त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण ला, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठा रहनु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: जलवायु परिवर्तनको प्रभाव गर्भवती, सुत्केरी, नवजात शिशु, बाल बालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सरकारलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने, वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ़ने र अवस्थामै सीमित नरही स्वास्थ्यसम्म पुगेको हो। जलवायु परिवर्तनले बाल बालिकामाथि पार्ने प्रभाव विषय अन्तर्क्रियामा विज्ञहरू जलवायु संकटलाई वातावरणीय मुद्दाको रूपमा मात्र नभई मानव अधिकार, जनस्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक न्यायसँग प्रत्यक्ष जोड़िएको विषयका रूपमा लिनुपर्ने आवश्यकता औल्याएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालले अत्यधिक गर्मी देशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण तापलहरको अवधि, तीव्रता र दोहोरिने क्रम बढ़िरहेको उल्लेख गर्दै बढ़दो तापक्रमले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयको उपसचिव डाक्टर प्रकाश सिंह थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बाल बालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको खबर गोर्खापत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मंगिरसम्म 33,44,02,98,000 रूपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवा भन्दा शास्ति र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
0: गैराती, काठमाण्ड उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाड़ी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मध्य प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र का एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पनि सम्भावना छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डुमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव पीए छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यो सँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 हारारीमा हुन्छ। त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले पाँचजनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने एकजनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो। तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ। मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार जुलाई 8-11 तारीकसम्म हुने यो भ्रमण गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8-9 इण्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेसियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेबीसको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी खोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरोय डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै केप भडेले पनि गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र केप भडे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
0: यस्तै पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँछ इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारिस आउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको क्लियरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित अतिरिक्त समयमा खेल एक एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 2013 देखि 2083 असार 18 अस्थिसम्म 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
1: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 को लागि ल्याएको बजेटमा खुद्रे र टुक्रे योजना निर्णय नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 गते ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड़ भन्दा कमका योजना समावेश नगर्ने 3 दलीय प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रे र टुक्रे योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढ़ाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने भएको छ। त्यसका लागि असार 23 गते बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनु भएको छ।
0: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुड्केचुला गाउँपालिका 5 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो।
1: विशेष महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: गोर्खामा गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 छेपेटारमा पुरातत्व विभागले 2 वर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: संघीय संसदका दुवै सदनमा लगातार 2 दिन प्राविधिक समस्या देखिँदा बैठक र प्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण 2 घण्टा प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब झण्डै 1 घण्टा ढिलो गरी मात्र शुरू हुन पुगेको थियो। दिन जाओस् बानी नजाओस्
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
0: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिश। त्रिवी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
1: बढ़दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर। विद्यालय तहदेखि नै सचेतनाको कार्यक्रम आवश्यक। स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
0: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
1: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र के बडे बीचको खेल चल्दै। अतिरिक्त समयमा अर्जेन्टिनाको अग्रता। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले सरकारको गाड़ी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेको विषय र सरकारले 100 दिन पुगेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको एक्सप्रेस लेखिएको नीलो गाड़ी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाड़ीको अघिल्लो भागमा 2 तिर हात समातेर रवि जस्तै मान्छे बसेका छन्। अनि गाड़ी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाड़ी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा गनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारीको लागि सम्पर्क 0665-90-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ सानीमा बैंकको

0: नमस्कार, रेडियो मोर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मोर्सिङ्गी .org/ बिहान 6:35 बजेको मोर्सिङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्स्योट, वार्षिक लक्ष्य अनुसारको मुद्दा फर्स्योटमा 105% प्रगति, सदैव शास्ति दिने खरखरे भीरको पहिरो रोकथामको काम 60% सम्पन्न, लमजुङमा सवारी साधनको प्राविधिक परीक्षण तथा प्रदूषण जाँच, 19 सवारी कार्यवाहीमा र बेसरका नेवार समुदायद्वारा करिब 20 लाखको लागतमा सार्वजनिक घाट निर्माण। अब समाचार विस्तारमा। जिल्ला अदालत लमजुङले चालू आर्थिक वर्षको हालसम्म 790 मुद्दा फर्चोट गरेको जनाएको छ। अदालतले शुक्रबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्ष 82-83 वार्षिक लक्ष्य र सोको प्रगति विवरण बारे जानकारी गराएको हो। कार्यक्रममा जिल्ला अदालतका स्वस्थदार राम बुन्दु गौतमले अदालतको वार्षिक लक्ष्य अनुमानित दर्ता लागत लगत अनुसारको प्रगति विवरण, मुद्दाको प्रकृति विवरण र फैसला कार्यान्वयनको व्यवस्था बारे जानकारी गराउनु भएको थियो। सार्वजनिक विवरण अनुसार जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्दा मध्ये चालू आर्थिक वर्षको असार 18 गतेसम्म 790 मुद्दा छिनोफानो भएको छ। अदालतमा चालू वर्ष नयाँ दर्ता मुद्दा 645 र गत वर्षको जिम्मेवारी सरिआएको 349 गरी कुल 994 मुद्दा रहेकोमा जिम्मेवारी सरेको 327 र नयाँ दर्ता 463 गरी 790 मुद्दा छिनोफानो भएको हो। अदालतले चालू आर्थिक वर्षको वार्षिक अनुमानित मुद्दा दर्ता लगत 1150 र वार्षिक फर्चोट लक्ष्य 747 लक्ष्य राखेको थियो। वार्षिक लक्ष्यको आधारमा 105.76 प्रगति हासिल गरेको अदालतले लगतको आधारमा 79.48% मुद्दा फर्चोट गरेको जनाएको छ। अघिल्लो वर्षहरूको तुलनामा चालू आर्थिक वर्ष अधिक मुद्दा छिनोफानो भएको जिल्ला न्यायाधीश सुशीदास ढकालले बताउनुभयो। जिल्ला अदालत लमसुङले गत आर्थिक वर्ष 81-82 67.19% र 80-81 66.15% मुद्दा फर्चोट गरेको थियो। चालू आर्थिक वर्षको फर्चोट हुन बाँकी 204 मुद्दा मध्ये 12 थान गत वर्षमा जिम्मेवारी सरेका र 192 थान चालू वर्षमा मुद्दा दर्ता रहेका छन्। जिल्लामा सबैभन्दा बढ़ी देवानी प्रकृतिका मुद्दा संख्या रहेको छ। सो बाहेक सरकारवादी फौजदारी, दुनियावादी फौजदारी, रिट, निषेधाज्ञा, पुनरावेदन प्रकृतिको मुद्दा दर्ता हुने गरेको छ। अदालतले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै मंगिर महिनामा 124 थान मुद्दा फर्स्योर गरेको जनाएको छ। यसै गरी कार्तिकमा 97, वैशाखमा 91, असोजमा 74, माघमा 61, जेठमा 60, पुषमा 60, भदौमा 55, चैतमा 53, असार महिनामा 41, साउनमा 36 र फागुन महिनामा 28 थान मुद्दा फर्स्योर भएको अदालतको प्रगति विवरणमा उल्लेख छ। पत्रकार सम्मेलनमा अदालतसँग सम्बन्धित कानून बमोजिम गोप्य राख्नुपर्ने बाहेक सूचनाहरू पत्रकारहरूबाट माग भए आएमा संस्थागत रूपमा तोकिएको, आधिकारिक व्यक्ति तथा सूचना अधिकारी मार्फत उपलब्ध गराउने निर्णय समेत भएको छ। लमजुङ माङ जोर्नी बेसर चामे सड़क अन्तर्गत बेसर नगरपालिका 6 स्थित खरखरे भीरमा भइरहेको को पहिरो रोकथामको काम 60% सम्पन्न भएको छ। डुम्रे बेसर चामे सड़क योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टको अनुसार निर्माण कार्यको 40% काम अझै बाँकी रहेको छ। हाल सड़क मुनि मर्संती नदीतर्फ तथा सड़कमाथि पर्खाल निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो। सड़कमाथि नेलिङ गर्ने करिब 80 मिटर सड़क ढलान गर्ने लगायतका काम सम्पन्न हुन बाँकी रहेको उहाँको भनाइ छ। भौगोलिक रूपमा जटिल र जोखिमयुक्त क्षेत्र भएकाले निर्माण कार्य अपेक्षित गतिविधिमा अघि बढ़न नसकेको योजना कार्यालयले जनाएको छ। करिब एक वर्ष निर्माण कार्य अवरूद्ध रहेपछि गत माघ महिनादेखि पुनः काम शुरू गरिएको हो। कार्यालयको अनुसार खरखरी भीरको पहिरो रोकथामका लागि 20 करोड़ लागत अनुमान गरिएकोमा 16 करोड़ 48 लाख निर्माण सम्पन्न गर्ने गरी खरी ढुङ्गा गोलमेश्वर जेबीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार 2080 मंगिरभित्र काम सम्पन्न हुनुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक 2082 मंगिरसम्म म्याद थप गरिएको थियो। त्यस अवधिपछि पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गरी आगामी फदौसम्म पुर्याएको कार्यालयले जनाएको छ। मनाङ जिल्लालाई सड़क सञ्जालसँग जोड्ने सरकारी योजना अन्तर्गत उक्त सड़कको निर्माण 2051 सालदेखि सड़क डिभिजन कार्यालय दमौली तनहुँले शुरू गरेको थियो। 2057 सालदेखि नेपाली सेनाले निर्माणको जिम्मेवारी सम्हालेको थियो भने 2079-70 सालदेखि निर्माण सम्पन्न गरी सड़क डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। 65 किलोमिटर लामो उक्त सड़क मध्ये 35 किलोमिटर लमसुङ र 30 किलोमिटर मनाङ पर्छ। खरखरी फिरमा विगत करिब 8 वर्षदेखि पहिरो खस्दै आएको छ। विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस स्थानबाट आन्तरिक तथा बाहिर पर्यटक आवत जावत गर्ने गर्दछन्। पहिरोका कारण सड़क पटक पटक अवरूद्ध हुने तथा यात्रु र सवारी साधनलाई जोखिम हुने गरेको छ। वेशा नगरपालिका 6 का वडा अध्यक्ष प्रकाश थापाले पहिरोका कारण वर्षायाममा आवागमन झनै जोखिमपूर्ण बन्ने गरेको बताउनुभयो। उहाँका अनुसार पहिरोमाथि रहेको फाँटगाउँ बस्ती पनि जोखिममा रहेको छ। लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः शुरू भएकाले पहिरो नियन्त्रण भए आवागमन सहज हुनुका साथै बस्ती समय सुरक्षित हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। यस सड़कबाट दैनिक रूपमा दर्जन सवारी साधन सञ्चालन हुँदै आएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका सचिव कृष्ण बहादुर आले निर्माण कार्य समयमै सम्पन्न भएको भए वर्षायाममा पनि आवागमनमा सहज हुने र पहिरोको जोखिम न्यूनीकरण हुने बताउनुभयो। निर्माणमा भएको ढिलाइका कारण यात्रुहरूले अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको उहाँको भनाइ छ। लमजुङमा सञ्चालनमा रहेका सवारी साधनको प्राविधिक अवस्था, प्रदूषणको मात्रा तथा आवश्यक कागजातको परीक्षण गर्ने उद्देश्यले शुक्रबार विशेष अनुगमन तथा चेक जाँच कार्यक्रम भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङको समन्वय र सहकार्यमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय तनहुँ डुम्रेका निमित्त कार्यालय प्रमुख गोपाल ओलीको नेतृत्वमा प्राविधिक टोलीले अनुगमन गरेको हो। टोलीले वेश्या नगरपालिका 2 भकुण्डे तथा मर्सङ्गी गाउँपालिका 3 खुदी क्षेत्र मा सञ्चालनमा रहेका साना तथा ठूला सवारी साधनको कागजात जाँचपास, यान्त्रिक अवस्था, प्रदूषण मापन तथा मेकानिकल परीक्षण गरेको हो। अनुगमनको क्रममा ट्राफिक नियम तथा प्रचलित मापदण्ड विपरीत सञ्चालन भएका 19 वटा सवारी साधनलाई आवश्यक कानूनी कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङका प्रमुख गौतम खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीले सुरक्षित मापदण्ड अनुकूल तथा वातावरण मैत्री सवारी सञ्चालनलाई प्रवर्धन गर्न यस्तो अनुगमन तथा प्राविधिक परीक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने खत्रीको भनाई छ। महिलाहरूको सशक्तिकरण तथा आय अर्जनमा टेवा पुर्याउने उद्देश्यले लमसुङको वेशा नगरपालिका वडा नम्बर 8 महिलाहरूलाई मखमलको चप्पल बनाउने तालिम दिएको छ। श्री विकासका लागि 5 दिने सम्मा सञ्चालन भएको सो तालिम शुक्रबार समापन भएको हो। तालिम एकीकृत सेवा कार्यालय लम्सुङको आयोजना र नेवामिस पूजाको समन्वयमा सञ्चालन भएको हो। तालिम समापन कार्यक्रम एकीकृत सेवा कार्यालयका प्रमुख मिता कुमारी थापाको अध्यक्षता तथा वेश्या नगरपालिकाका उपप्रमुख पद्म गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सिपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। यस्ता तालिमबाट सहभागीहरूले आफ्नै गाउँठाउँमा सानो लगानीबाट स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्दै सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। स्थानीय तहले पनि महिलाको क्षमता विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमहरू गर्दै आएको बताउनुभयो। सहभागी वेश्या नगरपालिका 8 की सलिना श्रेष्ठले सनिला श्रेष्ठले तालिमको अवधि छोटो भए पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो। सिकेको सिपलाई थप अभ्यास गर्दै आय अर्जनको माध्यम बनाउने योजना रहेको श्रेष्ठले बताउनुभयो।
3: नमस्कार, मेरो नाम सनिला श्रेष्ठ, घर बेसी सहर 8। हामीले यो 5 दिने चप्पल बनाउने तालिमबाट थोरै भए पनि सिक्ने अवसर पाएको छौँ। अब त्यो छोटो समय भयो हुन चाहिँ, तर पनि हामीले 5 दिनसम्म मेहनत गरेर हाम्रो प्रशिक्षक म्यामले राम्रोसँग सिकाउनु भयो, अनि त्यो हामीले पनि सक्रिय भएर लाएर थोरै थोरै भए नि बनाउन सिकेखाम आइडिया आइरहेछ। साथै हामी महिलाहरू घरको गिरेडी मात्रै नभइकन पनि यो अलिअलि आफ्नो 2 टा पैसाहरू आमदानी गर्नको लागि यो आफ्नो हातमा सिपको लागि पनि यो राम्रो भएछ। हामी आफू पनि सक्षम भौँ र अनि आफू सँगसँगै हामीसँग आबद्ध हुनुभएका संस्थाहरू पनि छ आफ्नो समूहमा, उहाँहरूलाई पनि सिकाउन सकौँ, अलिअलि उहाँहरूलाई पनि सक्षम बनाउन सकौँ भनेर हामीले अहिले गरिरहेका छौँ। त्यसमा अब अलिअलि बनाउन सुरु गरिएको छ, यसलाई नै अब अहिले त हामीलाई यो बेसिक रूपमा मात्रै हो, थोरै थोरै मात्रै जान्यौँ, यतिले मात्रै नभइकन पनि अझै यसलाई डिप्लोमा लाँदाको लागि उद्योग व्यवसाय नै अब एउटा राम्रो गर्नको लागि हामीलाई अझै तालिमको अझ खाँचो छ। यो चाहिँ बेसिक लेभललाई भयो, 1 महिना 1.5 महिना जति लाएर हामीले यसलाई गर्यौँ भने अझ योभन्दा पनि राम्रोसँग गर्न सकिन्छ। अहिलेलाई चाहिँ थोरै हामीलाई यसो आफ्नो सिपको लागि सक्रिय होस् र जगाउन मात्रै खोज्नु भएको छ उहाँहरूले, हामीलाई यसो जगाइदिनु भएको हो। यसलाई नै अब निरन्तरता दिएर अब अरू अर्कोचोटि पनि अझै तालिम महिनाको लागि आयो भने हामीले यसलाई व्यवसाय रूपमा गरेर हामी महिलाहरू पनि सक्षम हुन सकिन्छ भन्ने एउटा सिपमूलक तालिम यो चप्पल ट्रेनिङबाट पनि एउटा राम्रो शिक्षा पाएका छौँ।
0: कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख मिता कुमारी थापाले तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्ने आधार तयार गरेको बताउनुभयो। नेवार समुदायबाट माग आएपछि सो कार्यक्रम गरिएको उहाँको भनाइ थियो। थापाले तालिमबाट सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गरी आय अर्जन बढ़ाउन सके तालिमको वास्तविक उपलब्धि हुने उल्लेख गर्नुभयो। आगामी दिनमा पनि आवश्यकता र मागका आधारमा यस सिपमूलक तालिम सञ्चालन गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो। तालिमका प्रशिक्षक शोभा कणेले 5 दिनको अवधिमा सहभागीहरूलाई विभिन्न डिजाइनका चप्पल बनाउने, आवश्यक सामग्रीको छनौट मापन गर्ने तरिका, काट्ने, सिलाउने तथा आकर्षक ढंगले तयार गर्ने व्यावहारिक सिप सिकाएको बताउनुभयो। छोटो समय भए पनि सहभागीहरूले चप्पल निर्माण सम्बन्धी आधारभूत ज्ञान र सिप राम्रोसँग हासिल गरेको उहाँको भनाइ थियो। तालिममा नेवार समुदायका 22 जना महिलाहरू सहभागी थिए।
4: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
11: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
10: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
11: ए हो र?
10: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
11: बाप रे, यति धेरै जोखिम?
10: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
12: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
14: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
14: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
13: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
14: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
13: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
14: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
13: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
14: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
13: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
14: मासिक एकाइ परीक्षाको व्यवस्था,
13: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
14: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
13: जीपीए 3.60-4 सम्म 100% छात्रवृत्ति,
14: जीपीए 3.20-देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
13: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
14: थप जानकारीका लागि
13: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
0: लमजुङ विस्तारमा सार्वजनिक दह संस्कार स्थलको अभाव हटाउने उद्देश्यले नेवार समुदायले सार्वजनिक घाट निर्माण गरेका छन्। विश्व नेवार समाजको पहल तथा सक्रियतामा विश्व नगरपालिका 7 स्थित भोटे फाँड जाने पुल नजिक मर्सङदी किनारमा दह संस्कारको लागि घाट निर्माण गरिएको हो। नेवार समाजको अगुवाईमा निर्माण गरिएको भए पनि यो घाट कुनै एक समुदायमा सीमित नभई सबै समुदायका नागरिकले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाको रूपमा सञ्चालन गरिने भएको छ। लामो समयदेखि बेसरमा व्यवस्थित सार्वजनिक दह संस्कार स्थलको अभाव हुँदा स्थानीयवासीले विभिन्न कठिनाई भोग्दै आएका थिए। सोही आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक तथा आवश्यक पूर्वाधार सहित घाट निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष ईश्वर प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार घाट निर्माणका लागि नेवा समुदाय सहित अन्य समुदायका दाताबाट जम्मा 24,34,202 रूपियाँ आर्थिक सहयोग संकलन गरिएको थियो। त्यसमध्ये घाट निर्माणमा 19,78,555 रूपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो। निर्माणपछि बाँकी रहेको रकम मध्ये 2,00,000 रूपियाँ घाट नजिकै रहेको शिव मन्दिरको पुनः निर्माणका लागि छुट्याएको छ। बाँकी रकम भने भविष्यमा घाटको मर्मत, सम्भार तथा आवश्यक पूर्वाधार विस्तारमा खर्च गरिने निर्माण समितिले जनाएको छ। दह संस्कार कार्यलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधार सहित घाट निर्माण गरिएको समितिको भनाइ छ। घाट निर्माणका लागि आवश्यक रकम बेसर क्षेत्रका नेवार समुदायको सक्रिय सहभागितामा संकलन गरिएको हो। करिब 117 जना दाताले स्वैच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए। बेसर क्षेत्रका 200 भन्दा बढी नेवार परिवारको बसोबास रहे पनि सबैको सहयोग सहकार्य र सहभागिताबाट योजना सफलतापूर्वक सम्पन्न भएको समितिले जनाएको छ। घाट निर्माणका क्रममा जग्गा व्यवस्थापन सहजीकरण गर्दै आएका महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण सहयोगी दाता, शुभेच्छुक तथा सहयोगी संस्थाप्रति समितिले आभार व्यक्त गरेको छ। सार्वजनिक रूपमा सञ्चालन हुने घाटलाई आवश्यकता अनुसार सबै समुदायलाई प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बक्याउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले शुक्रबार विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,298,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारका लागि दबाव नदिन आग्रह गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्स्योट। वार्षिक लक्ष्यको अनुसार मुद्दा फर्स्योटमा 105% प्रगति। सधैँ शास्ति दिने खरखरे भीड़को पहिरो रोकथामको काम 60% सम्पन्न। लमजुङमा सवारी साधनको प्राविधिक परीक्षण तथा प्रदूषण जाँच। 19 सवारी कार्यवाहीमा र बेसरका नेवार समुदायद्वारा करिब 20,00,000 लागतमा सार्वजनिक घाट निर्माण। बिहान 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: कार्यक्रम रंग रंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसबाट आदरणीय श्रोता मित्रहरू, हरेक शनिबार यसै समय प्रसारण हुने कार्यक्रम रंगरसमा नयाँ कोसेली लिएर तपाईँहरूको माझ आज पनि उपस्थित भइसकेको छु। यसै समयको यस परिस्थितिमा प्रस्तुत हुने कार्यक्रम रंगरस तपाईँहरूको बीचमा विभिन्न कोसेलीहरू लिएर उपस्थित हुने सन्दर्भमा आज फेरि मैले छुट्टै एउटा सान्दर्भिक एउटा हुनहार साहित्यकारको बारेमा चर्चा परिचर्चा गर्ने जमर्को गरेको छु, जो पारिजातको जीवन थाहा छ। यो पारिजातको जीवन कथाको बारेमा नरेन्द्रराज पर्साई 2012 वैशाख 1 गते शिक्षा स्नातक कृति 50 भन्दा बढी, जो नेपाली साहित्यमा जीवनी विधाको खडेरी परेको अवस्थामा नरेन्द्रराज पर्साईको प्रवेश भएको हो। जीवनी लेखन कलाको नवीनतम शैलीका साथै जीवनी साहित्यका मूल्य र आदर्शलाई प्रसाईले आफ्नो लेखनको मेरुदण्ड बनाउनु भएको। यसै परिप्रेक्ष्यमा प्रसाईको पारिजातको जीवन कथा जीवनी लेखनको नमूना ग्रन्थका रूपमा पाठक समक्ष प्रस्तुत भएको छ। पारिजातको जीवन कथामा बहुमुखी श्रेष्ठ पारिजातलाई विभिन्न कोण र सुरबाट अन्वेषण गरिएको छ। नरेन्द्र राज पर्साईले पारिजातको जिन्दगीभित्र पसेर आफ्नो मनलाई कतै बाँडफाँड नगरी पूर्णतया पारिजात प्रति नै केन्द्रित गर्नुभएको छ। त्यसैले पारिजातको जीवन कथा उनको नाली बेली र इतिवृत्त मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा अनुकरणीय कृति पनि बन्न पुगेको छ। आदरणीय मित्रहरू, यसै सन्दर्भलाई कोट्याउनको लागि पारिजातको जीवन भन्ने परिवेशमा रहेर आज म यो विषयवस्तु प्रस्तुत गर्न लागिरहेको छु। विषयवस्तु यसरी अगाडि बढ्छ। बाल्य अवस्थादेखि नै पारिजातको पारिवारिक जीवन विचित्रले बित्यो। खास गरेर 14 वर्ष टेकेपछि यिनले आफ्नो घर र परिवारबाट कहिले मानसिक शान्ति पाउन सकिन। द्वन्द्वै द्वन्द्वले यिनको पारिवारिक जीवन बगिरहेको थियो। यिनी सानै उमेरकी हुँदा यिनको बाबु टीबी रोगबारीको औषधिको अध्ययन अनुसन्धान र प्रयोग गर्न नेपाल आएका थिए। जिन्दगीमा पहिलोपल्ट अभिभावकको अनुपस्थितिमा पनि पारिजात दार्जिलिङ नै बसेकी थिए। आफ्नो रित्तो घरमा आफै एक्लैले आफै भित्र शासन चलाउनु परेको त्यस दुःखद घटनाका प्रसंगहरू पारिजातको बिर्सी नसाउनेका क्षणहरू भए। त्यतिखेर न राम्ररी खान पाउनु, न पढ्न पाउनु र न बस्न सुत्न पाउनुको स्थितिमा पारिजात पुगेकी थिइन्। पारिजातले त्यस्तो विकट समयमा आफ्नो मन खोलेर कसैलाई भन्नुभन्दा पनि उनका व्यथा सुनिदिने मान्छे कोही थिएन। त्यस वखत विपत्तिका अनेक रूप जस्तै अनिकाल, भोकमरी, घर झगडा, क्रान्ति आदिका चापमा नै पारिजातको जीवनचक्र जाकिएको थियो। आफ्ना जिन्दगानीका तिनै अप्रिय प्रसंगहरू सम्झेर पारिजात पछिसम्म पनि भन्ने गर्दथिन्। त्यसबेला हाम्रो घर मसान घाट जस्तै हुन्थ्यो। त्यस वखत पारिजातको घर अत्यन्त सामञ्जस्यको स्थितिमा परिचालित थियो। त्यसबेला पारिजातको घर भन्नु मात्रको घर थियो, किनभने त्यस घरभित्र पारिजातको सुख, शान्ति र आनन्दको जीवन न्यून हुन्थ्यो। त्यसबेला घरका अभिभावकका रूपमा रहेका पारिजातका दाजु शिवकुमार वाइवा आफ्नी पत्नीकै स्वरूपमा मात्र घुम्थे, अथवा भनौँ उनी स्वास्नी ल्याउनु, स्वास्नी खेद्नु र फेरि ल्याउनु, फेरि भगाउनुमा व्यस्त हुन्थे। पारिजातका लागि त्यति बेला आफ्नो घर न बिरानो हुन्थ्यो। कता हो कता सपन भरि यिनले आफ्नै घरमा आफ्ना पाइताला टेकेकी हुन्थिन्। पारिजात र उनका बहिनीहरूको स्थिति अत्यन्तै नमजाको देखेर पारिजातकी दिदी छेसन र भिनाजु अभिभावक भएर केही दिन पारिजातका साथीमा रूपमा बसेका थिए। तर दिदी भिनाजु माझ पनि भना भन्दा कोटाकोट बराबर चलिरहन्थ्यो। त्यस समय दिदी भिनाजुको दिनरातको लडाई देखेर पारिजात ज्यादै दुखित भइरहन्। दिदी भिनाजुको दिनहरूको मारामार र झगडालाई शान्त पार्न पारिजातले उनीहरूबाट पनि आफू अलग्गै हुन चाहे। दिदी भिनाजुको ननीको चालाबाट पारिजातले दिदीलाई आफ्नो लोग्नेसँग छुट्टिने सल्लाह पनि दिइन्। दिदी माइत आउँदा दिदीलाई भिनाजुसँगको सम्बन्ध विच्छेद गर्न यिनी क्रमशः भड्किरहन्थे। त्यस बेला एकैनाले पारिजात दिदी भिनाजुबाट छुट्याउन अग्रसर थिइन्। परिणामस्वरूप भिनाजुलाई घुसिया, दुराचारी, पापीको लान्छना लाएर यिनले दिदी भिनाजुको पारपाचुको नै गराइदिन्। यिनका भिनाजु पनि ज्यादै जाली खटाएर चलाए। त्यसैले छुट्टिएकी यिनकी दिदीसँग माफ मागेर यिनका भिनाजुले फेरि दिदी लिएर आफ्नो घर गए। दिदी भिनाजुको पुनः मिलन भएपछि अर्थात 3 वर्षपछि यिनकी दिदीको पनि असमायिन मृत्यु भयो। त्यसपछि यिनको भिनाजुसँगको नाता पनि सधैँले टुङ्गियो। संरक्षक विहीन अवस्थाका कारण त्यसबेला पारिजातलाई एउटा राम्रो संरक्षकको आवश्यकता थियो। त्यसैले आश्रयको मिठो आशा बोकेर पारिजात संगीतकार तथा गायककार कर्मयोञ्जनकी आमाकी घरमा पुगिन्। कर्मयोञ्जनकी आमा पारिजातकी सानीमा थिइन्।
अनि बालकैदेखि यिनले पारिजात गरेकोमा सानो ठूलो दृष्टि पुर्याउने गर्थिन्। आमा नभएकी टुरी पारिजात आफ्नी सानीमाको अनुहारमा नै आमाको मायाको झझरको त्यो देख्थिन्। सानै उमेरदेखि पारिजातलाई आफ्नी सानीमा प्रति ठूलो आस्था र विश्वास र भरोसा थियो। सानीमा पनि पारिजात भनेपछि हुरुक्कै हुन्थिन्। त्यसवखत पारिजात घरको बहाल बेहालका अतिरिक्त बाबु अनुपस्थित हुँदाको न्यासुले पनि भौतारिरहेकी थिइन्। त्यसै बीच पारिजातका बाबु पनि परदेशबाट दार्जीलिङ आइपुगेका थिए। काठमाडौँबाट दार्जीलिङ भित्रिएको केही समयपछि डाक्टर केएस वाइबा फेरि इलामतिर लागे। त्यसबेला यी आफ्नो पेसामा निकै बढी खट्थे। त्यसबेलासम्म यिनै होमियोप्याथी क्षेत्रमा नामी पनि भइसकेका थिए। डाक्टर वाइबा आफ्नो औषधि प्रयोग गर्न घरि पहाड़ जान्थे र घरि मधेस ओल्लन्थे। त्यसै परिप्रेक्ष्यमा औषधिको प्रयोगको लागि यिनले इलाम बस्नु परेको थियो। बाबु इलाम जाने आउने भएकाले नै पारिजातले सानैमा इलाम देख्ने मौका पाएकी थिइन्। डाक्टर केएस वाइबा आफ्नी छोरी डाक्टर हुन्छ भन्ने कुराको पक्का विश्वासका साथ थिए। त्यही अड्कलले नै यिनले पारिजातको प्रारम्भिक पढाइ चलाएका पनि थिए। तर आफ्नी छोरी भने बिजाब गर्नै मन मान्ने र विज्ञान पढ्नै नहेर्ने भन्ने कुरो डाक्टरले बुझेका थिएन। यिनले छोरीको मनोवृत्ति देखेर आफ्नो लक्ष्य प्राप्तिको मन चाहिँ मात्रै गएका थिए। पारिजातले बाबु समस्या डाक्टर पठाउनका लागि आफ्नी बहिनी योग्य छिन् भनेर परावर सुकन्याको प्रस्ताव ल्याइरहन्थिन्। किनभने सुकन्या पढाइमा धेरै आराधना गर्दथिन्। तर पछि सुकन्याले पनि डाक्टर नपढ्ने गरी आफ्नो बाटो अर्कैतिर मोडिन्। तैपनि तुलनात्मक रूपले भन्नुपर्दा साधारण शिक्षामा पनि पारिजात भन्दा सुकन्या नै लगनशील हुँदै गइन्। स्कूल स्तरको पढाइमा सुकन्याले पारिजातले भन्दा उन्नति गर्दै गइन् अनि प्रत्येक दृष्टिकोणले सुकन्या फस्टाउँदै पनि गइन्। साँच्चै भन्ने हो भने त्यसबेला सुकन्याको चालामालाले गर्दा पारिजातलाई प्रशस्त हीनताले छोपेको पनि थियो। त्यसो त उनको त्यस हीनताभित्र पनि सुकन्याप्रति गहिरो प्रेम थियो। मिठो सद्भावना थियो र मौलिकताले ढाकिएको आत्मीयता थियो। वास्तवमा यी सबैको मूल मन्त्र के थियो भने पारिजात र सुकन्या बीच अत्यन्तै प्यारो नाता थियो। यी एक अर्कामा नङ मासु नै थिए। पारिजातको अध्ययनकै समयमा उनका घरमा फेरि एउटा विपत्ति बस्यो। वास्तवमा त्यस विपत्तिद्वारा सारा दार्जीलिङमा नै हल्ला मचिएको थियो। त्यस समयको वर्षा ऋतुमा घनघोर पानी आँधी र तुफानले दार्जीलिङलाई चट्टै चुनाउन खोजेको आभास पाइन्थ्यो। त्यस वर्ष दार्जीलिङ पहिरो नै पहिरोको देश बनेको थियो। यस्तो स्थितिमा बाइबा परिवार आफ्नो घर छोडेर अन्तै शरण लिन पुगेको थियो। त्यस हतारको समयमा त्यस घरमा विभिन्न मूल्य अनुसारहरू पनि छरिएका थिए। सबै हतारका बेला त्यहाँ पारिजातको एउटा बिरालो पनि छरिएको थियो। संकटको बेला घर छोड्दा पनि पारिजातले आफूले प्रिय ठानेको बिरालोलाई निकै सम्झन थाले। त्यसैले बिरालो लिन आफ्ना दाजुलाई साथमा लिएर यिनले आफ्नो गाउँ पस्ने जमर्को गरिन्। उनीहरू बिरालो लिन भनेर आफ्नो घरतिर लागे। आफ्नो घर जाने क्रममा यिनका दाजु श्रीवत छटाछ भिडिरहे। तर पारिजातलाई त्यस संकट पर्न बाटो काट्न निकै कठिन भयो। बाटामा थुप्रिएका बालुवा हेरेर पारिजात रुनु न हाँस्नुले बाध्यतामा पुगेकी थिइन्। त्यस छेड आफ्नी बहिनीको कम्मरसम्म बालुवा भरिएको देखेर उनका दाई आत्तिएका थिए। त्यस्तो कठिन परिस्थितिमा पनि बहिनीलाई जोगाएर शिवा भाइबाले जङ्गार बाहिरतिर पुर्याएका थिए। त्यसबेला पारिजात र उनका दाजुको पासुलाहरू काँडाले कोरेर कोत्रेर तासेर रगतम्मे भएका थिए। त्यसबेला उनीहरू अगाडि बाटा हिँड्दै आएका बाटाका भागहरू पनि पछि पछि भक्का भक भाँचिएका खाल्टो परेका र लडेका हुन्थे। ती सबै दृश्य देखेर उनीहरू हात्तिँदै रुँदै कराउँदै बाटो काटिरहेका हुन्थे। त्यस यात्राका क्रममा ती दिदी बहिनी दाजु बहिनी दुवैका लागि धुजा धुजा भएर च्यातिएका थिए। त्यति बेला पारिजातको शरीर नाङ्गो हुने अवस्थामा पुगेको थियो। तर पनि नाति उनीहरू आफ्नै गन्तव्यमा सरी थिए। पारिजात र उनका दाजु त्यस्तो विकट बाटामा पनि आफ्ना यात्राका पूरा गर्न सफल भए। त्यस दिन उनीहरू निकै दुःख र कष्टका साथ आफ्नो घरमा पुगेका थिए। हुन त त्यसबेला त्यहाँ प्राय अरूहरूका घर पनि पहिरोले पुरिएको उनीहरूले प्रत्यक्ष देखेका थिए। तर उनीहरूको घर भने पहिरोले लडाएको रहेनछ। उनका घरमा झ्यालका पर्दामा पनि हावा हल्लिरहेका देखिन्थे। त्यसैले पारिजातले सर्वप्रथम झ्यालका पर्दा झिकिन् र आफ्नो शरीरमा बिहोरिन्। त्यसबेला त्यहाँ

यिनलाई देखेर पाइजातका सबै सदस्यहरू हर्षले रुन र हाँस्न पनि थाले। मान्छेले प्राय दुःखका घटनालाई निधिको विडम्बना भन्ने गरेका छन्। पारिजातको परिवार यही विडम्बनाका चपेटामा पुनः परेको थियो। अर्थात् एउटा राम्रो प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिएका थिए। यिनका दाजु शिवकुमार भाइबा पनि क्रमश ओह्रालो लागेका थिए। यसै सिलसिलामा शिवकुमार भाइबा एक रात निकै ढिलो घर फर्के। घरभित्र पसेर शिवकुमारले छात्न थाले। शिवकुमारको चालमालले त्यस घरमा त्यतिखेर आतंकको सिर्जना भयो। अनि पारिजातले आफ्ना दाजुलाई के भयो भनेर आतिन्दै सोधिन्। त्यसको उत्तर दिने क्रममा शिवले भने कति गाँजा खाएर आएको। शिवकुमार भाइबा दिनानुदिन आफ्ना कर्महरूबाट ओझेल पर्न थाले। त्यस बेला यी कहिले स्कूलबाट भागेर कता जान्थे, कहिले साथीहरूसँग कुलतमा लागेर बिरलिन गर्थे, अनि कहिले यी स्कूल जान्छु भनेर पौडी खेल्न जान्थे। यस्तैमा एक दिन यी पौडी खेल्दा खेल्दै पोखरीमा नै हराए। त्यस दिन आकाशबाट पनि घनघोर पानी परिरहेको थियो। शिवलाई बचाउन पोखरीमा पसेका दुईजना मान्छे पनि निस्कन सकेनन्। त्यस बेला पोखरीको पानी सुकाएर तीनवटा लासलाई पाखामा राखेर सबै रुन थाले। पारिजात र सुकन्या पनि छाती पिटी पिटी रोई। बाबु डाक्टर केएस बाइबा पनि रुन थाले। 17 वर्षसम्म पृथ्वीमा रहेर पारिजातका दाजु शिवले 2010 सालमा पृथ्वी छोए। आदरणीय मित्रहरू, हामी तपाईँहरूको माझमा यो साहित्यिक प्रस्तुति अन्तर्गत पारिजातको जीवन कथा नरेन्द्र राज प्रसाईद्वारा तयार गरिएको यो प्रस्तुति प्रस्तुत गरिरहेको छु। अब भने तपाईँहरूलाई एकैछिन म छाहारीमा ओझेल पर्दै नारायण गोपालको स्वरमा यो एउटा मिठो साङ्गीतिक

0: पुनः नमस्कार छ साहित्य मित्रहरू, हामी हरेक शनिबार तपाईँहरूलाई साहित्यिक खुराकहरू दिएर मनलाई आनन्दित पार्न खोजिरहेका छौँ। साहित्यको मिठो रसमा पक्कै पनि तपाईँहरू डुबुल्कीमा मारिरहनु भएको छ होला। यहाँहरूको सुझाव अपेक्षाको लागि रेडियो मर्सङ्गी 95 MHz हरेक सम्पर्कमा रहेर हामीलाई उचित वातावरण बनाइदिनु हुनेछ भन्ने आशा गर्दै फेरि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। पारिजातको घर अब अझै मरूभूमिमाथिको ढुङ्गा हुन थाल्यो। त्यस ठाउँमा पारिजातको अर्को मन बुझाउने कुनै साधन थिएन। त्यस बेला त्यहाँ एउटा बाबु, एउटा पारिजात, एउटी सुकन्या र अर्की कान्छी बहिनी रोही दिन कटाउने जिउँदा आत्माहरू थिए। त्यस्तो काली लाग्दो वातावरणलाई झट्टै छाडेर केही समयपछि भनुभयो अथवा 2010 सालतिर पारिजातका बाबु दार्जीलिङबाट काठमाडौँतिर लागे। छोराको पीड़ामा छटपटाएका केएस भाइबा काठमाडौँमा पस्दा पारिजात आशावादी हुँदै सोध्थिन् अब बाबुको मानसिकतामा केही सुधार होला कि। पारिजात दार्जीलिङमा आफ्ना बहिनीहरूसँग बसेकी थिइन्। बाबुको कुण्ठित मनथी र दाजुको स्मृतिमा छातीमा राखिएरै बारम्बार रुन्थिन्। कमाउने बाबुको मनमा बज्र परेपछि बाबु पनि रुँदै काठमाडौँ पछि गए। यी विभिन्न प्रसंग जोडेर पारिजात भन्थिन्, त्यस बेला त मलाई देउसी पनि डर लाग्थ्यो, रातिमा निन्द्रा लाग्थ्यो। वास्तवमा त्यहाँका वरिपरिका दृश्यहरू र मनभरिका कल्पनाहरू पारिजातको लागि सपना थिए। यिनका लागि आफ्नो उमेर र शरीर पनि अभिशाप झैं बसेको थियो। त्यसैले यी झोक्राएर तडपिएर भौतारिएर नै त्यस ठाउँमा जिउँदै मरुदुलले जीवन व्यतीत गर्ने गर्दथे। युवा अवस्थामा टेक्दा टेक्दै पारिजातले बेजोडले कष्टप्रद रूपमा पारिवारिक जीवन बिताउनु परेको थियो। त्यस बेला यिनको आर्थिक अवस्था नै राम्रो थिएन। त्यसैले भरायसी संकटको समाधानका लागि यिनले अग्रसर हुनु पर्थ्यो। यिनले आफ्नो कर्तव्य जति नै पालन गरिरहे तापनि यिनको घर र पारिवारिक जीवन नै साक्षात हुन थालेको थियो। वास्तवमा यही परिणति पनि जोडिएर यिनको काठमाडौँ प्रवेश भएको थियो। काठमाडौँमा बहिनी सुकन्या पनि दिदी पारिजातसँगै बस्थिन्। विभिन्न आँधीहुरीसँगै लुकामारी गर्दै यी दिदी बहिनीको उच्च शिक्षा ग्रहण गरिसकेका थिए। उच्च शिक्षा लिइसकेपछि यिनीहरूले आफ्नो बेग्लै स्कुलको स्थापना गरे। त्यसपछि पनि बहिनी सुकन्या र दिदी पारिजात एउटै घरमा बस्थे। त्यस बेला यिनका साथी इष्टमित्रहरू पनि प्रशस्तै थिए। त्यस घडी पारिजात रुनी हाँस्ने आँसु पुछ्ने साथीहरूका बीचमा आफू बसेको अनुभूति गर्थिन्। यी सबैभन्दा ठूला कुरा सुकन्या र पारिजातको मन वचन र कर्म देख्ने साथी थिइन्। त्यसैले पारिजात आफै भन्थिन्, मलाई एक्लै छु भनेर अनुभव भएन, मेरी बहिनी नै मेरो घर थिए। पारिजातले बिहे नगरेर पनि आफ्नो जीवनलाई बाचुन्जेल परिवारमा नै पाइरहन्। उनी आफू औपचारिक रूपमा कसैकी पत्नी नभए पनि उनले धनुवार मुखुवालाई जीवनभरि प्रेमका प्रेमिका रूपमा लिइराखिन्। वास्तवमा धनुवार मुखियासँग पारिजातले गहिरो प्रेम गरेकी थिइन्। तर त्यो उनीहरूको बीचको सम्बन्ध विषयमा चट्टै चुडिएको थियो अनि उनले आफ्नै भावनाहरूकामा आफू एक्लो भएको महसुस गरिरहन्। तर एक्लो जीवन आबद्ध भइरहे पनि बहिनी सुकन्या त्यसलाई कारण आफू घर गृहस्थीका रूपमा अनुभूति चाहिँ सङ्घालिरहन्। काठमाडौँको रामसापदेखि महेपीसम्मको जीवनयात्रामा पारिजातले आफू एक्लै भएको कहिले महसुस गर्न सकिनन्। उनी आफ्नो जीवन र सुकन्याको परिवार जोडिएर भन्ने गर्थिन्, म एक्लै बसेकी छैन, गृहस्थी जीवनले म जन्माएर परिवारभित्र बसेकी छु। वास्तवमा प्राय साहित्यकारहरूको आफ्नै निवास स्थानमा भइरहने आवागमन पनि उनको जीवनमा प्रेरक नै भयो। यस हिसाबमा जीवनका हरेक क्षण, हरेक घुम्ती र हरेक मोडहरूमा पारिजातले कहिले एक्लै बस्नु परेन। उनी जहिले पनि पारिवारिक ओतमा नै यन्थिन्। तर जे जस्तो समय बितिरहे तापनि यी सबै प्रमुख कारक तत्व यिनकी बहिनी सुकन्या नै थिइन्। सरकारीमा भन्ने हो भने सुकन्या लामा पारिजातकी सर्वस्व थिइन्। पारिजातको सम्पूर्ण परिवार सुजी भन्नु नै सुकन्या थिइन्। हरेण मित्रहरू, पारिजातको जीवन कथासँगै पारिजातको जीवनमा सुकन्या कसरी आएकी थिइन् छोरै प्रसङ्ग म कटाउन चाहन्छु। पारिजात आफूलाई जन्म दिने आमाले मैया माया हौसला र आशीर्वाद नपाउने अभागी छोरी थिइन्। त्यसै गरी पारिजात आमाले जस्तै स्नेह र प्रेरणा आड भरोसा दिने बहिनी सुकन्याकी भाग्यमानी दिदी थिइन्। एउटी शारीरिक रूपमा असक्षम दिदीको संसारमा सम्पूर्ण रूपमा सदैव जुटेर सुकन्याले नै पारिजातको लागि अद्वितीय भूमिका निर्वाह गरेकी थिइन्। रामायणमा राम र लक्ष्मणको प्रसंगलाई जसरी राम लक्ष्मण भनेर गाँसिँदै लगिन्छ, त्यसरी नेपाली साहित्यमा पनि पारिजात सुकन्या भनेर चिरस्मरणीय रूपमा सम्झाउने कार्य सुकन्याबाट भएको छ। साथै सुकन्याले कहिले घमण्ड गरिनन् र बरु उनी निहुरिएर हिँड्नै हिँडिन्। निर्मल लामालाई निर्मल लामा बनाउनमा पनि पारिजातलाई पारिजात बनाउन तपाईँको योगदान छ भन्ने आग्रह समेत अस्वीकार गर्दै सुकन्याले भनेकी, म आफै केही बन्न नसक्नेले कसरी उनीहरूलाई बनाए होला, उनीहरू आफूलाई बनाएका हुन्। सुकन्या मपाई र ममत्यपनबाट मुक्ति बस्ती
1: त्यस्ती व्यक्तित्व हुन् जुन व्यक्तित्व तकै महान्तका कारण पाजाग्रा निर्मल लामाले आफ्नो दायित्वलाई सार्वजनिक गरेका सकेका थिएनन्। तर सुकन्यामाथि व्यक्तित्वभित्र काव्य संसार हुँदा हुँदै पनि खास गरेर आम्नी दिदीको सेवामा समर्पित हुँदा सुकन्याले लेखनीद्वारा आफ्नो भूमिका प्रदर्शन गर्न सकेकी थिइनन्। पारिजातका जीवनलाई सबैभन्दा मनपर्ने व्यक्ति आफ्नै बहिनी सुकन्या थिइन्। दार्जीलिङदेखि बाचुन्जेलसम्म पारिजातको जीवनमा प्राय दिनहुँ गाँसिने व्यक्ति नै सुकन्या थिइन्। आमा, बहिनी, अभिभावक र संरक्षक सबै नै पारिजातले सुकन्यालाई मानेकी थिइन्। सुकन्या विषयका प्रसंगमा पारिजात भन्छन्, म मन भएकी छु, सुकन्या शरीर भएकी छिन्। पारिजात स्वर्गीय भएपछि यस पृथ्वीमा सबैभन्दा ठूलो चोट सुकन्यालाई पर्यो। जे जस्तो दुःखद अवस्थामा पनि पारिजातका जीवनभर सुकन्याको आङमा घाम लागिरहेको थियो। तब पारिजात स्वर्गीय भइन्। त्यसपछि सुकन्याले औँसीको रात झैं जीवनयापन गरिरहेकी छिन्। वास्तवमा पारिजातको रिक्ततामा सुकन्याको संसार रित्तो भयो, सुक्खा भयो र खाली भयो। उनले पारिजातको शून्यतामा आफ्ना मनका कुराहरू खोलेर क्रमशः आफ्नी प्राणप्रिय दिदीलाई चिठी लेख्न थालिन्। वास्तवमा आफ्ना नानीहरू र विद्यार्थीहरूसँग पनि मनका भावना पोखेरन सुकन्याले आफ्ना दैनिकी चलाएकी थिइन्। यसै क्रममा सुकन्याले आफ्नो स्वर्गीय दिदीलाई पछि फेरि पनि आफ्नो छाती खोलेर एउटा चिठी लेखेकी थिइन्। उल्लेखित चिठीहरू बेहोराहरू यस सिलसिलामा प्रस्तुत गरिएका छैन। दिदी पारिजातलाई बहिनी सुकन्याद्वारा लेखिएका चिठीहरू अनुच्छेदहरू फटा फड्को मार्दै तल जस्ताको तस्ता यसरी गरिएको छ। तिमी एकैपटक लेख्यौ, त्यही तिम्रो प्रथम र अन्तिम हुन्थ्यो। तिमी अरूको समस्या सुन्दै अनि सल्लाह दिँदै पनि लेख्न सक्थ्यौ। लगभग 200 जति टेलिफोन नम्बर तिमीलाई कन्ठे आउँथ्यो। म त यस मानेमा तिम्रो प्यारा साइड नै थिएँ। फुर्सदको समय दिमागी कसरत भन्दा टेलिफोन नम्बरहरू सम्झेर बस्थ्यो। तिम्रो अध्ययनको क्षेत्र अति विस्तृत थियो, तथापि तिम्रो खगोलशास्त्र र भ्रमण साहित्य चर्कारेर पढ्थ्यो। आफ्नो सानो सानो लुगा आफै धुन्थ्यौ। तिम्रो कृतिहरूबाट पैसा आउन थालेपछि मलाई सघाउन टेलिफोन, पानी र बत्तीको पैसा दिन्थ्यौ। त्यति मात्र कहाँ हो र, मेरो छोराछोरी र मलाई समेत लुखाबाट पुर्याउँथ्यौ। चाडबाडमा खर्च दिन्थ्यौ, आफ्नो औषधि आफै गर। आदरणीय मित्रहरू, आज यो प्रस्तुतिमा पारिजातको जीवन कथा नुरराज प्रसाईद्वारा तयार पारिएको कृतिबाट मैले यो विषयवस्तु पोखेँ। अब भने म कार्यक्रमको अन्त्यमतिर जाँदैछु। अन्त्यमा, कुनै समय त्यस्तो पनि थियो, हामी दुई बीच एउटै जुत्ता थियो। म बाहिर जाँदा तिमी घर नै र तिमी बाहिर जाँदा म घरै। त्यही त्यहाँका हो कि त म प्यारासाइटको फाइलले तलिँदा तिमीले तिम्रो प्रथम कथा सपुतलाई नाटकमा रूपान्तर गरेर कलेज अफ एजुकेसनको प्रौढ शिक्षा कार्यक्रमलाई बेचेर मेरो निम्ति क्लोरोमाइटिसिन किनेर ल्याएकी थियो भन्ने यो उजागारका साथ आगामी हप्ता फेरि पुनः तपाईँहरूको माझमा उपस्थित हुने वाचा गर्दै यो रंगरस संसारबाट बिदा हुन चाहन्छु। नमस्कार। जय साहित्य, जय भाषा।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244।

0: सूचना सूचना सूचना
1: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनको लागि वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्र मा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 9855614549। रोजगार सेवा केन्द्र बेसी सर 9847014549।

0: नमस्कार, तपाईहरु सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनको लागि तयार पारिएको हो। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त रहेको छु। बेसिसा नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेउडार 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोको अनलाइन र फेसबुक पेजबाट पनि एकसाथ सुन्न सकिन्छ। आज कार्यक्रमको 11 भाग हो। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गतिविधि, बेसिसा नगरपालिकाका उपप्रमुख पद्मा गुरूङसँगको छोटो कुराकानी र लघु नाटिका प्रसारण गर्नेछौं।
1: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234, मोबाइल नम्बर 98-560-14-549, रोजगार सेवा केन्द्र बिसिसहर, सम्पर्क फोन नम्बर 98-470-14-549।
0: यो छोटो जानकारीमूलक सूचनापछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। अब सुनौ गतिविधि।
1: राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत बेसिसह नगरपालिकाका 5 वडामा सञ्चालन गरिएका रोजगारी सिर्जना कार्यक्रमका सबै आयोजना सम्पन्न भएका छन्। बेसिसह नगरपालिका रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वर बहादुर लोहनीका अनुसार चालू आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान तथा नगरपालिकाको 100% साझेदारीमा सञ्चालन गरिएका ती आयोजना मार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण पूर्वाधार विकासमा टेवा पुर्याइएको हो। कार्यक्रम अन्तर्गत वडा नम्बर 2 चिप्लेटी कौसिरी गोरेटो बाटो निर्माण, वडा नम्बर 6 गोरेटो बाटो स्तर उन्नति, वडा नम्बर 9 महेन्द्रको घरदेखि बिसौना हुँदै पोखरी टोलसम्म गोरेटो बाटो निर्माण, वडा नम्बर 10 सिरुबारी मोटर बाटो स्तर उन्नति र वडा नम्बर 11 कोलडाँडा बस्नेत गाउँ गोरेटो बाटो निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक आयोजनाका लागि 2,24,800 रूपियाँका दरले बजेट विनियोजन गरिएको थियो। यस अनुसार 5 आयोजना सम्पन्न गर्न चालू आर्थिक वर्षमा कुल 11,24,000 रूपियाँ बजेट विनियोजन गरी खर्च गरिएको नगरपालिकाले जनाएको छ। संयोजक लोहनीले कार्यक्रम मार्फत स्थानीय बेरोजगार नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै गोरेटो तथा मोटर बाटोको स्तर उन्नतिबाट स्थानीयवासीको आवागमन सहज भएको बताउनुभयो। उहाँका अनुसार यस्ता श्रममूलक विकास आयोजनाले स्थानीय पूर्वाधार विकाससँगै नागरिकको आय आर्जनमा समेत सकारात्मक योगदान पुर्याएको छ। बेसिसह नगरपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सूचना सामग्री वितरण तथा प्रचार प्रसार अभियान सञ्चालन गरेको छ। नगरपालिकाको वार्षिक कार्ययोजना अनुरूप बेसिसह नगरपालिका रोजगार सिप तथा उद्यमशीलता केन्द्रको समन्वय तथा आप्रवासी स्रोत केन्द्र लमजुङको प्रत्यक्ष सहभागितामा उक्त अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत वैदेशिक रोजगारीसँग सम्बन्धित नगरपालिकाबाट प्रदान गरिने सेवा बारे जानकारी, सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श तथा सचेतनामूलक पम्पलेट र ब्यानर नगरपालिकाका सबै वडा कार्यालय साथै सर्वसाधारणको बढ़ी आवत जावत हुने सार्वजनिक स्थानमा टाँस गरी जानकारीमूलक सन्देश प्रवाह गरिएको रोजगार शिव तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वर बहादुर लोहनीले जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीमा जान चाहने नागरिक सही सूचना, कानूनी प्रक्रिया तथा सम्भावित जोखिमबारे सचेत गराई सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीमा पहुँच बढ़ाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र कानूनी प्रक्रियाको जानकारी अपरिहार्य रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने प्रत्येक नागरिकले आधिकारिक निकायबाट सूचना तथा परामर्श लिए र मात्रै प्रक्रिया अघि बढ़ाउनु पर्नेमा जोड़ दिँदै यस्ता जनचेतनामूलक अभियानले सुरक्षित आप्रवासन प्रवर्धनका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा शोषण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार। अब प्रस्तुत छ बेसिसा नगरपालिकाका उपप्रमुख पद्मा गुरुङसँगको छोटो कुराकानी।
2: बाल बच्चाको शिक्षा दीक्षा अब आफ्नै पनि जीवन स्तर चाहिँ अहिले हिजोको जस्तो छैन। सबैको लिभिङ स्टाइल चाहिँ अलिक माथि आइसकेको छ। सबैले सुख सुविधा खोज्न थालेको छ। उनीहरू सहर केन्द्रित छन्। त्यही कारणले पनि उहाँहरू आफ्नो नानी बाबुहरूको शिक्षाको लागि, गुणस्तरीय शिक्षाको लागि पनि उहाँहरू चाहिँ विदेश जाने गर्छन्।
3: मानिसहरू रोजगारीका लागि जान्छन्। खास गरी के कुरामा चाहिँ उहाँहरू कुन कामको लागि अथवा के गर्नको लागि बढी गएको पाइन्छ?
2: युवाहरू चाहिँ पढ्नकै लागि जाने गर्छन् होइन, पढ्नकै लागि अहिले विभिन्न देशहरूमा जाने गरेको छ। पढाइको साथसाथै रोजगारीको लागि नै उनीहरू चाहिँ विदेश जाने गर्छन्।
3: त्यो रोजगारीमा जाने युवाहरूको समस्याहरू कतिको आइरहेछन् बेसर नगरपालिकामा? तपाईँहरूलाई मौखिक अथवा लिखित जानकारीहरू पनि चाहिँ आइरहेको होला?
2: हामीसँग लिखित पनि आउँछन्, केही धेरै जसो मौखिक नै आउने गर्छ। अब उहाँहरूलाई चाहिँ उनीहरूलाई पठाउने त्यो एजेन्टहरू जो हुन्छ त्यो मार्फत चाहिँ उहाँहरूलाई कतिलाई चाहिँ जे काम मिल्छ त्यहाँ त्यही काम भनेर लगिन्छ यहाँबाट। कतिको चाहिँ यहाँ उनीहरूले एउटा काम दिने भनेर लाने तर यहाँ उहाँ गइसकेपछि अर्कै किसिमको फरक किसिमको कामहरू चाहिँ लगाउने। त्यो कारणले गर्दा उहाँहरू चाहिँ आफू जुन सिपमा चाहिँ आफू चाहिँ त्यो सिपमा दक्ष छ त्यो काम गर्न चाहिँ उहाँहरू चाहनुहुन्छ। त्यसको विपरीत आफूसँग ज्ञान सिपै नभएको किसिमको काम चाहिँ त्यहाँ गर्नु पर्दाखेरि चाहिँ उहाँहरू चाहिँ एकदमै अप्ठ्यारोमा परेको, त्यो काम गर्न नसकेको, त्यो कारणले गर्दा त्यस्ता गुनासोहरू आउने। अनि कसैले चाहिँ ज्याला नै पारिश्रमिक पनि धेरै दिन्छु भने जस्तै 1,00,000 दिम्ला, 80,000 दिम्ला भनेर लग्यो उहाँ गएपछि 20,000-30,000 त्यस्तो दिने। त्यो कारणले गर्दा पनि उहाँहरू चाहिँ त्यस्तो गुनासोहरू चाहिँ हामी कहाँ आउने गर्छन्।
3: विदेश जानको लागि एजेन्टले ठगेको, मृत्यु अङ्गभङ्ग भएर बेसहारा बन्नु परेको, त्यस्ता कुराहरूको जानकारीहरू तपाईँहरूकोमा चाहिँ के कस्तो छ?
2: आप्रवासी स्रोत केन्द्र स्थापना भयो विश्वेश्वर नगरपालिकाले लमजुङ जिल्ला प्रशासन कार्यालयमा। त्यसपछि चाहिँ र त्यसपछि गाउँ गाउँमा गएर चाहिँ विभिन्न किसिमको सचेतनाको कार्यक्रमहरू चाहिँ रिटर्निङ भोलिन्टियर मार्फत सचेतनाको कार्यक्रमहरू गरियो। अनि त्यसपछि चाहिँ उहाँहरू धेरै जोडिनु भएको छ। अङ्गभङ्ग भएर आउने, जसरी त्यहाँ ज्यानै गुमाउनेहरू पनि, र लास कसरी नेपाल ल्याउने होइन, उनीहरूको परिवारले पाउने राहत के हो, त्यो राहत कसरी प्राप्त गर्ने, अब यस्तो कुराहरू चाहिँ दिनौदिन चाहिँ अहिले चाहिँ धेरै कुरा जानकारी भइसकेपछि चाहिँ त्यो सुविधा लिनको लागि अथवा त्यो सेवा लिनको लागि पनि उहाँहरू चाहिँ धेरै हाम्रो रोजगार शाखा अथवा आप्रवासी स्रोत केन्द्रमा चाहिँ जोडिने गरेको चाहिँ छ।
3: तपाईँहरूले गाउँ गाउँमा यो रिटर्नीहरूलाई पनि अब उनीहरू लक्षित कार्यक्रमहरू पनि गरिरहेको सुनिन्छ होइन, उनीहरूको आफन्तहरू लक्षित कार्यक्रमहरू पनि सचेतनामूलक कार्यक्रमहरू गरिरहेको सुनिन्छ, कस्ता खालका व्यक्तिले चाहिँ लाभ पाउँछन्?
2: अब खास गरेर चाहिँ त्यसको डाटा संकलन गर्ने काम भएको छ एउटा होइन, विदेशमा उनीहरू कुन कुन देशमा कति कति छन् त एउटा वार्ड लेभलमै होइन, एउटा ओडामा सब देशै तोकेर भन्दा पनि कुन देशमा कति लिगल्ली रूपमा गएको होइन, वैधानिक रूपमा गएको, संख्या चाहिँ कति छ त्यो डाटा थाहा पाउन पायो भने चाहिँ भोलि त्यहाँ कुनै किसिमको घटनाहरू घट्यो भने त्यो सजिलैसँग चाहिँ आप्रवासी स्रोत केन्द्र मार्फत पनि पत्ता लगाउन सजिलो हुने होइन र उहाँको घर परिवारलाई यहाँबाट खबर पठाउन पनि सजिलो हुने त्यही कारणले गर्दाखेरि चाहिँ त्यही आप्रवासीको संख्याहरू पत्ता लगाउनको लागि र उनीहरू विदेशमा हुँदा उनीहरूलाई परेको अप्ठ्यारो पर्यो भने उनीहरूले कहाँ सम्पर्क गर्ने के गर्ने अथवा फर्केरै आउनु पर्यो भने पनि जस्तै यहाँ आए फर्केर आएपछि उहाँहरूले त्यो सम्पर्क कहाँ गर्ने होइन रोजगार शाखामा होला नगरपालिकाको मा होला अथवा आप्रवासी स्रोत केन्द्रमा होला त्यो मार्फत चाहिँ जिल्ला प्रशासन कार्यालय होला होइन उत गएर चाहिँ रोजगार बोर्ड नै होला केन्द्रमा गएर अनि यसरी चाहिँ उहाँहरूलाई कहाँ कहाँबाट उहाँहरूलाई सेवा सुविधा मिल्छ अथवा सहयोग मिल्छ उहाँहरूको मध्यस्थकर्ता को हो कसले सहजीकरण गर्छ अथवा त्यहाँ केही घटना घट्यो भने त्यहाँको राजदूतावास होला होइन उनीहरूलाई चाहिँ कसरी कन्ट्याक्ट गराउने असहज भएको मान्छेहरूलाई कसरी सहज बनाउने र देशमा पनि एउटा किसिमको चाहिँ अब यस्तो किसिमको चाहिँ व्यवस्था छ अथवा वैदेशिक रोजगारमा जानेहरूको लागि समस्या पर्यो भने चाहिँ ऐन कानूनमा कुन किसिमको व्यवस्था छ नेपाल सरकारले के व्यवस्था गरेको छ सङ्घ स्थानीय सरकारहरूले के व्यवस्था गरेको छ उहाँको सूचना कहाँ संकलन गर्ने उहाँले कसलाई जानकारी गराउने यस्ता यावत कुराहरू चाहिँ हामी गाउँ गाउँमा सचेतना गराइराख्दाखेरि यी विषयहरूको बारेमा जानकारी हुन्छ र उहाँहरूले उहाँको घर परिवार विशेष गरेर वैदेशिक रोजगारीमा जानेको घर परिवार र उहाँको आफन्तले पनि यो सचेतना कार्यक्रममा चाहिँ भाग लिन पाउनुहुन्छ त्यस मार्फत चाहिँ उहाँहरूले त्यस्तो समस्यामा परेर आएको कोही छ भने उहाँहरूले नजिकै प्रहरी कार्यालयले होला जिल्ला प्रशासन नै होला हामी नगरपालिकाले नै होला उहाँले चाहिँ त्यसरी समन्वय गर्ने जानकारी गराउने काम चाहिँ भइरहेको छ।
3: अब उनीहरू लक्षित कार्यक्रमहरू के कस्ता छन् नगरपालिका?
2: हामी अब युवा विकास कार्यक्रम भनेर बजेट हाम्रो ठुलै हुन्छ युवा विकासमा होइन त्यसमा हामी विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू होइन फर्किएका युवाहरूलाई हामी पहिलो प्राथमिकता दिन्छौँ। हामीले विज्ञापनमा सूचनामा वैदेशिक रोजगारीलाई यति पर्सेन्ट यहाँकालाई यति पर्सेन्ट भने पनि नभने पनि हाम्रो मुख्य टार्गेट चाहिँ वैदेशिक रोजगारीबाट फर्केर आएको युवाहरू केही न केही सिप सिकेर आउनु भएको छ उनीहरू हकको कारणले जान पाउनु भएन विदेश अथवा उहाँहरू त्यहाँ केही सिकेर आउनु भएको छ र यहाँ केही गर्न सकिन्छ त्यो अनुभवको आधारमा भन्ने चाहिँ उहाँहरूसँग हुन्छ त्यो किसिमको सिप छ त्यो किसिमको बुझाइ छ भनेर चाहिँ हामीले चाहे अनुदानका कार्यक्रम हुन् चाहे सिप युवा सिप विकासका कार्यक्रम हुन् त्यहाँ चाहिँ हामी बढीभन्दा बढी वैदेशिक रोजगारमा जाने र उहाँको घर परिवारलाई हामी जोड्ने गर्छौँ।
3: विदेशमा अब युवाहरू गइरहेका छन् होइन त्यसको लागि नगरपालिकाले चाहिँ उहाँलाई सुरक्षित बनाउनको लागि के गरिरहनु भएको छ र अर्को कुरा चाहिँ देशमै टिकाउनको लागि तपाईँहरूले चाहिँ के कस्तो अहिलेको चाहिँ 83-84 चाहिँ अहिले नीति पारित हुँदैछ होइन त्यसमा चाहिँ के कुराहरू समेटिएका छन्?
2: पहिलो कुरा त हामीले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई वैदेशिक रोजगारीमा नजानुस् भनेर रोक्नको लागि अब पालिकाले गर्ने त सानो सानो उद्यमहरू ठुलो उद्यम हुँदैन होइन त्यो उद्यम अन्तर्गत पनि उहाँहरू टिक्न सके ठिकै भयो नसक्नेहरू चाहिँ विदेशै जान चाहनुहुन्छ भने उहाँले चाहिँ विदेश जाँदाखेरि के कुराहरू चाहिँ आफूले यहाँ सिकेर जानुपर्छ अथवा कुन कुन किसिमको छ उहाँले जिल्ला प्रशासन कार्यालयमा गएर पासपोर्ट लिनुहुन्छ पासपोर्ट लिइसकेपछि हाम्रो आप्रवासी स्रोत केन्द्रमा काउन्सिलरहरू हुन्छ त्यहाँ आएर उहाँहरूलाई चाहिँ काउन्सिलिङ चाहिँ गरिन्छ होइन तपाईँ वैदेशिक रोजगार जाँदा यो मापदण्ड पूरा गरेर जानुपर्छ अस्ति उनीहरू तुरुन्तै भिजा चाहिँ आजै लाग्ने भोलि लाग्ने आजै आउनुहोस् भोलि आउनुहोस् होइन भन्ने कुरा हुन्छ। हामीले भनेको कमसेकम 15 दिन अगाडि त्यो वैदेशिक रोजगारीमा जाँदै गरेको युवाले सबै कुरा चाहिँ उसले पहिले जानकारी पाउनुपर्छ त्यसपछि ऊ त्यहाँ ठगिन्छ ठगिँदैन भन्ने कुराहरू चाहिँ उसले त्यतिखेर चाहिँ उसले हिसाब गर्छ त्यतिखेर बुझ्छ उसले त्यो बुझ्ने समय पनि दिनुपर्छ भनिन्छ हामीले तर चाहिँ उहाँहरूलाई जाने 1-2 दिन बाँकी रहँदाखेरि चाहिँ ल तिम्रो भिजा यति दिनमा आउनुपर्छ यसो गर्नुपर्छ छिटो लाग्छ के भन्ने चाहिँ उहाँहरूलाई अन्तिम चरणमा गएर मात्रै उहाँहरूलाई चाहिँ वैदेशिक रोजगार बोर्डले उहाँको एजेन्ट मार्फत चाहिँ त्यसरी चाहिँ छिटो छिटो भनेर उहाँहरू धेरै कुरा नबुझी जानुहुन्छ तर चाहिँ हाम्रो आप्रवासी स्रोत केन्द्रले चाहिँ उहाँहरू विदेश जानु छ भने कुन देश जाने हो त्यो देशको रुल रुलेसन के छ होइन अनि त्यो सबै कुरा उसले पाउने कति हो पारिश्रमिक कुन कामको लागि जाने हो यदि त्यो काम पाएन भने उसले कहाँ खबर गर्ने हो होइन उसको पैसा फस्यो भने उसले कहाँ खबर गर्ने हो यी सबै कुराहरू चाहिँ अहिले चाहिँ सिकाएर चाहिँ पठाएको हुन्छ। एउटा होइन. अर्को तपाईँको दोस्रो प्रश्न चाहिँ वैदेशिक रोजगारीबाट फर्केको युवाहरूलाई के गर्नुहुन्छ भन्ने छ नि त होइन.
3: उनीहरू लक्षित अथवा चाहिँ यो हाम्रो अहिलेको नीति तथा कार्यक्रममा चाहिँ के कस्तो कुराहरू
2: समेटेका छन्, नीति कार्यक्रम अहिले के गरेछ भन्दा उहाँहरू फर्केर आउनुहुन्छ भने फर्केर आएको एक महिनाभित्र अथवा तुरन्तै उहाँले चाहिँ स्वास्थ्य परीक्षण गर्नुपर्छ. किन भन्दा उहाँले स्वास्थ्य परीक्षण गर्यो भने उहाँहरूलाई कुन किसिमको बिरामी छ, जस्तै किडनी फेल हुन सक्छ, उनका क्यान्सर हुन सक्छ होइन, त्यो रोगहरू लागेको छ भने चाहिँ उहाँले एक वर्षभित्र नै त्यसको पाउनुपर्ने जुन किसिमको सेवा सुविधा हो, उहाँले पाउने उपचार खर्च हो, त्यो चाहिँ त्यहीभित्र पाउनुपर्ने रहेछ. त्यस कारण चाहिँ यहाँ चाहिँ घर आउने बस्ने अनि लामो समयपछि बिरामी भएपछि बल्ल उहाँ चेकअप गर्न जाने होइन, चेकअप गरेर उहाँको व्यथा पत्ता लगाउने बेलासम्म उहाँको त्यो पाउने जुन किसिमको सेवा सुविधाको समय अवधि हो त्यो समय अवधि गइसक्दो रहेछ. त्यस कारण अहिलेको हाम्रो 83-84 नीति कार्यक्रममा चाहिँ हामीले वैदेशिक रोजगारीबाट फर्केको युवाहरू अब आफ्नो गाउँमा त मैले अघि नै भने संकलन छ, कुन वडामा कतिजना युवाहरू चाहिँ विदेश हुनुहुन्छ, कुन कुन देश हुनुहुन्छ, उहाँहरू कहिले फर्किने भयो सबै कुरा त्यहाँ थाहा हुन्छ होइन. उहाँहरू फर्किने बित्तिकै पहिलो उहाँको जुन घरमा युवा फर्किन्छ त्यो घरमा गएर चाहिँ काउन्सिलिङ गर्ने हाम्रो रिटर्निङ भोलिन्टियरले र उहाँलाई चाहिँ तुरन्तै एक महिनाभित्रै तुरन्तै सकिन्छ भने तुरन्तै उहाँ विदेशबाट फर्किएको एक हप्ताभित्र उहाँले चाहिँ आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चाहिँ अहिलेको हाम्रो नीति कार्यक्रममा चाहिँ छ. त्यसले चाहिँ वैदेशिक रोजगारीबाट फर्किएको युवालाई चाहिँ राम्रै हुन्छ भन्ने चाहिँ हामीले चाहिँ विश्वास लिएका छौँ.
0: तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार. यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ. अब सुनौ छोटो लघु नाटिका.
4: नमस्ते बहिनी, केही खोजिरहनु भएको हो र?
5: नमस्ते दिदी, यो पासपोर्ट बनाउने ठाउँ कता होला?
4: यही अगाडि छ नि, ऊ हेर त, कोठा नम्बर 11, त्यहाँ जानुहोस् अनि 15 नम्बर कोठामा आउनुहोस् है.
5: के छ र कोठा नम्बर 15 दिदी?
4: यहाँ हाम्रो आप्रवासी स्रोत केन्द्र छ, 5-10 मिनट बसेर कुरा गरौ. अहिले पासपोर्टको फर्म भर्न र फोटो खिच्न जानुहोस् ल.
5: हुन्छ दिदी. नमस्कार दिदी.
4: नमस्कार बहिनी, हजुरको नाम भन्नुहोस् त.
5: माया गुरुङ.
4: कहाँबाट आउनुभयो?
5: माथि गाउँबाट, दुधपोखरीबाट.
4: पासपोर्ट किन बनाउन लाग्नुभएको नि?
5: त्यस्तै हो दिदी, केही होइन.
4: ढुक्क भएर भन्नुहोस्, हामी केही गर्दैनौ, सोध्ने मात्रै हो.
5: विदेश जान.
4: कुन देश जानुहुन्छ नि?
5: थाहा छैन दिदी.
4: थाहा छ होला, हामीलाई नभन्नु भएको होला.
5: साँच्चै हो दिदी, थाहा छैन.
4: अनि कसरी जान लाग्नु भयो त विदेश? काम गर्न त होला.
5: एकजना दाइले भन्नुभएको छ, जुन देशमा गए पनि राम्रो देशमा पठाइदिन्छु, धेरै कमाई हुन्छ भन्नुभएको छ.
4: आफ्नै दाई हो र?
5: होइन, हाम्रो जेठी दिदीको श्रीमानको मित हो, हाम्रो भेनाको मित, सबैले चिन्छन्, उहाँले नै मिलाइदिन्छु भन्नुभएको छ.
4: ए, अनि उहाँले आफै पठाइदिन्छ अरे त?
5: खै त्यो त थाहा छैन, काठमाडौँमा अफिसमा कुरा गरिसकेको छु भन्नुभएको छ.
4: पैसा माग्नु भएको छ कि छैन नि?
5: सुरुमा पासपोर्ट सँगै 1,00,000 रुपियाँ दिनु भन्नुभएको छ. दिदी भेनाले पनि हुन्छ भन्नुभएको छ.
4: कहाँ बुझाउने रे त पासपोर्ट र पैसा?
5: उहाँ आफै घर आउनुहुन्छ रे, नभए 2 हप्तापछि पासपोर्ट आउँछ रे, आफै विशेष सहर आउने भन्नुभएको छ.
4: ए, अनि कहाँ जाने, के कामका लागि जाने, त्यो केही थाहा नहुने अनि पासपोर्ट र पैसा बुझाइहाल्ने र?
5: खै दिदी, मैले त हुन्छ भनिदिएको छु, आफ्नै भेनाको मितलाई के भन्ने र?
4: बहिनी, एकपटक यसो सोच्नुहोस् त, कतै पैसा र पासपोर्ट लिएर त्यो मान्छे हराइदियो भने?
5: खै दिदी, त्यस्तो त हुँदैन होला नि.
4: हुने नै त्यस्तै हो बहिनी, हामी आफ्नै नजिकैको मान्छे भनेर विश्वास गर्छौ, विश्वासघात पनि हुन सक्छ.
5: अँ त नि दिदी, मलाई मेरो साथीले पनि पहिला कुन देश जाने हो, काम के हो, कुन अफिसबाट जाने हो सबै बुझ्नुपर्छ भन्थे.
4: हो हामी त्यही भन्न यहाँ बसेका हौ। तपाईलाई तपाई कुन अफिसबाट जाँदै हुनुहुन्छ भन्ने थाहा छ?
6: छैन दिदी।
4: तपाई कुन देश जाने भन्ने कुरा थाहा छ?
6: अहँ थाहा छैन।
4: काम के गर्ने भन्ने थाहा छ?
6: त्यो पनि थाहा छैन।
4: केही थाहा नभएपछि तलब कति पाइन्छ भन्ने पनि थाहा छैन होला।
6: राम्रो तलब हुन्छ भन्छ, ओभर टाइम गर्न सकियो भने अझै बढी हुन्छ रे।
4: अनि अरू?
6: पासपोर्ट लगेपछि भिजा आउँछ रे एक महिनामा, अनि जाने रे।
4: हेर्नुहोस् बहिनी, तपाईलाई केही थाहा नदिने अनि शुरूमै पासपोर्ट र पैसा मागेपछि तपाई ठगिन पनि सक्नुहुन्छ है।
6: होइन होला दिदी, एकजनाले त भन्थ्यो ठगिएला है भनेर, उहाँ आफन्त जस्तै भएकोले ढुक्क भएर बसेको, बामाले पनि आफन्त जस्तै रहेछ भन्नुभयो।
4: हेर्नुहोस् बहिनी, धेरै मानिस ठगिने कारण यही हो, चिने जानेको आफन्तको साथी गाउँकै मान्छे भनेर विश्वास गरिन्छ, तर विदेश पठाउने काम कानूनी प्रक्रिया अनुसार मात्रै गर्नुपर्छ।
6: ला त्यसो भए अब के गर्ने त, म विदेश नजाने?
4: सबैभन्दा पहिले तपाईँ यही आफ्नै गाउँ ठाउँमा केही गर्नुहोस्। विदेश जानै परेमा कुन देश जाने, कुन कम्पनीमा काम गर्ने, कस्तो काम गर्ने, मासिक तलब कति, सेवा सुविधा के, खर्च कसले बिहोर्ने, सम्झौता पत्र के छ, यी सबै स्पष्ट हुनुपर्छ।
6: त्यो दाइले त सबै पछि थाहा हुन्छ भन्नुभएको
4: हो? उनीहरूले भन्ने त्यही नै हो, पछि होइन, सबै कुरा जानु अघि नै थाहा हुनुपर्छ।
6: अब के गर्ने होला है
4: बहिनी? सरकारले अनुमति दिएको वैदेशिक रोजगार कम्पनी मार्फत मात्र प्रक्रिया गर्नुहोस्। जहाँ आवश्यक रकम बुझाउँदा तपाईले पैसा दिएको रसिद लिनुहोस्। आफ्नो पासपोर्ट आफ्नो जिम्मामा राख्नुहोस्। आवश्यक प्रक्रिया बाहेक कसैलाई जिम्मा नदिनुहोस्।
6: मैले त पासपोर्ट बनेपछि उहाँलाई दिन्छु र पैसा पनि दिन्छु भनेको थिए।
4: उहाँलाई म्यान पावरमा लानुहोस् भन्नु, पैसा र पासपोर्ट त्यही दिन्छु भन्नु, अनि उहाँलाई नदिएकन म्यान पावरको अफिसमा बुझाउनुहोस्। त्यस अघि म्यान पावर कस्तो हो भनेर राम्रोसँग जानकारी लिनुपर्छ।
6: दिदी त्यसो भए विदेश जानु अघि अरू के गर्नुपर्छ?
4: धेरै महत्वपूर्ण कुरा छन्। विदेश जानु अघि श्रम स्वीकृति लिनुपर्छ, अभिमुखीकरण तालिम लिनुपर्छ, रोजगार सम्झौता राम्रोसँग पढ्नुपर्छ, बीमा गर्नुपर्छ, आपतकालीन सम्पर्क नम्बर परिवारलाई दिनुपर्छ, आफ्नो कागजातको प्रतिलिपि सुरक्षित राख्नुपर्छ, गन्तव्य देशको कानून र संस्कृति बारे जानकारी लिनुपर्छ।
6: यी सबै त कसैले भनेको थिएन त?
4: हेर बहिनी, विदेश जाने कुरा चान्सुने होइन, हाम्रो आफ्नै देश छोडेर अर्काको देशमा जाने हो, त्यसैले राम्रोसँग सोच विचार गरेर मात्रै जाने तयारी गर्नुपर्छ। जानु अघि राम्रोसँग बुझ्नुपर्छ।
6: दिदी अब एजेन्टले पैसा र पासपोर्ट माग्यो भने?
4: पैसा खोज्दैछु भन्नुहोस्। राम्रो प्रक्रिया गर्नेले तपाईँलाई सोच्ने समय दिन्छ, हतारमा निर्णय गराउँदैन।
6: अनि उहाँ रिसाउनु भयो भने?
4: तपाईँको भविष्य भन्दा ठूलो कसैको रिस हुँदैन बहिनी, सुरक्षित निर्णय गर्नु तपाईँको अधिकार हो।
1: सुरक्षित वैदेशिक रोजगार हाम्रो साझा सरोकार।
0: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियो, रेडियोको फेसबुक र हाम्रो इमेल lamjungmediahouse@gmail.com कमेन्ट लेख्न सक्नुहुनेछ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारको समय सकियो। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्स्याङदीका खुशी माया गुरूङ र लक्ष्मी घले, साथै रेडियो चौतारीका एलिसा श्रेष्ठ र कार्यक्रम निर्माता आश गुरूङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तोता म अनुज अधिकारी पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीको लागि सचेत रहनुहोस्, आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
1: सूचना सूचना सूचना
7: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
7: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14-549।

0: Ayah, marini ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850506780
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
6: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
7: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
4: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9560744686

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ, प्राविधिक मित्र दिलुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणका लागि आदिवासी जनजातिको संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्दै आएका छौं। हाल नेपाल आदिवासी जनजाति महासंघको साइनो परियोजनाले परियोजना सञ्चालन भएका जिल्लाहरूमा सांस्कृतिक सम्पदा निर्माण तथा पुननिर्माणका कामहरू समेत सम्पन्न गरिसकेको छ। यसै सन्दर्भमा आज हामीले लमजुङ जिल्ला कोलासतर गाउँपालिका वडा नम्बर 4 भुजुङमा यो परियोजना अन्तर्गत गाउँको सांस्कृतिक सम्पदा एवं धरोहरहरू युम्पो, सिल्दो, कोइबदी पुननिर्माण र निर्माणमा सहयोग गरेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी तपाईंलाई सुनाउनेछौ। कार्यक्रमको शुरूआतमा सुनौ कोलासतर गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष एवं साइनो परियोजना व्यवस्थापन समिति भुजुङका अध्यक्ष नारायण गुरूङसँगको यो कुराकानी।
1: अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईंलाई स्वागत छ।
2: नमस्ते, धन्यवाद छ हजुर।
1: तपाईँको गाउँ भुजुङलाई चाहिँ एक वडा एक गाउँको रूपमा पनि चिनिन्छ, अनि गाउँको परम्परागत संस्कृति संस्कार जोगाउन चाहिँ वडाले कस्तो काम गरिरहेको छ नि?
2: यो भुजुङ गाउँ समुद्री सतहबाट 1600 मिटरमा अवस्थित एक गाउँ, एउटा वडा साबिकमा चाहिँ एक गाउँ एक बाघ गाविसले परिचित यो लमजुङ जिल्लाको सदरमुकाम बेसारबाट 9 कोस टाढा रहेको एउटा गुरुङ बस्ती हो। यसमा नितान्त गुरुङहरूको बहुल्यता रहेको हुनाले यसमा गुरुङहरूमा रहेको संस्कृतिहरू जुन मौजदा छ त्यसमा चाहिँ नि विशेष गरेर घाँटो अनि कृष्ण चरित्र अनि आफ्नो भाषा वेशभूषा यी यावत कुरो अहिलेसम्म मौजदा छ। त्यसमा यसको संरक्षणको लागि हामीले रीतिथिति समितिमा नै यसको ठुलो निर्णय गरेर यसलाई चाहिँ विभिन्न समिति बनाएको छ। त्यसकारण त्यो समितिबाट यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा निर्णय गरेर नै यो अगाडि बढ़िराखेको छ।
1: स्थानीय सरकारले पनि अहिले परम्परागत रूपमा रहेको संस्कृति संरक्षण गर्न प्रवर्धन गर्नको लागि चाहिँ विभिन्न कामहरू बनाउँदै गर्दै आएको छ, अनि यहाँहरूको वडाले पनि त्यस्तो केही नीति तथा कार्यक्रमहरू चाहिँ समावेश गरेर काम गर्दै जानुभएको छ।
2: अवश्य नै यो चाहिँ नि गुरुङ बहुल्यता रहेको गाउँ भएको हुनाले गुरुङहरूको एउटा साझा थलोको रूपमा यो विशेष गरेर सांस्कृतिक संरक्षणको धरोहरको रूपमा रहेको यो पछिल्लो समयमा कुइँबो धी निर्माणको लागि वडाले पनि अहिलेसम्म चाहिँ नि वडाबाट त्यो कुइँबो धी निर्माणको लागि 7 लाख बजेट छुटाइसकेको छ भने अहिले पनि हामीले 3 लाख बजेट राखेका छौँ। त्यसको चाहिँ नि कुइँबो धी संरक्षणको लागि यो कम्पनिङ तार जाली गर्ने भनेर हामीले छुट्याएका छौँ। अवश्य पनि यसले संस्कृति संरक्षणमा ठूलो टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
1: तपाईँको गाउँ भुजुङमा चाहिँ विगत 2 वर्ष भन्दा पनि बढी भयो होइन नेपाल आदिवासी जनजाति महासंघको चाहिँ साइनो परियोजनाले काम गर्दै आएको छ। यो कार्यक्रम चाहिँ गाउँलेलाई चाहिँ के फाइदा भएको छ नि?
2: अवश्य नै यो संस्कृति संरक्षणको विषयमा अथवा चाहिँ गुरुङहरूको ऐतिहासिक धरोहरको रूपमा रहेको विशेष गरी हामीले परापूर्व कालदेखि पुज्दै आएको यो ऐतिहासिक चाहिँ देवी देवताका थानहरू जुन जुनै अवस्थामा पुगिसकेको थियो त्यस्तै अवस्थामा यो विगत 2 वर्ष अगाडिदेखि आदिवासी जनजाति महासंघको जुन एउटा संस्थाबाट विशेष गरी भुजुङमा पनि उहाँहरूको एउटा कार्यक्षेत्र तोकिएको हुँदा त्यसमा आदिवासी जनजातिहरूको हक र अधिकारको बारेमा उहाँहरूले सुसूचित गर्नु त गरेको छ नै, त्यस विषयमा पनि आदिवासी जनजाति र यो प्रकृति सम्पदाहरूको बीचमा जुन किसिमको सम्बन्ध छ त्यो विषयमा उहाँले सुसूचित गरिरहेको छ भने गर्दै आइरहेको छ भने र यहाँ भएका ऐतिहासिक धरोहरको विषयमा पनि संरक्षणको विषयमा पनि उहाँले ठूलो लगानी गरिराखेका छ। त्यसमा चाहिँ यो अहिले पहिलो चोटि यो सांस्कृतिक ऐतिहासिक धरोहरहरूको संरक्षणको लागि 20-22 लाख बराबरको चाहिँ योजना बनाएर चाहिँ हामीले यसको कार्यान्वयन पनि गरिसकेको छ। त्यसमा चाहिँ पहिलो रूपमा हामीले पहिलो बैठकमा नै निर्णय गरेर यो गुरुङहरूले अथवा भुजुङवासीले पुज्दै आइरहेको सिल्डो देवता र यिम्पो देवताको जुन चाहिँ जीर्ण उद्धार गर्ने हामीले निर्णय गर्यौं। त्यसमा हामीले 10,12,000 खर्चेर हामीले त्यसको चाहिँ कम्पाउन्डिङ गरिसकेका छौं बहिनी। त्यसकारण यो आदिवासी जनजाति हाम्रो भुजुङवासीको लागि एउटा अति नै चाहिँ सहयोगको रूपमा रहिआएको छ। अहिलेसम्म
1: आदिवासी जनजाति महासंघबाट चाहिँ जुन परियोजना बन्यो होइन, अब यो इम्पो सिन्धु अनि त्यस्तो गैवदीको लागि पनि सहयोग गरेको कुरा यहाँले पनि भन्नुभएको छ र त्यो सहयोग प्राप्त भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ यहाँहरूले कसरी प्रयोगमा ल्याउनुहुन्छ अथवा त्यसको संरक्षणको चाहिँ यहाँहरूको अथवा वडाको योजना चाहिँ के छ नि?
2: त्यसलाई चाहिँ हामीले अब जीर्ण उद्धार त उहाँहरूले चाहिँ गरिसकेको छ ती योजनाहरू र यसलाई लङ लास्टिङ रूपमा गर्नको लागि हामीले यसमा चाहिँ विभिन्न चाहिँ समितिहरू बनाइसकेका छौँ होइन। 1 नम्बर टोलदेखि 4 नम्बर टोलसम्म साबिकको 4 नम्बर वडासम्मले सिल्डो देवताको जुन चाहिँ जीर्ण उद्धार गरिसकेका छ यो जनजाति महासंघबाट, त्यसलाई चाहिँ बेला बेलामा मोनिटरिङ गर्ने, हेर्ने, संरक्षण गर्ने, टोल नम्बर 5 सम्मकाले सिन्धुलाई बेला बेलामा हेर्ने यो चाहिँ कम्पनी भइसकेको छ, अनि टोल नम्बर 6 देखि 8 काले अथवा 9 सम्मकाले चाहिँ यो इम्पोलाई बेला बेलामा हेर्ने, अब त्यो बिग्रियो भत्केको छ अथवा फेरि मर्मत गर्नुपर्छ पर्दैन यी कुराहरूमा हेर्ने एउटा समिति बनाएका छौँ हामीले होइन। त्यसरी चाहिँ यसको चाहिँ संरक्षण गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ।
1: अरू गाउँको हेरेर चाहिँ के युवा पुस्ताहरूको पनि राम्रै उपस्थिति छ होइन, त्यसै गरेर महिलाहरू पनि एकदमै सक्रिय हुनुहुन्छ र महिला र युवा पुस्तालाई लक्षित गरेर चाहिँ यहाँहरूले कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै आउनुभएको छ अथवा वडाले चाहिँ अथवा यो आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमहरूमा सहभागिता चाहिँ कस्तो छ नि?
2: धेरै राम्रो प्रश्न उठाउनु भयो। अहिलेको चाहिँ समस्या भनेको युवाहरू जसरी चाहिँ विदेशमा चाहिँ पलायन भइराखेको छ, अब त्यसलाई कसरी रोक्ने भन्ने विषयमा आदिवासी जनजाति महासंघ र हामी बीचमा बैठक बसेर विभिन्न सिपमूलक तालिमहरू दिने भनेर चाहिँ हामीले दिइसकेका छ। त्यसमा चाहिँ महिला लक्षित कार्यक्रम भनेको यो सिप के अरे राडी पाखी बुन्ने तालिमहरू हामीले दिइसकेका छ होइन। त्यस्तै प्रकारले युवाहरूको विषयमा विभिन्न किसिमको तालिमहरूमा हामीले पार्टिसिपेन्टको लागि यहाँबाट छनौट गरेर निर्णय गरेर इच्छुक चाहिँ युवाहरूलाई पठाइसकेका छौँ। त्यसमा विभिन्न किसिमको चाहिँ बेकरी, प्लम्बिङ, कफी बनाउने अनि ड्राइभिङ अनि इलेक्ट्रिसियन यस्ता तालिमहरू दिइसकेका छ भने त्यसबाट चाहिँ पक्कै पनि ती युवाहरूको चाहिँ रोजगारमा धेरै किसिमको टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
1: अहिले परियोजनाले नै गाउँको केही युवाहरूलाई चाहिँ छनौट गरेर तालिम पनि दिइरहेको छ यहाँले भन्नुभयो होइन, र उहाँहरूको तालिम चाहिँ कतिको व्यावहारिक रूपमा चाहिँ कतिको राम्रो छ अथवा के छैन यहाँहरूले कहिले अनुगमन अथवा त्यस्तो केही गर्नु भएको छ अथवा आउने दिनमा चाहिँ अझ युवा लक्षित कार्यक्रमहरू चाहिँ के गर्ने योजना चाहिँ यहाँले बनाउनु भएको छ?
2: अब विशेष गरी यो चाहिँ स्थानीय लेभलमा नै तत्काल उपलब्ध हुने कच्चा पदार्थहरूबाट विभिन्न किसिमको चाहिँ वस्तुहरू उत्पादन गरेर त्यसलाई बजारीकरण

0: सक्छौं। त्यसको लागि पनि चाहिँ उहाँहरूसँग हामीले अनुरोध गरिराखेका छौँ। त्यसमा चाहिँ नि उहाँहरूले मात्र भ्याउँदैन भने ओडाले पनि त्यसको लागि बजेट छुट्याउने, बजेट छुट्याएर नै साझेदारीको रूपमा ती उद्योगहरू सञ्चालन गर्ने चाहिँ नि उहाँहरूसँग निवेदन पनि गरिसकेका छौँ र हाम्रो चाहिँ नि आगामी योजना पनि त्यो रहेको हुँदा पक्कै पनि त्यो चाहिँ नि निकट भविष्यमा नै स्वीकृति हुन्छ र त्यो सञ्चालन हुन्छ भन्ने हामीले आशा लिएका छौँ बहिनी।
1: हजुर, चाहिँ अब स्थानीय सरकार त्यो माथि नै अब वडा अध्यक्ष हुनुहुन्छ, सँगसँगै अब साइनो परियोजना व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ होइन, र समग्र यो साइनो परियोजना चाहिँ भुजुङमा लागू भइसकेपछि चाहिँ धेरै फाइदा भएको पनि यहाँले भन्नुभयो र आउने दिनमा पनि उहाँहरूसँग चाहिँ तपाईँको केही अपेक्षा छ भने चाहिँ भन्नुहोस् न।
0: यो एउटा जनजातिको हक र अधिकार सुनिश्चित गर्ने र हक र अधिकार मात्र होइन जनजातिहरूको चाहिँ भविष्यलाई सुनिश्चित गर्ने अथवा सुनिश्चित गर्न सिकाउने एउटा संस्था भएको हुनाले हामीलाई धेरै आशा छ। किनभने अहिले चाहिँ छोटो समयमा नै उहाँहरूले यो भुजुङमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू, विशेष गरी जलवायु परिवर्तन सम्बन्धी तालिमहरू, गोष्ठीहरू, सेमिनारहरू गरिसकेका छ। त्यसबाट जनजातिहरूको हक र अधिकार प्लस चाहिँ प्रकृति र जनजाति बीचको जुन सम्बन्ध छ त्यसलाई चाहिँ आज कसरी चाहिँ संरक्षण गरेर त्यो अगाडि लान सकिन्छ भन्ने विषयमा उहाँले सिकाइराख्नु भएको छ। त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसको साथसाथै सिपमूलक कार्यक्रमहरू पनि यो सरकारले गर्न नसकिने अथवा गर्न सक्ने भए तापनि ओझेलमा परेका हुँदा त्यस्तो सिपमूलक कार्यक्रमहरू पनि उहाँहरूले दिइराखेका छ होइन, त्यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु। त्यस्तै प्रकारले त्यो सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि पनि उहाँहरूले काम गर्दै आइराखेका हुनाले आगामी दिनमा पनि यस्ता यस्ता कार्यक्रमहरूको अपेक्षा हामीले गरेका छौँ र यो साइनो नामै पनि साइनो परियोजना भएको हुनाले यो साइनो जुगम जुगसम्म चाहिँ टिक्ने हामीले पुनः विश्वास लिएका छौँ।
1: हस् हजुरले चाहिँ अब व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुरलाई पनि।
2: सुन्नुभयो वडा अध्यक्ष नारायण गुरुङसँगको यो कुराकानी। तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट एकै समयमा सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा पालो भएको छ फेरि कुराकानी सुन्ने। साइनो परियोजनाका सामाजिक परिचालिका हेमन्त गुरूङसँग परियोजना अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी लिन हामीले आज कुराकानी गरेका छौं। सुनौ हेमन्त गुरूङसँग गरिएको यो कुराकानी।
1: हेमन्तजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
3: धन्यवाद, नमस्कार।
1: तपाईँ चाहिँ साइनो परियोजनामा आबद्ध भएर काम गर्दै आउनुभएको छ, परियोजना अन्तर्गत चाहिँ के कस्ता कामहरूले चाहिँ प्राथमिकता पाएको छ नि भुजुङमा चाहिँ?
3: अब साइनो परियोजनाको सामाजिक परिचालकको रूपमा मैले काम गरिरहँदाखेरि चाहिँ भुजुङमा साइनो परियोजनाबाट धेरै राम्रो राम्रो कामहरू भएको छ। विशेष गरी चाहिँ यो सांस्कृतिक सम्पदा जीर्णोद्धार मर्म तथा पुनर्निर्माण भन्ने यो योजना चाहिँ राम्रो भइरहेको छ। अनि अर्को कुरा विद्युतीय शुल्कहरू वितरणदेखि लिएर हरेक कुराहरूमा चाहिँ साइनो परियोजनाको सहयोग, साइनो परियोजनाबाट भएको योजनाहरू चाहिँ एकदम प्रभावकारी भइरहेको छ।
1: हालसालै मात्र यो हाम्रो जुन परम्परा बोकेको परम्परागत रूपमा चाहिँ रहेको जुन पूर्वाधार विकासमा पनि अहिले साइनो परियोजनाले चाहिँ राम्रै सही गरेको भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ होइन, र त्यो परियोजना यो पुनर्निर्माण अन्तर्गत चाहिँ के काम चाहिँ सम्पन्न गर्नुभयो नि भुजुङमा चाहिँ?
3: भुजुङमा यो सांस्कृतिक सम्पदा पुनर्निर्माणको चाहिँ एउटा हाम्रो भुजुङमा युम्पो भन्ने छ। युम्पो चाहिँ महिनामा हरेक महिनाको बुधबार चाहिँ एक दिन बार्ने गर्छ। यो एकदम संस्कृति पोकेको ठाउँ, युम्पो जीर्ण अवस्थामा थियो, युम्पोलाई चाहिँ कम्पाउन्डिङ गरेर त्यसलाई संरक्षण गर्ने काम भएको छ। अनि अर्को चाहिँ सिद्धो पनि त्यस्तै हाम्रो खानाहरू बनाउन त्यस्तो भुजुङको सिद्धोको कम्पाउन्ड अनि युम्पो कम्पाउन्ड टिचर हाम्रो यो देवी थानहरूको चाहिँ कम्पाउन्ड भएको छ भने अर्को एउटा भुजुङमा नयाँ निर्माण भएको छ कुइम्बो भन्ने, कुइम्बो पुरैहरू बसेर पूजा गर्ने ठाउँ भनौँ न, मन्दिर गुम्बा जस्तै कुइम्बो निर्माण भएको छ। त्यो कुइम्बोको चाहिँ निर्माणकै क्रममा छ कुइम्बो। अनि यो हाम्रो परियोजनाबाट आँगनमा चाहिँ ढुङ्गा छपनी लगाउने काममा चाहिँ सहयोग हामीले साइनो परियोजनालाई अनुरोध गरेर त्यसको पनि काम भयो।

0: भएको छ।
1: यो जुन तिनवटा यो हाम्रो आस्था अब धार्मिक अथवा सांस्कृतिक अथवा यो परम्परागत रूपमा चाहिँ जुन रहेको थियो नि गाउँमा, जस्तै हिम्पो भयो, सिल्दु भयो, त्यस्तो गैबतीको पनि कुरा आयो होइन, र ती संरचनाहरू पुननिर्माण चाहिँ कुन तरिकाले गर्नुभएको छ, अथवा जुन पहिलो हाम्रै परम्परा अनुसार चलिआएको थियो अथवा यो आधुनिक तरिकाले कसरी बनाएको छ नि?
2: अब यो चाहिँ हामीले परियोजनासँग सुरुमा अनुरोध गर्दाखेरि चाहिँ हामीले नयाँ तरिकाबाट सिमेन्ट अनि यो टिकेटहरू गाडेर अनि ग्याबिनमा गएर सिमेन्टको मेसिनरी वाल लगाएर त्यस्तो गरौँ भन्ने रिक्वेस्ट थियो उहाँहरूलाई। तर हाम्रो चाहिँ पुरानो कुराहरू यो संस्कृति सम्पदाहरू चाहिँ हामीले संरक्षण गर्ने तर पुरानै तरिकाले गर्नुपर्छ। हाम्रो गाउँघरमा चलिआएको ढुङ्गा माटोकै अब कम्पाउन्ड गर्दाखेरि राम्रो देखिन्छ, हाम्रो परियोजनाको उद्देश्य पनि के हो भनेर उहाँले त्यो भन्नुभएको। खोलाबाट ढुङ्गा निकालेर ढुङ्गाकै पर्खाल पुरै ढुङ्गाको मात्रै लगाएको छ, त्यो त्यहाँ चाहिँ बजारीय सामानहरू केही पनि युज भएको छैन हिम्पो र सिल्दुमा। अनि कोइगोमा चाहिँ अब सपनी लगाउँदाखेरि बिचबिचमा सिमेन्टले त्यो ढुङ्गालाई समात्न पर्ने हुन्छ, त्यो सिमेन्ट चाहिँ अलिअलि हिम्बोमा चाहिँ अलिअलि प्रयोग भएको छ, तर हिम्बो र सिन्धुमा चाहिँ ढुङ्गो मात्रै प्रयोग भएको छ, सिमेन्ट त्यो बजारीय कुराहरू चाहिँ केही प्रयोग भएको छैन।
1: यो हिम्बो अनि सिन्धु अनि यो खोइब जुन बनाएको छ नि, त्यो बनाउनको लागि चाहिँ परियोजनाबाट चाहिँ कति जति चाहिँ रकम यहाँहरूले प्राप्त गर्नुभयो, र सो योजना बन्दाखेरि चाहिँ गाउँलेहरूको चाहिँ यो परियोजनालाई हेर्ने दृष्टिकोण चाहिँ तपाईँले कस्तो पाउनु भएको छ?
2: अब हामीले चाहिँ हिम्पो र सिल्दुको पैसा चाहिँ भुक्तानी लिइसकेको छ परियोजनाबाट, जम्मा 10,12,000 दुईटा योजना गरेर 10,12,000 चाहिँ हामीले पैसा पनि भुक्तानी पाइसकेको लिइसकेको अवस्था छ। अनि हिम्पो के अरे खोइबोको चाहिँ 11,63,429 चाहिँ हामीले बिल पेस गर्ने तयारी अथवा बिल भरपाई पेस गर्ने तयारी गरिरहेका छौँ। तर त्यो कोइबोको चाहिँ हामीले त्यसकी मतलब योजनाको यो बजेट निकास गरेको छैन, गर्ने तयारीमा छौँ हामी। पुरै सिद्धको भइसकेको छ अनि गाउँलेहरूको पनि त्यही हो, अब पहिल्यैदेखि चलिआएको पुरानो भत्किराखेको पर्खालहरू संरक्षण गर्दाखेरि राम्रै सन्देश गएको छ, अनि गाउँलेहरूले पनि अब हाम्रै लागि बनाएको हो, हाम्रो लागि हो भनेर चाहिँ अब हिम्बुजुङमा त्यसरी काम गर्ने अथवा त्यो पहिलाबाट कामदार ल्याएर ठेक्का पक्का गरेर गर्ने पनि कामहरू भइरहेको छ, योजनाको कामहरू, विकास निर्माणको कामहरू। तर यो हाम्रो संस्कार संस्कृति बोकेको हाम्रो सांस्कृतिक सम्पदामा चाहिँ अब बाहिरको मान्छेहरू ल्याएर त्यसो गराउनु भन्दा पनि भुजुङकै मान्छेहरूले गरौँ भनेर हामीले चाहिँ यो योजनामा ढुङ्गा बोक्ने, पर्खाल लगाउनेदेखि लिएर सबै कुराहरू गाउँकै स्थानीयबाट बनाएका थियौँ, राम्रै सन्देश भइरहेको छ।
1: तपाईँ त यो विगत अब 2 वर्ष नै पुरा भइसकेको छ यो परियोजना चाहिँ अब भुजुङमा पनि लागू भएको होइन, र यही परियोजना अन्तर्गत रहेर चाहिँ विभिन्न गतिविधिहरू यहाँले पनि सञ्चालन गर्दै आउनुभएको छ। यो जैविक विविधता संरक्षणसँगै अब परम्परागत संस्कृति संस्कारको संरक्षणमा पनि यो परियोजनाले धेरै काम गरेको छ, र तपाईँले सम्झिनु पर्दाखेरि चाहिँ कुन कुन काम चाहिँ गाउँको लागि चाहिँ एकदम राम्रो भएको हो जस्तो चाहिँ यहाँलाई लाग्छ नि?
2: अब यो जैविक विविधताको संरक्षणको लागि हाम्रो पनि ठुलो भूमिका रहन्छ, त्यसको लागि अब यो हाम्रो संस्कार संस्कृतिलाई संरक्षण गर्दै यो परियोजनासँग समन्वय गरेर काम गरिरहँदाखेरि विशेष गरी हामीले वातावरण, वन जङ्गल, प्राकृतिक स्रोतहरूको संरक्षण सँगसँगै हामीले प्रयोग पनि गर्नुपर्छ। तर हाम्रो धेरै प्रयोगले गर्दाखेरि चाहिँ यो जलवायु परिवर्तनमा पनि धेरै असरहरू परेको छ। एउटा इन्डक्सन चुलो पनि मलाई राम्रै लाग्यो, अनि हाम्रो गाउँ ठाउँबाट चाहिँ त्यस्तै एउटा कार्यक्रममा 4-5 जनाको हिसाबले चाहिँ हामीले सहभागी गराइरहेका छौँ। परियोजनाबाट हामीलाई त्यो गोष्ठी सेमिनारहरू सञ्चालन गरिरहँदाखेरि गाउँबाट प्रत्येक मान्छेहरू अथवा गाउँको अगुवाहरूलाई हामीले त्यहाँ सहभागी गराएर उहाँहरूको कार्यक्रमको बारेमा जानकारी पाउनु पनि एकदम राम्रो लागिरहेको छ मलाई।
1: जस्तो यो भाषा संस्कृति संरक्षणमा अब महिलाहरूको भूमिका पनि अहम हुन्छ होइन, र यो सानो परियोजना अन्तर्गत अब विभिन्न ठाउँमा पनि महिलाहरूले चाहिँ सहभागिता जनाउनु भएको छ नि त, र विगतमा र अनि अहिले चाहिँ त्यस्तो उहाँहरूकोमा चाहिँ के परिवर्तन देख्नु भएको छ नि यो परियोजना लागू भइसकेपछि चाहिँ?
2: हुन त विगतमा पनि महिलाहरू भुजुङको खासै त्यस्तो कार्यक्रमहरूमा चाहिँ नजाने त होइन, तर अहिले यो साइनो परियोजनाले पनि महिला अथवा युवा महिला हामीलाई महिलाहरूलाई चाहिँ प्राथमिकतामा राखिरहनु भएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। महिलाहरूको सहभागितालाई चाहिँ एकदम महत्वपूर्ण स्थान दिएर उहाँले जुन हामी महिला दिदी बहिनीहरूलाई प्राथमिकता दिइरहनु भएको छ, त्यसपछि चाहिँ महिलाहरूले हामीले पनि गर्नुपर्ने कामहरू अब हाम्रो उपस्थिति बिना कुनै पनि निर्णयहरू हुँदैन भने हाम्रो उपस्थिति पनि महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ महिलाहरूले महसुस गरिरहेको।
1: स्थानीय सरकार समुदाय र परियोजना बीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ र तपाईँलाई चाहिँ काम गर्दा चाहिँ कति सहज छ नि?
2: अहिले हाम्रो बुझुङको सन्दर्भ भन्नुपर्दाखेरि चाहिँ स्थानीय सरकार त वडा नै भयो, वडा अध्यक्षलाई नै हामीले यो अब परियोजना त आफ्नो ठाउँमा छ, तर यो बुझुङमा पनि अब साइनो परियोजना सञ्चालन भइसकेपछि साइनो परियोजनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, अब साइनो परियोजनाबाट कहिले विकास निर्माणका कुराहरू, कहिले अब कार्यक्रममा सहभागीका कुरादेखि लिएर हाम्रो यहाँको युवाहरूलाई व्यवसायिक ट्रेनिङहरू पनि दिइरहनु भएको छ, बुझुङको सबै मान्छेहरूलाई सहभागी गराउन नसक्ने भएपछि हामीले यहाँ पनि छनौट गर्नुपर्ने स्थिति हुन्छ होइन। कस्तो मान्छेलाई पठाउँदाखेरि सहज हुन्छ, कस्तो मान्छेलाई पठाउँदाखेरि हाम्रो कार्यक्रम अर्थपूर्ण हुन्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर काम गर्नुपर्ने भएको हुनाले हामीले बुझुङमा पनि एउटा साइनो परियोजना व्यवस्थापन समिति बुझुङ भनेर हामीले चाहिँ एउटा समिति गठन गरेका छौँ। त्यो समितिमा हामीले वडा अध्यक्षलाई नै साइनो परियोजनाको अध्यक्ष बनाउँदाखेरि धेरै जस्तो उहाँसँग हाम्रो चाहिँ कार्यक्रमहरू उहाँसँग समन्वय नगरिकन कुनै पनि कार्यक्रमहरू भइरहेको छैन, त्यसकारण स्थानीय सरकारसँग यो साइनो परियोजनाको सम्बन्ध राम्रो छ।
1: हस्त हेमन्तजी, व्यस्त समयको बावजुद पनि कार्यक्रमको बारेमा यहाँले जानकारी गराइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद, नमस्कार।
0: सुन्नुभयो हेमन्त गुरुङसँगको यो कुराकानी। बुजुङमा सांस्कृतिक सम्पदा युम्पो सिल्दो पुननिर्माण र कोइबदी निर्माणमा साइनो परियोजनाले सहयोग गरेपछि गाउँका स्थानीय खुशी भएका छन्। परम्परागत र सांस्कृतिक धरोहरको परम्परागत रूपमै पुननिर्माण पश्चात बुजुङवासीलाई लागेको विचार आजको कार्यक्रममा हामीले समावेश गरेका छौं। सुनौ, बुजुङ गाउँका रीतिथिति व्यवस्थापन समितिका उपाध्यक्ष खड्कबहादुर गुरुङको यो भनाई आजको कार्यक्रम साइनोमा।
3: मेरो नाम खड्कबहादुर गुरुङ, भुजुङ कला सन्तर वडा नम्बर 4 भुजुङ 6। म भुजुङमा पूजा गुरु पनि गर्छ, पूजा गुरु पनि हो, अनि हाम्रो गाउँको रीतिथिति व्यवस्थापन समितिको उपाध्यक्ष। हाम्रो रीतिथिति व्यवस्थापन समितिले हामीले के गर्छ भने हाम्रो वर्षमा भद्र महिनामा सभा गर्छ कि हाम्रो 4-5-6 दिन, अनि त्यसले चाहिँ गाउँमा जति पनि रीतिथिति भयो, बाधा बने भयो, तपाईँको जस्तै अन्न जस्तो झुहारी लिनुपर्ने जस्तो दरबाबाहरूको सबै हामीले चाहिँ कायम गर्छ कि गाउँमा एक वर्षमा गर्छ, अनि अहिले यो वर्षमा गरेपछि पोहोर गर्यो, अब यो आउने भद्रमा गर्छ, अब त्यहाँसम्म चाहिँ पोहोर गरेको कस्तामा छलफल गरेर के चाहिँ घटबड गर्ने, कुन चाहिँ राख्ने नराख्ने, के गर्ने के नगर्ने भन्नेको कायम गर्नुको लागि हामी यो रीतिथिति व्यवस्थापन समितिको गठन हुन्छ। पुर्खेली हाम्रो पहिलेको उसमा जो हाम्रो देउदा देवीहरू छ, देउदा देवीहरू कहाँ कहाँ के छ, कसरी छ, यो कसरी स्थापन भयो, कहिले भयो भन्ने कुराहरू पहिले त्यस्तोहरू सोधेथ्यो। बनावटी देवताहरू चाहिँ होइन, हाम्रो यो सबै प्राकृतिक देवताहरू हो भन्दाखेरि, प्राकृतिक भन्नाले यसमा के पहिचान छ त प्राकृतिकको भन्दाखेरि, हामीले 7 प्राकृतिक देवताहरू छ हाम्रो गाउँमा भनेर हामीले बतायो देवताहरूको, यो फलाना यस्तो यस्तो यस्तो भन्दाखेरि पहिले चाहिँ त्यसरी सोधेर गएको थियो, अनि उनीहरूले उहाँ अब उहाँ के छलफल भयो हाम्रो गाउँमा, त्यो युम्पो भयो, सिल्तो भयो, यौरी भयो, यिनीहरू चाहिँ पहिले हाम्रो पुर्खेलीहरू यहाँ आएर जुन देवताहरू छ त्यहाँ चाहिँ त्यसलाई संरक्षण गर्नको लागि चाहिँ हामीले पहिले बुढाहरूले चाहिँ पुर्खेलीहरूले चाहिँ कम्पन घेरेको रहेछ, अलि यतार भत्केको के भएको त्यस्तो थियो, तिनीहरूले हेर्दै हिँडेर अनि उनीहरूले फेरि उहाँ गएर त्यसको योजना छुटाएको रहेछ कि यो अहिले चाहिँ यो युम्बो र सिल्डोको कम्पनी घेर्ने भनेर यो छुटाएको रहेछ. अहिले हामीले त्यो घेरे पनि सक्यो. सिल्डो त अब सबैको हुन्छ सायद तपाईँहरूको गाउँतिर पनि काहीँ हजुरले अब त्यस्तो ठुलो उसमा भएपछि त काहीँ देख्यो होला. सिल्टो त तकरिबन हरेक गाउँमा हुन्छ. उता नायोतिर पनि छ हरेक ठाउँमा हुन्छ सिल्टो देउता भन्ने. अनि हिम्पो भन्ने चाहिँ गुरुङ कुरामा ढुङ्गालाई हिम भन्छ अनि खप्टेकोलाई पो भन्छ के. अनि हाम्रो चाहिँ त्यहाँ हाम्रो त्यो हिम्पो देउता के छ भन्दा ढुङ्गा माथि अर्को ढुङ्गा खप्टेर बसेको छ कि. त्यस कारणले इम्पो भन्छ. इम्पो ढुङ्गा इम्पो भए ढुङ्गा खप्टिनी. ढुङ्गालाई इम भन्छ खप्टेकोलाई पो भन्छ. त्यस कारणले हाम्रो चाहिँ एकदम प्रख्यात के छ भन्दा यो इम्पोको चाहिँ अहिले. त्यस कारणले हाम्रो यहाँको आमा समूहको उसमा छ. यसमा पनि तपाईँको इम्पो आमा समूहकै भन्छ. अहिले फेरि तपाईँको हाम्रो यहाँ कोइम्बोटी बनाएको छ. अब त्यसमा पनि त्यही राखेछ. त्यसरी छ हाम्रो यो पहिचानको यो पहिलेको अलि राम्रो गरेछ. अब तिनीहरूले 20-25 लाखको ऊ छुटाएको थियो. हामीले त्यो दुईटा ठाउँमा पुरै गाउँको झारा उठाएर ऊ गरेर पुरा ढुङ्गा फोरेर ढुङ्गा लिएर पुरै सिल्डो र हिम्बोलको चाहिँ पुरै कम्पन त्यहाँ केही बाख्राहरू यताउता सर्न नसक्ने मान्छेहरू पनि जान नसक्ने तरिकाले खालि त्यो पूजा गर्न मान्छे जाने मान्छेलाई मात्रै बाटो राखेर अर्को ठाउँमा सबै. पहिले त अब जब यताउताबाट त चर्यो भने त चर्न सक्ने ठाउँ त थियो तर चर्न दिने थिएन. र अहिले त त्यो भने छैन. पुरै कम्पनी हेऱ्यो त्यो बिटललाई त सिल्डो र हिम्पोललाई. उहाँहरूलाई हामीले किनभने धन्यवाद भन्न चाहन्छ. हाम्रो देवताहरूलाई अब हिजो पुर्खेलोहरू यहाँ आएर पुर्खेलोहरूले कम्पनी त घेरेर राख्यो. धेरै वर्ष भएर त्यो एकदम जिना अस्तमा पुगेको थियो कि सबै भत्केर. अनि त्यसमा चाहिँ हामीले अब त्यत्रो ठुलो योजना त हामीले गाउँबाट त गर्न सकेन. तर उनीहरूले कता कता सुन्यो होला. आएर हाम्रो गाउँमा आएर सोध्यो यताउता गरेर हामीले बधायो. बधाएको अनुसार उनीहरूले त्यो एजेन्ट लिएर गयो. उहाँ गएर उनीहरूको उसमा अब उहाँको अफिसहरू होला त्यहाँ गएर छलफल गरेर यत्रो ठुलो योजना गर्दाखेरि त हाम्रो गाउँलाई चाहिँ एकदमै खुसी छ. हाम्रो देउतालाई राम्रो संरक्षण गरिदिएको छ. यहाँको जनता पनि खुसी छ. अब पूजा गर्नु त असर त अब पहिल्यैदेखि थियो के. तर त्यहाँ चाहिँ तल सिल्डोमा पनि हिम्पोमा पनि त्यो पहिलेको पुरानाहरू भएर सबै भत्किएर त्यहाँ कोही बाख्राहरू चढ्ने बाख्रा धुवाउन जानलाई भनेर कोही बच्चाहरू चढिदिने. अनि त्यहाँ त्यस्तो गरेपछि पानी आउने आसिना आउने त्यस्तै त्यस्तो हुन्थ्यो कि. त्यस कारणले त्यसको संरक्षण एकदमै राम्रो तरिकाले गरिदिएकोले गर्दाखेरि सानो परियोजनालाई चाहिँ हाम्रो गाउँले तर्फबाट चाहिँ एकदमै धन्यवाद छ.
0: यिनै कुराकानी र विचारसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला. रेडियो मर्संगी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ. यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईंलाई धन्यवाद. कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद. आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरोलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु.

0: कान्छी गर्भनुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? के बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
5: नमस्ते, म लोक गायक बलवीर थापा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: Extreme Energy Drink.
3: Time check. Aile thik 9 baje ko cha.
4: Extreme Energy Drink. Taste the difference. Feel the energy.
5: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
6: यार घाना बीचको खेल चल्दै प्रतिस्पर्धात्मक खेलमा केप बडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम सोह्रमा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर संचालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण छ। सरकार गठन भए लगत्तै चैत 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धतासहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधूरै देखिन्छ। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रगति देखिए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यो अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। यस्तै कर्मचारी सरूवालाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। यस्तै सरकारी गाड़ीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता गरिएको छ। सहकारी पीड़ितको बचत रकम फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 परीक्षा प्रणाली हटाउने, शिक्षा सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुन बाँकी छ। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिसिएको भन्दै आलोचना हुँदै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकिरहेको विश्लेषकको टिप्पणी छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल, त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजसी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजो पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
8: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
7: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
8: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
7: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
8: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
7: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङबे तडाबाट कर्णाली नदीमा खसेको मिनीबसमा रहेका पाँचजनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खण्डका मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका आठ माझी गाउँका हुनुहुन्छ। सिर्जना कालीकोटको रासकोट नगरपालिका दुई खण्डका गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका एकका बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू चारजना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका पाँचजना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। 1055 नम्बरको मिनीबस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री कणेलले हिजो कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै स्रोत साधन परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो। छलफलमा वहाँले अहिलेसम्म सुरक्षा निकायबाट खोजी तथा उद्धार भइरहेका कामको प्रशंसा गर्दै आवश्यकता अनुसार हेलिकप्टरबाट परिचालन गरी खोजी गर्न निर्देशन दिनुभएको हो। यसैबीच गोताखोरको थप जनशक्ति कुरिन्टारबाट पनि घटनास्थलमा पुग्ने क्रममा छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेश प्रदेशको साथै कोशी, बागमती र गण्डकीको तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको भावना छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने सम्भावना छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भीरबाट खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो कोइटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगै ढुंगा भएको भीरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेलिरहेका छन्। अमेरिकाको कन्सास सिटी रंगशालामा भइरहेको खेलमा खेलको 90 मिनट चलिरहँदा कोलम्बियाले एक गोलको अग्रता बनाएको छ। उसले खेलको पहिलो हाफमा नै गोल गरेको हो। खेलको 14 मिनटमा जोन आरियासले गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको हो। फुटबल इतिहासमा कोलम्बिया र घानाबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको हो। यो खेलको नतिजासँगै अन्तिम 16 समीकरण पनि पूरा हुनेछ। यसैबीच फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केप भर्डे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भयो। खेलको निर्धारित समय 1-1 को बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भर्डेले बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। 2-2 को बराबरी अवस्थामा केप भर्डेका दिनियाको उपहार गोलमा अर्जेन्टिनाले 3-2 को जित निकाल्न सफल भयो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केप भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले आजको 1 गोल सहित 7 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम 16मा इजिप्टसँग खेल्नेछ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 दिन, धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिश। तिर्वी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत। हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रु बस भीरबाट खस्दा 40 जनाको ज्यान गयो, 8 जना घाइते। र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेल्दै, प्रतिस्पर्धात्मक खेलमा केप भर्डेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16मा।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछ।

0: 49566 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यका विभिन्न सड़क जलमग्न भई यातायात सेवा प्रभावित बनेपछि ट्राफिक प्रहरीले हिजो विज्ञ सहित बागमती र सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको छ। निरीक्षण अध्ययनको क्रममा बागमती नदीको सतहमा बगेर आएको फोहोरको थुप्रो डेब्रिज उच्च हुँदा टुकुचा, धोबीखोला, विष्णुमती लगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव हुने अवस्था देखिएको उपत्यका ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ। नदीको नियमित सफाई, डेब्रिज व्यवस्थापन, प्रभावकारी ढल तथा पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने टोलीले औल्याएको छ। ट्राफिक प्रहरीका अनुसार अस्तिको वर्षापछि सिंहदरबार, न्यू प्लाजा, अनामनगर, सिनामंगल, गौशाला, तिलगंगा, माइतीगर लगायतका क्षेत्रको सड़क जलमग्न बनेको थियो। नेपाल प्रहरीले 1,48,00,000 बढ़ीको अवैध अभौतिक मुद्रा अर्थात क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी पाँचका मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका प्रजापतिले अहिलेसम्म 1,48,00,000 बराबरको अभौतिक मुद्राको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रजापतिलाई जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानूनी मानिन्छ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 2,00,000 रूपियाँ भन्दा धेरै मूल्य बराबरको अवैध सुर्तीजन्य पदार्थ सहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका साहिद महमूदलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। उहाँका अनुसार महमूदले लिएको लगेजहरूलाई जाँच गर्ने क्रममा अवैध सुर्तीजन्य पदार्थ फेला परेको हो। महमूदले सुर्तीजन्य पदार्थहरू तथा अन्य सामग्री लुपाई छिपाई अरू देशमा लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। उनलाई कानूनी कार्यवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिलवालले बताउनुभयो। ललितपुरको ज्येष्ठ वर्ण महाविहारलाई सन् 2025 युनेस्को एसिया प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत अवार्ड अफ मेरिट हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को एसिया प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ज्येष्ठ वर्ण महाविहारलाई अवार्ड हस्तान्तरण गरिएको हो। नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दुतोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूतावासका नियोग उपप्रमुख डाक्टर राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र महाविहारको समितिलाई हस्तान्तरण गर्नुभएको हो। यस महाविहारलाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले झण्डै 14 करोड़को आर्थिक सहयोग समेत गरेको थियो। र जाँदा जाँदै फेरि पनि फिफा विश्वकप फुटबलको नतिजा बारेको खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा कोलम्बिया र घाना खेलिरहेकोमा कोलम्बिया विजयी भएको छ र प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा केही बेर अघि सम्पन्न भएको हो। कोलम्बियाले खेलको पहिलो हाफमा 1 गोलको अग्रता बनाएको थियो र

त्यही अग्रता नै कोलम्बियाको जीतमा निर्णायक भयो। उसका लागि खेलको 14 मिनटमा जोन आरियासले गोल गरेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। यो आजको खेलको नतिजासँगै विश्वकप फुटबलको अन्तिम 16 समीकरण पनि पूरा भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 दिन, धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। गैराती काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने। बागमती नदीमा थुप्रिएको फोहोर नै काठमाडौँ डुबानको मुख्य कारण। र 1,48,00,000 बढ़ीको क्रिप्टो कारोबार गरेको आरोपमा भक्तपुरका एक युवा पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32 हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 9947279229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लम्जुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
8: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म वसन्त रेडियो मर्सङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 10 बजेको मर्सङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने, गैराती देशका धेरै ठाउँमा वर्षा आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। लमसुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्स्योट, वार्षिक लक्ष्यको अनुसार मुद्दा फर्स्योटमा 105% प्रगति। सधैँ शास्ति दिने खडखडी भीड़को पहिरो रोकथामको काम 60% सम्पन्न र लमसुङमा सवारी साधनको प्राविधिक परीक्षण र प्रदूषण जाँच 19 सवारी कार्यवाहीमा।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी सहर सामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
4: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
0: अब समाचार विस्तारमा। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर संचालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण भएको छ। सरकार गठन भए लगतै चैत्र 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धतासहित फासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधूरै देखिन्छन्। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रगति देखाए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यस अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 वटा 18 मा छारिएको छ। त्यस्तै कर्मचारी सेवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। सरकारी गाड़ीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता लिएको छ। सहकारी पीड़ितको बचत फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकता दिएको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 सम्म परीक्षा प्रणाली हटाउने, शिक्षक सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना पनि पूरा हुन बाँकी छ। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेका छैनन्। व्यतिथि, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिसिएको भन्दै आलोचना भइरहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकेको विश्लेषकहरूको टिप्पणी छ। गैराती उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। त्यही ठाउँमा भेलबाड़ी नै बग्ने गरी पानी परेको छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। जिल्ला अदालत लमजुङले चालू आर्थिक वर्षको हालसम्म 790 मुद्दा फर्सुट गरेको छ। अदालतले शुक्रबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्ष 2082-83 वार्षिक लक्ष्य र सोको प्रगति विवरणबारे जानकारी गराएको हो। कार्यक्रममा जिल्ला अदालतका श्रेष्ठदार रामबन्धु गौतमले अदालतको वार्षिक लक्ष्य, अनुमानित दर्ता लगत अनुसारको प्रगति विवरण, मुद्दाको प्रकृति विवरण र फैसला कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनु भएको थियो। सार्वजनिक विवरण अनुसार जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्दा मध्ये चालू आर्थिक वर्षको 18 गतिसम्म 790 मुद्दा छिनोफानो भएको छ। अदालतमा चालू वर्ष नयाँ दर्ता मुद्दा 645 र गत वर्षको जिम्मेवारी सरिआएको 349 गरी कुल 994 मुद्दा रहेकोमा जिम्मेवारी सरेको 327 र नयाँ दर्ता 463 गरी 790 मुद्दा छिनोफानो भएको हो। अदालतले चालू आर्थिक वर्षको वार्षिक अनुमानित मुद्दा दर्ता लगत 1150 र वार्षिक फर्सेट लक्ष्य 747 राखेको थियो। वार्षिक लक्ष्यको आधारमा 105.76% प्रगति गरेको अदालतले लगतको आधारमा 79.48% मुद्दा फर्सेट गरेको जनाएको छ। अघिल्लो वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा अधिक मुद्दा छिनोफानो भएको जिल्ला न्यायाधीश श्री राज ढकालले बताउनुभयो। जिल्ला अदालत लमसुङले गत आर्थिक वर्ष 81-82 67.19% र 80-81 66.15% मुद्दा फर्सेट गरेको थियो। चालू आर्थिक वर्ष फर्सेट हुन बाँकी 204 मुद्दा मध्ये 12 थान गत वर्षबाट जिम्मेवारी सरेको र 192 थान चालू वर्ष नयाँ दर्ता भएका मुद्दा रहेका छन्। अदालतमा बाँकी रहेका मुद्दा मध्ये 3 18 महिनादेखि 2 वर्षभित्रका रहेका छन् भने 176 छ महिनाभित्रका, 16 छ महिनादेखि 1 वर्षभित्रका, 9 मुद्दा 1 वर्षदेखि 18 महिनाभित्रका रहेका छन्। जिल्लामा सबैभन्दा बढ़ी देवानी प्रकृतिका मुद्दा संख्या रहेको छ। सोबाहेक सरकारवादी फौजदारी, दुनियावादी फौजदारी, रित निषेधाज्ञा, पुनरावेदन प्रकृतिको मुद्दा दर्ता हुने गरेको छ। अदालतले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै मक्सिर महिनामा 124 थान मुद्दा फर्सेट गरेको जनाएको छ। यसै गरी कार्तिकमा 97, वैशाखमा 91, असोजमा 74, माघमा 61, जेठमा 60, पुषमा 60, भदौमा 55, चैतमा 53, असार महिनामा 41, साउनमा 36 र फागुन महिनामा 28 स्थान मुद्दा फर्सेट भएको अदालतको प्रगति विवरणमा उल्लेख छ। पत्रकार सम्मेलनमा अदालतसँग सम्बन्धित कानून बमोजिम गोप्य राख्नुपर्ने बाहेकका सूचनाहरू पत्रकारबाट मार्ग भए आएमा संस्थागत रूपमा तोकिएको आधिकारिक व्यक्ति तथा सूचना अधिकारी मार्फत उपलब्ध गराउने निर्णय समेत भएको छ। लमजुङ मनाङजुङले विशेषर चामे सड़क अन्तर्गत विशेषर नगरपालिका छ स्थित खरखरी फीमा भइरहेको पहिरो रोकथामको काम 60% सम्पन्न भएको छ। डुंगरी विशेषर चामे सड़क योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार निर्माण कार्यको 40% काम अझै बाँकी छ। हाल सड़क मुनि वर्षाङ्गी नदीतर्फ तथा सड़कमाथि पर्खाल निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो। सड़कमाथि नेलिङ गर्ने करिब 80 मीटर सड़क ढलान गर्ने लगायतका काम सम्पन्न हुन बाँकी रहेको उहाँको भनाई छ। भौगोलिक रूपमा जटिल र जोखिमयुक्त उक्त क्षेत्रमा भएकाले निर्माण कार्य अपेक्षित गतिमा अघि बढ़न नसकेको योजना कार्यालयले जनाएको छ। करिब एक वर्ष निर्माण कार्य अवधि रहे पनि गत महिना माघदेखि पुनः काम शुरू गरिएको हो। कार्यालयका अनुसार खरखरी फीको पहिरो रोकथामका लागि 20 करोड़ लागत अनुमान गरिएकोमा 16 करोड़ 48 लाखमा निर्माण सम्पन्न गर्ने गरी खरीढुङ्गा गोलमेश्वर जेबीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार 2080 मक्सिरभित्र काम सम्पन्न हुनुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक 2082 मक्सिरसम्म म्याद थप गरिएको थियो। त्यस अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः म्याद थप गरी आगामी भदौसम्म पुर्याइएको कार्यालयले जनाएको छ। मनाङ जिल्लालाई सड़क सञ्जालसँग जोड्ने सरकारी योजना अन्तर्गत उक्त सड़कको निर्माण 2051 सालदेखि सड़क डिभिजन कार्य दमौली तनहुँले शुरू गरेको थियो। 2057 सालदेखि नेपाली सेना निर्माण जिम्मेवारी सम्हालेको थियो भने 2069 सालमा निर्माण सम्पन्न गरी सड़क डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। 65 किलोमिटर लामो उक्त सड़क मध्ये 35 किलोमिटर लमजुङ र 30 किलोमिटर मनाङमा पर्छ। खरखरी भीरमा गत करिब 8 वर्षदेखि पहिरो खस्दै आएको छ। विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा आन्तरिक तथा बाह्य पर्यटक आवाजावत गर्ने गर्दछन्। पहिरोका कारण सड़क पटक पटक अवरूद्ध हुने तथा यात्रु र सवारी साधनलाई जोखिम हुने गरेको छ। छका वडाध्यक्ष प्रकाश थापाले पहिरोका कारण वर्षायाममा आवागमनमा छ नि जोखिमपूर्ण बन्ने गरेको बताउनुभयो। उहाँका अनुसार पहिरोमाथि रहेको फाँट गाउँ बस्ती पनि जोखिममा रहेको छ। लामो समयदेखि

0: जुनको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
1: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
2: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: नेपाली कथानक चलचित्र आयम जित बहादुर।
4: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
5: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
3: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको दुख, सिन्के दुख,
2: छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497038798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।
8: विश्राम पछि स्वागत छ। लमजुङमा संचालनमा रहेका सवारी साधनको

0: प्राविधिक अवस्था प्रदूषणको मात्रा तथा आवश्यक कागजातको परीक्षण गर्ने उद्देश्यले शुक्रबार विशेष अनुगमन तथा चेक जाँच भएको छ। जिल्ला ट्राफिक प्रहरीकाले लमसुङको समन्वय र सहकारीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय तनहुँ डुम्रीका निमित्त कार्यालय प्रमुख गोपाल ओलीको नेतृत्वमा प्राविधिक टोलीले अनुगमन गरेको हो। टोलीले विश्व नगरपालिका दुई फकुन्डी तथा मर्स्याङ गाउँपालिका तीन खोली क्षेत्रमा संचालनमा रहेका साना तथा ठूला सवारी साधनको कागजात आज पास यान्त्रिक अवस्था प्रदूषण मापन तथा मेकानिकल परीक्षण गरेको थियो। अनुगमनका क्रममा ट्राफिक नियम तथा प्रचलित मापदण्ड विपरीत संचालन भएका 19 सवारी साधनलाई आवश्यक कानूनी कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामसुङका प्रमुख गौतम खत्रीले जानकारी दिनुभयो। ट्राफिक प्रहरी सुरक्षित मापदण्ड अनुकूल तथा वातावरण मैत्री सवारी संचालनलाई प्रवर्धन गर्न यस्ता अनुगमन तथा प्राविधिक परीक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। महिला सशक्तिकरण तथा आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले लमसुङको बेसिसा नगरपालिका र नम्बर 8 का महिलाहरूलाई मखमलको चप्पल बनाउने तालिम दिएको छ। सी विकासका लागि 5 दिनसम्म संचालन भएको तालिम शुक्रबार समापन भएको हो। तालिम एकीकृत सेवा कार्यालय लमसुङको आयोजना र नेवा मिसा पूर्वकको समन्वयमा संचालन भएको हो। तालिम समापन कार्यक्रम एकीकृत सेवा कार्यालय लमसुङका प्रमुख मिता कुमारी थापाको अध्यक्षता एवं बेसिसा नगरपालिकाको उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख गुरूङले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सुपूर्ण तालिम अपरिहार्य रहेको बताउनुभयो। यस्ता तालिमबाट सहभागीहरूले आफ्नै गाउँठाउँमा सानो लगानीबाट स्वरोजगार सृजना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। सहभागी विशेषकर 8 की सलिना श्रेष्ठले तालिमको अवधि छोटो भए पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताउनुभयो। सिकेको सिपलाई थप अभ्यास गर्दै आय आर्जनको माध्यम बनाउने योजना रहेको श्रेष्ठले बताउनुभयो। कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख मिता कुमारी थापाले तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्ने आधार तय गरेको बताउनु भएको थियो। नेवार समुदायबाट माग आएपछि सो तालिम सञ्चालन गरिएको हो। थापाले तालिमबाट सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गरी आय आर्जनमा जोड़िन आग्रह गर्नुभयो। तालिममा प्रशासक सेवा कण्डले 5 दिनको अवधिमा सहभागीहरूलाई विभिन्न डिजाइनका चप्पल बनाउने, आवश्यक सामग्रीको छनौट मापन गर्ने तरिका, कटिङ गर्ने तरिका, सुनाउने तथा आकर्षक ढंगले बुट्टा भर्ने तरिका बारे सिप प्रदान गर्नुभएको थियो। छोटो समय भए पनि सहभागीहरूले चप्पल निर्माण सम्बन्धी आधारभूत ज्ञान र सिप राम्रोसँग हासिल गरेको उहाँको भनाइ छ। तालिममा नेवार समुदायका 22 जना महिलाहरू सहभागी थिए। लमजुङ विशेषरमा सार्वजनिक दाह संस्कार स्थलको अभाव हटाउने उद्देश्यले नेवार समुदायले सार्वजनिक घाट निर्माण गरेका छन्। विशेषर नेवार समाजको पहल तथा सक्रियतामा विशेषर नगरपालिका साथ भोटेफाट जाने पुल नजिक मर्सङ्गी नदी किनारमा दाह संस्कारको लागि घाट निर्माण गरिएको हो। नेवार समाजको अगुवाईमा निर्माण गरिएको भए पनि घाट कुनै पनि समुदायमा सीमित नभई सबै समुदायका नागरिकले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाको रूपमा सञ्चालन गरिने भएको छ। लामो समयदेखि विशेषमा व्यवस्थित सार्वजनिक दाह संस्कार स्थलको अभाव हुँदा स्थानीयवासीले विभिन्न कठिनाई भोग्दै आएका थिए। सोही आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार सहित घाट निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार घाट निर्माणका लागि नेवार समुदाय सहित अन्य समुदायका दाताबाट 24,34,202 रूपियाँ आर्थिक सहयोग संकलन गरिएको थियो। त्यसमध्ये घाट निर्माणमा 19,78,555 रूपियाँ खर्च भएको उहाँले बताउनुभयो। निर्माणपछि बाँकी रहेको रकम मध्ये 2,00,000 रूपियाँ घाट नजिकै रहेको शिव मन्दिरको पुननिर्माणका लागि छुट्याइएको छ। रकम भने भविष्यमा घाटको मर्मत सम्मार तथा आवश्यक पूर्वाधार विस्तारमा खर्च गरिने निर्माण समितिले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले गएको मक्सिरसम्मको दावी बक्रता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन विविधलाई आग्रह पनि गरेको छ। बोर्डले शुक्रबार विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात फुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै फुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अर्ब 44 करोड़ 2,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तीमा उल्लेख छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले विविध सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा धेरै परीक्षण वा उपचारको लागि दवाब नदिन आग्रह गरेको छ। फ्रान्समा अत्यधिक गर्मीको कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22-देखि 28 तारीकसम्म कीर्तिमान स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2,025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सको स्वास्थ्य मन्त्री स्टेफानी हिस्टनलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभावित पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जुनमा इतिहासको तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यस घटनापछि जलवायु परिवर्तनसँग जुड्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन्। बहुजन पार्टीले यसै विषयलाई लिएर सरकार अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्य मन्त्री रिस्टले यस पटकको अवस्था सन् 2003 विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो। सन् 2003 गर्मीका कारण फ्रान्समा झण्डै 15,000 जनाको ज्यान गएको थियो। मौसमविदहरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी दिएका छन्।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने। लमजुङ जिल्ला अदालतद्वारा चालू वर्षमा 790 मुद्दा फर्सियट। वार्षिक लक्ष्य अनुसार मुद्दा फर्सितमा 105% प्रगति। सबै स्वास्थ्य दिने खरखरी भीड़को पहिरो रोकथामको काम 60% सम्पन्न। लमजुङमा सवारी साधनको प्राविधिक परीक्षण तथा प्रदूषण जाँच 19 सवारी कार्यवाहीमा। र फ्रान्समा अत्यधिक गर्मीका कारण 2,000 भन्दा बढ़ीको मृत्यु। बिहान 10 बजेको वर्षङ्गी समाचार अहिलेलाई यति नै। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी
1: तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
8: आया मरे नि आमा, आया नि आए।
9: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
9: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
9: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
4: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ।
4: सम्पर्क फोन 9849068924, 9850536780।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
13: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
14: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
5: नमस्कार मेरो नाम सनिला श्रेष्ठ घर बेसीसर 8 हामीले यो 5 दिने चप्पल बनाउने तालिमबाट थोरै भए पनि सिक्ने अवसर पाएको छौ अब त्यो छोटो समय भयो हुन चाहिँ तर पनि हामीले 5 दिनसम्म मेहनत गरेर हाम्रो प्रशिक्षक म्यामले राम्रोसँग सिकाउनु भयो अनि त्यो हामीले पनि सक्रिय भएर लाएर थोरै थोरै भए नि बनाउन सिकेका आइडिया आइरहेछ साथै हामी महिलाहरू घरको गिडेरी मात्रै नभइकन पनि यो अलिअलि आफ्नो 2-4 पैसाहरू आमदानी गर्नको लागि यो आफ्नो हातमा सिपको लागि पनि यो राम्रो भएछ हामी आफू पनि सक्षम भौँ र अनि आफू सँगसँगै हामीसँग आबद्ध हुनुभएका सत्ताहरू पनि छ आफ्नो समूहमा उहाँहरूलाई पनि सिकाउन सकौँ अलिअलि उहाँहरूलाई पनि सक्षम बनाउन सकौँ भनेर हामीले अहिले गरिरहेका छौँ त्यसमा अब अलिअलि बनाउन सुरु गरिरहेको छ यसलाई नै अब अहिले त हामीलाई यो बेसिक रूपमा मात्रै हो थोरै थोरै मात्रै जाने यतिले मात्रै नभइकन पनि अझै यसलाई डिप्लोमा लाँदाको लागि उद्योग व्यवसाय नै अब एउटा राम्रो गर्नको लागि हामीलाई अझै तालिमको अझ खाँचो छ यो चाहिँ बेसिक लेभललाई भयो 1-1.5 महिना जति लाएर हामीले यसलाई गर्यौँ भने अझ यो भन्दा पनि राम्रोसँग गर्न सकिन्छ अहिलेलाई चाहिँ थोरै हामीलाई यसो आफ्नो सिपको लागि सक्रिय होस् र जगाउन मात्रै खोज्नु भएको छ उहाँहरूले हामीलाई यसो जगाइदिनु भएको हो यसलाई नै अब निरन्तरता दिएर अब अरू अर्कोचोटि पनि अझै तालिम महिनाको लागि आयो भने हामीले यसलाई व्यवसायिक रूपमा गरेर हामी महिलाहरू पनि सक्षम हुन सकिन्छ भन्ने एउटा सिपमूलक तालिम यो चप्पल ट्रेनिङबाट पनि एउटा राम्रो शिक्षा पाएका छौँ।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
6: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: स्फूर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 593070 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगाट छ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियम कोटेल सादा थिन, रंगीन जस्ता पाता, हुलास ज्यूरा कलर, छ्यान बन्दा 3 गुना बढी विश्वसनीय, प्रतिरोधात्मक थिन, लानन टुबमुला, 3 गुना लाना टुला, हुलास मुसम अर्कुतिल दमाइसे।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 986567272।
7: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
10: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
11: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
11: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
12: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
13: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Mania Extreme Energy Drink.
1: अहिले बिहानको ठीक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसहर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला।

0: Narnia.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लम्जुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
13: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
14: लम्जुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सडक किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
2: 98-5-60-299। जस्ता पाता हुलास जुरा कलर सान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्जुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
6: हेर्न माले
7: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
8: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203670 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगाछ क्यालभोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला
11: हुलास मुसम अर्कुतिल दमाइसे।

0: Media Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

0: Ayah, marinya ama. Ayah ni,
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले कहिले त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845086780
4: बैंकिङ खैमत बिले क्यों दे एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे सली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर जिमो न्यो ताने सतर्क ताना ठग रे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Stefania. Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
7: अब जापान ट्राई होइन स्योर गरौं
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
8: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
8: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्सियङ टिकल टाइममा। कार्यक्रम संचालिका म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी शनिबार बसाईमा छौं। शनिबारको दिनमा तपाईँले जुनसुकै बिताको जुनसुकै गीत गाउन सक्नुहुनेछ। आज चाहिँ खुल्ला गीत गाउने बसाइरहेको छ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665-2020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुनेर पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँमा वेदर कस्तो छ र तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाएको साथमा तपाईँले पनि आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। यति बेला आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ। हेलो, नमस्ते। नमस्ते, गुड आफ्टरनून कृष्णजी। आज शुरूआती चरणमै जोडिनु भएको छ। आज निदाउनु भएन कि के हो कृष्णजी? भनेपछि आज कृष्णजीलाई निन्द्र पनि लागेन है? अनि कृष्णजी, पानी पिउनु भएको छ कि छैन यहाँले?
1: हजुर, तपाईँले केही सोध्छ भनेर भर्खरै दिएको पानी बोतलमा नि अलिकति मात्र रहेछ। अहिले फेरि तपाईँसँग बोलेर सिक्यो भने फेरि
0: हजुर, अब समय समयमा पानी चाहिँ पिउनुपर्छ है मजाले। हजुर, मैले त पिइराखेको छु। अनि कृष्णजी, आजको बसाइको बारेमा यहाँलाई कतिको जानकारी छ?
1: जानकारी त 100% नै छ नि, अब गीत गाउनै पर्ने होला फेरि।
0: हजुर, एकदमै हो नि, गीत गाउनु पर्ने नै हो।
1: जानी नजानी गाइदिउँ के हो र है?
0: हजुर, हुन्छ।
1: घर राम्रो मेरी माया

পারিপাখা নিরি মায়া ওয়ারি মরুনে হ্যাঁ নাও

0: आजको लागि यति भन्न चाहे अनि के अरे मंगलबारको लागि नि गाइदिनु पर्ने
1: होइन होइन मंगलबारको लागि त मंगलबार नै जोडिनुपर्छ आजको लागि फेरि गाउनु चाहनुहुन्छ भने पाउनुहुन्छ हजुर हो नि हजुर हुन्छ
0: ना हेरौँ भने पानी नजर त्यतै गइरहनी बेले छाँबामा गाले गाउँ कि नानी बेले छाँबामा यति हो
1: ओहो एकदमै खुसी लाग्यो कृष्णजी एकदम मिठो गीत गाउनु भएको छ आजको बसाईबाट कृष्णजीले सम्झना सन्देश छोड्नु पर्दा कसलाई सन्देश छोड्न चाहनुहुन्छ
0: हजुर सन्देश र अब सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिक साथ दिने जिलुजीलाई
1: हजुर
0: अनि हाम्रो माथि होल टिमलाई अनि रेडियो सुनेर बसिरहनु भने रेडियो प्रेमी सबैलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन्छ अरूलाई नै पालो दिनु पर्यो होस् त बाबा
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ आजको बसाईमा र सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको लागि चाहिँ उहाँ विदा भइसक्नु भएको छ यस तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ आज शनिबारको दिनमा खुल्ला गीत गाउन सक्नुहुनेछ तपाईँले र कार्यक्रम रेडियो मर्स्याङ्दीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ यहाँलाई कार्यक्रम कुन ठाउँबाट सुन्दै हुनुहुन्छ मौसम के कस्तो छ तपाईँको ठाउँतिर र तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाईबाट त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाईको साथमा यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते हजुर
1: नमस्ते विवशजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छ हजुर एकदम आराम कुशल छु हजुर हजुर रेडियो मर्स्याङ्दी परिवार पनि ठिक हुनुहुन्छ नि हजुर
1: हजुर हामी पनि एकदमै सन्चै छौँ अनि विवशजी के गर्दै हुनुहुन्छ आज
2: आज हजुर म घरतिरै छु यतिकै बसी बसाइ
1: बसिरहनु भएको छ है
2: हजुर मौसम पनि अहिले हल्का यता पानी परिरहेको छ
1: ओहो भनेपछि शीतल शीतल नै छ है विवशजी त्यतातिर
2: यतिखेरको माहौलमा चाहिँ एकदम शीतलै छ हजुर
1: अनि रोपाईको काम चाहिँ के कस्तो भइरहेको छ व्यवस्थित त्यतातिर
2: खै रोपाईको काम भन्नुपर्दा एकदम दुःख खात भनौँ कि अलिक हल्लो मानेर भनौँ कि हजुर हाम्रोतिर म बसेको क्षेत्र यो एरियातिर चाहिँ
1: हजुर
2: रोपाईहरू खै नभएको वर्षौँ भयो अब यहाँनिर लोप भइसक्यो हजुर खेतीपातीको काम कार्यहरू
1: हजुर हजुर
2: सबै ठाउँमा घरहरू बनिरहेछ खेतीपाती गर्न योग्य जमिनहरू पनि देखिँदैन हजुर अलि म बसेको ठाउँमा त अलि परतिर अलि टाढातिर चाहिँ हुँदैछ कि म बसेकोतिर चाहिँ छैन है हजुर
1: ओहो भनेपछि खेतीपातीको काम चाहिँ भइरहेको छैन तपाईँको ठाउँतिर चाहिँ घर बनिसकेको छ है
2: हजुर प्रायः प्रायः सबै त्यस्तै छ हजुर अब यसो करेसा बारीतिर यसो हल्का सब्जी सब्जी के के रोप्ने हल्का फुल्का मकैहरू त्यस्तोहरू चाहिँ छन् होइन
1: हजुर
2: त्यति धेरै पहिला जस्तो खेतीपातीको काम कार्यहरू चाहिँ लगभग हुन छोडेको अवस्था भन्नुपर्छ हजुर
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्थ्यो कि फोन मात्रै गर्नुभएको व्यवस्थाले
2: कार्यक्रम सुन्दैछ नि हजुर हाम्रो कृष्ण लामा सर बोल्दै हुनुहुन्थ्यो अगाडि अनि म पनि यसो ट्राई गरिहालेको लागिहाल्यो हजुर
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
2: एकदम हजुर आज यसो गीत गुनगुनाउन पाइयो गीत गुनगुनाउनु भनेर आएको हजुर
1: हजुर
2: सरै म गीत गुनगुनाउँछु हजुर
1: हस् हुन्छ

0: हजुर यति नै हजुर।
1: ओहो विभासजी एकदमै मिठो गीत गाउनुभयो त यहाँले।
0: हुन्छ मिठो भनिदिनु भयो धन्यवाद हजुरलाई।
1: हजुर यहाँलाई पनि एकदमै धन्यवाद छ यति मिठो प्रस्तुति राख्नु भएको छ। अनि आजको कसैबाट विभासजीले सम्झना सन्देश राख्नुपर्दा क कसलाई सम्झिन चाहनुहुन्छ विभासजी?
0: हुन्छ सम्झना सन्देश राख्नुपर्दा सँगै छिन् वाइफ पुष्पा चाङलीलाई विशेष मिठो माया सम्झना। राजगले मगर अमिना सुनवार हर्पल रोशनी राई अनिता उत्तम एकान्त प्रेमी श्रेष्ठ रोशन फुलाङ शेखर प्रसाद श्रेष्ठ सुनिल लिम्बू सम्सेन लिम्बू दिवसा राई लगायत सम्पूर्ण अहिले रेडियो मर्सङ कल टाइम सुनेर बस्नुहुनेमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
1: हजुर हुन्छ नमस्ते। भर्खरै मात्र विवस्थित जोडिनु भएको थियो एकदमै मिठो गीतसँगै सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँको आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 0665220020 डायल गरेर। साथै गर्मी बढ़िरहेको छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। यहाँले पानी पिउनुहोला। र कर्णप्रिय केसीजीले लेख्नु भएको छ लहै दर्शन नमस्ते के छ हजुरको खबर सन्चै हुनुहुन्छ। म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घरदाङ तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु। यही कार्यक्रम मार्फत हजुर लगाई सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। हजुर नमस्ते यहाँलाई पनि एकदमै धेरै सम्झना छ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: नमस्कार हजुर लम्जुङबाट श्रुति पसलबाट बोल्दैछु। हजुर
1: श्रुति पसलबाट को बोल्दै हुनुहुन्छ होला?
2: गणेश साक्य।
1: गणेशजी सन्चै हुनुहुन्छ?
2: सन्चै सन्चै हजुर पनि सन्चै हुन चाहन्छु।
1: हजुर हामी एकदमै सन्चै छौ। अनि के गर्दै हुनुहुन्छ गणेशजी?
2: के गर्ने घरमा यसो घाटमाथि दबाई हाल्दै गरेको।
1: अनि गणेशजीले आज पानी पिउनु भएको छ कि छैन गणेशजी?
2: हजुर
1: पानी कतिको पिउने गर्नुहुन्छ गणेशजीले?
2: पानी त 3 लिटर तताएको पानी हुन्छ।
1: हजुर
2: 1 लोटा हुन्छ। रातभरि खाँदा खाँदै बिहान सकिन्छ 10 बजी।
1: ओहो दिउँसो चाहिँ पिउनुहुन्न पानी?
2: दिउँसो नि खाइन्छ नि अनि।
1: ओहो एकदम राम्रो। अनि कार्यक्रममा जोडिनु भएको छ गणेशजीले आजको बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन गणेशजी?
2: आज शनिबार होला त्यही लतालुतै ज्वरो होला नि त होला।
1: हजुर आज शनिबारको दिनमा चाहिँ खुल्ला गीत गाउने दिन रहेको छ है गणेशजी?
2: गीत गाउने त जिल्ला लड्ने एउटै हो।
1: हजुर हजुर हुन्छ गीत गाउन सुरु गर्न सक्नुहुनेछ यहाँले।

0: सम्झिन चाहनुहुन्छ गणेशजी?
1: आजको हजुरको मध्यम श्रेणी एफएम आजको लागि हजुरलाई मिठो धेरै लामो मिठो माया सम्झना छ। टेक्निकल नि म्याडमलाई नि उही हो, तपाईँले जत्तिकै हो
0: हजुर।
1: अब मध्य मसेन्टी एफएमलाई टिमलाई रेडियो टिमलाई धेरै मिठो माया मिठो सम्झना भन्दै मैले सम्झना पर्ने त्यतै ढाटोतिर हुनुहुन्छ सरस्वती बहिनी हुनुहुन्छ, त्यहाँदेखि आइटी माया श्री तमाङ हुनुहुन्छ, हाम्रो राम पाण्डे त्यतै हुनुहुन्छ ढाटोलतिर, यता धमिलो कुवातिर विनिता चौधरी, अनिता चमी, रेशम परिवार हुनुहुन्छ, साथी त धेरै छन्। खोतकारीमा सबैलाई मिठो माया मिठो सम्झना भन्दै एउटा गाना सुन्न मन लाग्थ्यो, एकछिन जोडिदिनु न।
0: हजुर, कुन गीत होला?
1: कुन गीत? चिया छानेको भनेर यसैमा लगाइदिनु न एकछिन।
0: हजुर हुन्छ, हामी मिल्छ भने पक्कै पनि बजाउनेछौँ, र मिल्दैन भने त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ। इफ बजेन भने चाहिँ सकेसम्म चाहिँ बजाउने कोसिस गर्छौँ है त। हुन्छ, नमस्ते।
1: नमस्ते।
0: हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो गणेशजी हुनुहुन्थ्यो, एकदमै रमाइलो गीत गाउनु भएको छ र सम्पूर्णलाई सम्झिँदै आजको उपस्थितिबाट उहाँ चाहिँ छुटिसक्नु भएको छ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मिठो स्वागतै कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो हेलो नमस्कार हजुर।
0: नमस्ते रामजी, सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै आरामै छु भन्नुपर्छ हजुरको। के छ नयाँ?

0: बेसी सहरमा आज अलिकति शीतल शीतल नै छ भन्नुपर्छ है रामजी। हिजोको तुलनामा अलिकति शीतल छ, गर्मी चाहिँ गर्मी नै छ भन्नुपर्छ है।
1: हाम्रोतिर पनि अहिले चाहिँ पहिला शीतल छ, बिहामा त यस्तो अघि लगभग 12 वर्षसम्म त यस्तो घाम थियो भने नि बाहिर निस्किनै सकिँदैन, अहिले चाहिँ अलिक शीतल भएको बल्ल।
0: अनि यो चरको घाममा रामजीले पानी पिउनु भएको छ कि छैन त रामजी?
1: पानी त मैले पिइरहेको छु एकदमै, अब अहिले त बिदा पनि भइसकेको छ, अब आजबाट घरतिरै बस्दै बस्दै नै हो कामहरू गर्ने, अब तरिका कामहरू गर्ने बसी बस्दै नै हो अब चाहिँ होइन।
0: हजुर,
1: पानीहरू चाहिँ पिइराखेको छ भनौँ न।
0: हजुर,
1: पानी पिउनु पनि पर्छ, गर्मी छ एकदमै होइन।
0: हजुर, एकदमै गर्मी छ,
1: स्वास्थ्यको ख्याल गर्नुपर्छ आफूले नै होइन। सबैजनालाई अनुरोध पनि गर्न चाहे मैले पनि, सबैजनाले पानी धेरै पिउनु होला सकेसम्म होइन। बानी त के हो नि, पानी पिउने बानी नै छैन कि है, अब यस्तो अब आए अलिअलि न त हाम्रो बानीहरूको पानी पिउने चाहिँ प्रायः बानी नै छैन कि हामी नेपालीको।
0: हजुर हो नि। अनि कार्यक्रममा जोडिनु भएको छ रामजी, वर्षाईको बारेमा यहाँलाई कतिको जानकारी छ?
1: एकदमै धेरै नै जानकारी छ, अब सेड्युल चेन्ज भएको छैन के अरे होइन, अहिले फेसबुक लाइभको माध्यमबाट सुन्दैछु के अरे, अब रेडियो बिग डेको कारणले गर्दा रेडियोबाट चाहिँ प्रत्यक्ष रूपमा सुन्न पाएको छैन, अनि अब रेडियोबाट सुन्न नपाए पनि फेसबुकको माध्यमबाट सामाजिक सञ्जालको माध्यममा चाहिँ जोडिएको छु भन्नुमा सुन्न। यो हाम्रो यो मर्सङ्गी कल टाइमलाई चाहिँ यो अब टिकटक लाइभतिर पनि जोड्नु पर्यो क्या लक्ष्मी सिस्टर?
0: हजुर हुन्छ, हामी पक्कै पनि त्यसको लागि पनि डिस्कस गर्छौँ है त।
1: हजुर त्यो मिल्छ भने रेडियो मर्सङ्गीको आफ्नै टिकटक आइडीबाट आउँदा राम्रो, यदि रेडियो मर्सङ्गीको आफ्नो आइडी छैन भने, न त हजुरको अथवा हजुर जसले कार्यक्रम चलाउनुहुन्छ उहाँहरू आइडीबाट अथवा तपाईँसँग रेडियो मर्सङ्गी, मलाई जहाँसम्म लाग्छ रेडियो मर्सङ्गीको पनि आफ्नै आइडी छ जस्तो लागेको थियो कि छ कि छैन?
0: हजुर छ।
1: ए अन्त नि मैले एकपटक सर्च गरेर चाहिँ भेटेको थिएँ कि, अनि त्यो भएर
0: हजुर त्यसको बारेमा पनि हामी सोच विचार गर्छौँ, एकचोटि सल्लाह गरेर हुन्छ भने चाहिँ तपाईँहरूले खबर गराउनेछौ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा जानकारी छ कि छैन तपाईँलाई?
1: एकदमै जानकारी छ, आउने दिनमा टिकटक लाइभको माध्यमबाट पनि लिएर आउनु होला, सकेसम्म त्यही नै लिएर आउनु होला छलफल गरेर भन्न चाहे।
0: हजुर हुन्छ
1: भन्दै अब चाहिँ ल एउटा गीत, अब गीतै गाउँछ है त, अब हात खुल्ला गीत गाउने हो क्या होइन।
0: हस् हुन्छ
1: ल, मैले चाहिँ अब अहिले अब असार लागिरहेको अवस्थाै छ, असारको गीत नै मैले कति गाउने प्रयास गर्छु, कस्तो हुन्छ यसो सुनेर चाहिँ हजुरहरूले यसमा सपोर्ट गरिदिनु होला, फेसबुकको माध्यमबाट होइन अनि रेडियोको माध्यमबाट सुन्दै हुनुभएका साथीहरू सबैजनाले कस्तो लाग्छ सुनेर त्यसमा सपोर्ट पनि दिनु होला भन्न चाहन्छु। यति भोइस त छैन, म त्यही पनि गाउने प्रयास गर्छु है त।
0: हजुर हुन्छ।
1: साउनमा

మానమైనా శీతలు బసని

0: हजुर एकदमै मिठो प्रस्तुति राख्नु भएको छ रामजीलाई एकदमै धेरै धन्यवाद छ आजको बसाईबाट ककसलाई सम्झिन चाहनुहुन्छ त रामजी
1: सर्वप्रथम यति मिठो भइसको धनी हजुरको लागि अनि हाम्रो प्राविधिक डिलुजीको लागि रेडियो मस्ताङ डिजिटल टिमको लागि कतिहरूको नाम लिनु पर्दा श्याम प्रसाद अधिकारी दाई एक छेत्री दाई एम सागर मगर दाई अनि यसै गरी हाम्रो सुषमा दिदी अनि सरस्वती दिदी आइपक्षी दिदी कृष्ण लामा दाई विनिता अनिता नानी माया अनि मनको साथी जीवन कार्की राई आशिष मगर दाई आशा भण्डारी गीता भण्डारी लगायत विशेष गरी नामका सबै साथीहरू मलाई राम पाण्डे भनेर जो जसले चिन्नुहुन्छ या चिन्नुहुन्न र यति बेला हाम्रो यस रेडियो मस्ताङजीको यो रेडियो कार्यक्रम लमजुङ पल्टाइन जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ फेसबुक यसै गरी हाम्रो पात्रो नेपाली पात्रो यसै गरी रेडियोबाट सुन्दै हुनुभएका सबै सबै साथीहरूलाई एकमुष्ट रूपमा अब बस्ने गीत सम्झना समर्पण गर्दै अहिलेको लागि भने आजको लागि भने म राम पाण्डे बिताउन चाहन्छु. नमस्कार
0: बाबा शुभ दिन. हजुर हुन्छ नमस्ते बाई बाई. हजुर भर्खरै मात्र रामजी जोडिनु भएको थियो एकदमै राम्रो गीत गाउनु भएको छ साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ. कार्यक्रमको आधारमा छौं यति बेला तपाईँको साबो एउटा मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला.

0: नशा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
0: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यावहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडेल हस्पिटल बेसी शहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694887।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
3: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

बजेटसम्मा। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ। सूचना बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 औं तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजुमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल 1 जना दरखास्त दस्तुर रु 1000 नियुक्तिको प्रकार अस्थायी योग्यता स्नातक तह उत्तीर्ण लेख वाणिज्य शास्त्र व्यवस्थापन संकाय उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म सम्पर्क मिति 2083 साल असार 21 गते परीक्षाको किसिम लिखित मौखिक र प्रयोगत्मक तलब स्केल आपसी सहमतिमा हुने आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र शैक्षिक योग्यताको प्रमाणपत्र कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665220073 र 0665220104।

छोटो सांगीतिक कोसरी सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। धर्मराजले लेख्नु भएको छ, दर्शन नमस्ते, कार्यक्रम प्रस्तुत ज्यू, म ढकाल धर्मराज वीरतापुर छापागर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा आज असार 20 गते जन्मदिन मनाउनु हुने धनकुटाकी मेरो बहिनी प्रतीक्षा ढकाल, इलामकी बहिनी सीता ढकाल, धनकुटाकी साथी अभागी सिर्जना, भोजपुरकी साथी घायल सरिता राई र काठमाण्डुकी सरू महर्जनलाई जन्मदिनको शुभकामना भन्दै मेरो आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथी मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।

0: हेलो, नमस्ते, नमस्कार।
1: हजुर नमस्कार मुनाजी। ओहो, सन्चै हुनुहुन्छ मुनाजी?
0: हजुर ठिकै छु भन्नुपर्छ। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला के रे?
1: हजुर, हामी पनि एकदमै सन्चै आरामै छौँ। अनि मुनाजीले धेरै दिनपछि सम्झिनु भयो जस्तो लाग्यो, असारको रूपमा आइसकाउनु भयो मुनाजी।
0: आशाको रूपमै लगभग अब सकिँदै सकिँदै छ, अलिअलि बाँकी छ।
1: अनि आज घरमै हुनुहुन्छ मुनाजी?
0: आज म यता बारीतिर छु, बेसी सर बकुन्डेतिर।
1: ओहो, बकुन्डेतिर आउनु भएको छ है? पक्कै पनि काम विशेषले नै आउनु भएको होला। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कति मिठो गीत गाउनु भएको छ। सुरुवाती चरणमा नै एकदमै मन नै खुसी बनाएको छ, फेरि पनि गाउन सक्नुहुनेछ है मुनाजी? हजुर, हुन्छ।
0: हस्, हुन्छ।

0: ओहो, एकदमै राम्रो गीत गाउनु भएको छ मुनाजीले, एकदमै खुसी लाग्यो है मुनाजी। हजुर, एकदमै राम्रो छ, त्यही भएर नै राम्रो भनेको। अनि आजको यो मिठो प्रस्तुतिसँगै साथीहरू कसलाई सम्झिन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त धेरै दिनको जोडी छ हजुरको लागि, अनि टेक्निसियनको लागि, अनि मर्चेन्ट होलसेलको लागि, अनि मेरो साथीहरू भन्नुपर्दा त थुप्रै हुनुहुन्छ, अब नाम चाहिँ किन सक्छ, विशेष गरी मेरो घर परिवारको लागि, अनि दिदी सुनिता दिदीको लागि, सुषमा दिदीको लागि, अनि राम भाइको लागि, कृष्ण बाजीको लागि, अनि सलिना मौसीको लागि, अनि ज जसरीदेखि मर्साङदी सुनेर बस्नु भएको छ, देश विदेशमा रहने सम्पूर्ण नेपालीहरूको लागि, ज जसले रेडियो मर्सदी माया गर्नुहुन्छ सम्पूर्णलाई, यसरी नै माया गरिरहनु होला, सुनिदिनु होला भन्दै, ज जसले मलाई मुनाले चिन्नुहुन्छ नचिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: हजुर सर, नमस्ते, बाई बाई। भर्खरै मात्रै मुनाजी जोडिनु भएको थियो, एकदमै राम्रो मिठो आवाजमा गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरू उहाँले चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ। शुक्रराज रसाइली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर, नमस्कार एण्ड सांगीतिक अभिवादन, म पाँच सर हिलेहाङ सात घर भई हाल फिडिम चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो, अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्न चाहन्छु भनेर भन्नुभएको छ, र उहाँलाई ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भनेर लेख्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ शुक्रराजी, कार्यक्रममा यसरी नै जोडिनु होला भन्न चाहन्छु, र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। मिलनजीले लेख्नुभएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नुभएको छ, गुड आफ्टरनून मिलनजी, र कार्यक्रम सुन्दै हुनुहुन्छ भने अन्य साथीहरूले पनि कार्यक्रममा फोन गर्न सक्नुहुनेछ हामीलाई। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सुन्दै चितवनबाट सम्झना सबैमा भन्नुभएको छ, नमस्कार रामजी घिमिरेजी, र हाई भनेर पठाउनु भएको छ राई सफलजीले। यति बेला कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते। नमस्ते विनिताजी, सन्चै हुनुहुन्छ? एकचोटिको जिन्दगीमा बाँच्नै पर्यो नि विनिताजी, अनि के गर्दै हुनुहुन्छ त विनिताजी आज? बसिरहनु भएको छ है, कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन त यहाँले? हजुर, अनि विनिताजी आजको बसाइको बारेमा जानकारी छ कि छैन? हजुर हुन्छ, आज शनिबारे बसाइमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ, जुनसुकै गीत गाउन पाउनुहुनेछ तपाईँले। हजुर हो नि, सुरु गर्न सक्नुहुनेछ है। हजुरलाई जे मन लाग्छ त्यही गीत नै गाउन सक्नुहुनेछ है त?
1: जानी नजानी सर, खासै आउन चाहँदैन होइन?
0: हजुर
1: सर, म सुनाउँछु छुट्टो।

ভিষাই রাজানে সুরে গাই হালে বাঁচে কিছু ধন্না।

बसु वन्नम आजैनी धारा मन्ना बसु वन्ना।

0: हजुर हो नि चुगी ब्याउनु भएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ है विनिताजी वेलकम सुन्नेलाई त मिठो नै लागेको छ अनि कार्यक्रममा कसलाई सम्झिन चाहनुहुन्छ तपाईँले धन्यवाद
1: बिहानबाट आउनु दिदीको लागि यदि मसँग हो सुनको लागि साथीहरू धेरै हुनुहुन्छ कसैलाई पनि बिर्सेको छैन सम्पूर्ण साथीहरूमा मिठो माया मिठो सम्झना भन्दै सिक्किन्छु दिदी नमस्ते बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र विनिताजी जोडिनु भएको थियो उहाँले मिठो गीतसँगै सम्पूर्ण साथीहरूले सम्झिँदै आजको विषयबाट बिदा भइसक्नु भएको छ सफलजीले लेख्नु भएको छ हेलो दर्शन हजुर म चाहना मीडिया ग्रुपको मेम्बर हो पूर्वेली अन्जान आयुष राई हो नेपाल घर तेह्रथुम हाल युएईबाट हो मिस यू भनेर सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ आयुषजीलाई एकदमै धेरै धन्यवाद छ र सम्झिरहेको छौ यहाँलाई एकदमै धेरै सम्झना पनि भन्न चाहन्छु राम पाण्डेजीले लेख्नु भएको छ नमस्कार लक्ष्मी सिस्टर म पनि सुन्दैछु ल फेसबुक लाइभको माध्यमबाट अब बज्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा श्याम प्रसाद अधिकारी सुषमा दिदी यसै गरी कृष्ण लामा श्री दिदी सरस्वती दिदी लगायत मलाई राम भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्नुभएको छ याम सरूजीले लेख्नु भएको छ नमस्ते झोडी हजुर सुन्दैछु है तनहुँ देवघाटबाट याम सरू मगर भन्नुभएको छ याम सरूजीले माया नै मार्नु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला है लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ नमस्कार म पाउदी आश्रमबाट सुन्दैछु जय रेडियो मर्स्याङदी भन्नुभएको छ दिलु याम्फू राईजीले लेख्नु भएको छ हेलो गुड आफ्टरनून सिस्टर आई एम दिलु याम्फू राई फ्रम बोराङ मनी सुन्दैछु अल फ्रेण्डलाई मिस यू भन्न चाहन्छु भन्नुभएको छ राई दिबुच सनिसाजीले लेख्नु भएको छ नमस्ते म पनि सुन्दैछु है दिदी घर बाहार पोखरी खोटाङ भई हाल कुवेतबाट सम्झनु पर्दा सम्पूर्ण फर्स्टमा हजुरको लागि र मेरो घरमा हुनुहुने मम अनि भाइ अंशु राई निशान राई र सम्पूर्णलाई सम्झिनु भएको छ उहाँले पनि मेनुका गोङबा तामाङजीले लेख्नु भएको छ मिस यु अल भनेर मुना सिस्टरले लेख्नु भएको छ हाई सिस्टर सुन्दैछु म मुना खुतीदेखि भनेर लेख्नु भएको छ मिडिया प्रेमी राई अनिसाजीले मिस यु अल भनेर लेख्नु भएको छ भने सत्यकला इसाराजीले पनि मिस यु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ उहाँले र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आजको कार्यक्रममा छजना साथीले प्रत्यक्ष रूपमा फोन गरेर साथ दिनुभएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो विवशजी हुनुहुन्थ्यो गणेशजी हुनुहुन्थ्यो रामजी हुनुहुन्थ्यो मीनाजी सरी मुनाजी र विनिताजी जोडिनु भएको थियो उहाँहरू छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दुलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
6: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगने विवरण पी बिहे मुई खातरी खै हाम्रो
7: खै खै बौ कोई लोटर भर्दिल
8: आगी समिझ लोटी पर्दी छाई गुरी
7: भर्दी आ भर्दी बा लोटर खाली पर्दी बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खाई बिसा खाइमै विश्वास आलन फोन खाले पनि आफै विवरण खाइमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खाइमै आरी सुमी बैंक आफै बने आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, विश्व दुर्विजय कुमारसेन्डी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासन अनुकरणीय रहेको बताएका छन्। चिनिया कम्युनिष्ट पार्टीको 105 वर्ष ऐतिहासिक अनुभव र नेपालको विकास विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले कुनै पनि पार्टी र राज्य सञ्चालनका लागि सही वैचारिक कार्यदिशा, सुदृढ़ अनुशासन र भ्रष्टाचार विरूद्धको कड़ा कदम अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो 100 दिनका 213 कामको सूची सार्वजनिक गरेको छ। 100 कार्यसूची सार्वजनिक गरेर काम थालेको सरकारको महत्वपूर्ण मानिने कानून मन्त्रालयले जिम्मेवारी सोभिता गौतमले सम्हाल्नु भएको छ। वहाँका अनुसार यी 100 दिनमा मन्त्रालयले 213 काम सम्पन्न गरेको छ। यो संख्या भन्दा बढ़ी दिनरातको निरन्तर मेहनत, जिम्मेवारी बोध र परिणाममुखी कार्यशैलीको प्रतिविम्ब हो, मन्त्री गौतमले बताउनु भएको छ। यो सरकारको गति पनि हो र कानून मन्त्रालयको समर्पित टोलीको कार्यक्षमताको प्रमाण पनि हो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकता बारे 25 असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकता बारे 25 असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समय सीमा दिएका हुन्। नेता कोइरालालाई भेट्न उपसभापति शर्मा गत बिहिबार उनको निवास दहपासी पुगेका थिए। बिहिबार बिहान भएको भेटमा नेता कोइरालाले उपसभापति शर्मालाई 25 असारभित्र स्पष्ट निर्णय गर्न समय सीमा दिए स्रोतले जानकारी दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरेको भन्दै एक रेस्टुरेन्टलाई जरिवाना गरेको छ। काठमाडौँ उपमहानगरपालिका 22 न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रालीलाई विभागले अनुगमन गरी 2,00,000 जरिवाना गरेको हो। अनुगमनको क्रममा रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेका फ्रूट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको र तेलको टीपीएम 22.0 पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, शंखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको माध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि माध्यम वर्षा भएको थियो। त्यस्तै आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँमा तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनको अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्राण्ड मोसल्लाको प्रांगणमा भेला भएको एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। दिउँसो दुईबजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण भग मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आया।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो बैङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845076780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसिसार नगरपालिका साथ पुरानो बैङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: साईले घर बनाएर त लगभग 17-18 सौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864-51-901।

0: सूचना सूचना बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको पाँचौ तहको लेखापल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापल एकजना दरखास्त दस्तुर ₹1,000 नियुक्तिको प्रकार अस्थायी योग्यता स्नातक तह उत्तीर्ण लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म सम्पर्क मिति 2083 साल असार 21 गते परीक्षाको किसिम लिखित मौखिक र प्रयोगात्मक तलब स्केल आपसी सहमतिमा हुने आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र शैक्षिक योग्यताको प्रमाणपत्र कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो दरखास्त दिने स्थान बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय थप जानकारीका लागि सम्पर्क नम्बर 0665202073 र 0665202104।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 9864595 0094 र 9805 58574।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454848।

0: slip on ya.
1: Extreme energy drink.
2: Extreme energy drink.
3: Time check. अहिले ठीक 3 बजेको छ.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: मर्सिंग देवी 95 मेगाहर्ट्ज.
6: सबैभन्दा पहिले मुख्य खबर. सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी. सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना. विकास निर्माण प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकार र राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण. सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड. जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी. जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई. इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू. अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने. र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता वारेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ. प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ. गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ. सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्. यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ. सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो. 100 बुँदा मध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन्. 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ. 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन. कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ. सरकारले विकल्प विनै सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ. हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमून पीरियड भनिन्छ. सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्. राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्. बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो. बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मरम्मत सम्भारका लागि माग गर्नुभयो. सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो. मल खरीदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको खरीद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो. आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ. जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्. जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो. सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ. यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो. रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो. विषादीको अत्यधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको समस्या समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढ़ेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढ़ाइरहेको उहाँको भनाई छ। रिजालले नियमित पैदल यात्रा गर्न, भस्त्रिका प्राणायाम गर्न, ऊर्जाको मितव्ययी प्रयोग गर्न, सार्वजनिक गाड़ीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवक कर्मचारीको सुविधा बाबतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, संचिति विदा र औषधि उपचार बाबत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसरी कार्यालय 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियालाई खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाट बाहिरिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटेपछि 2 लाख रूपियाँ जरिवाना भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो। निरीक्षणमा म्याद नआएको फ्रूट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको र खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई 3 दिनभित्र आवश्यक कागजसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरका रूपमा घोषणा गरिएको छ। सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि महानगरलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेको हो। राष्ट्रिय सभागृहमा हिजो आयोजित समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागर प्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। महानगरपालिकाभित्र जन्मदेखि पाँच वर्षसम्मका झण्डै 89,056 बालबालिकाका लक्षित समूहमा रहेका छन्। काठमाडौँ महानगरपालिकाले 10 वडामा स्रोतमै फोहोर वर्गीकरण गर्न थालेपछि बञ्चरी डाँडामा पठाउने फोहोरको मात्रा दैनिक 5 ट्रकले घटेको छ। वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 गरी 10 वडामा स्रोतमै फोहोर वर्गीकरण काम अघि बढ़ाएपछि ल्याण्डफिल साइटमा पठाउने फोहोरको मात्रा घटेको महानगरको वातावरण विभागले जनाएको छ। विभागका अनुसार वर्गीकरण गर्नु अघि दैनिक 20 ट्रक फोहोर बञ्चरी डाँडामा पठाउने गरेकोमा अहिले दैनिक 15 ट्रक मात्र पठाउन थालिएको छ। काठमाडौँ महानगरको टोलटोलमा फिल्म महोत्सव अन्तर्गत काठमाडौँको मैतीदेवी मन्दिर परिसरमा चलचित्र प्रदर्शन तथा सृजनात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगत लगायतको सहभागिता रहेको थियो। महानगरपालिकाको आयोजना र मैतीदेवी युनाइटेड क्लबको व्यवस्थापनमा संचालित यो महोत्सव असार 5 गतेदेखि शुरू भएको हो। असार महिनाभर हरेक शुक्रबार र शनिबार

84 सड़क पेटीमा पार्किङ गरे 93, एकतर्फी सड़कमा गाड़ी चलाउने 96 र अरू नियम पालना नगरेका 1256 गरी कुल 2000 जनालाई कार्यवाही गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी, जनस्वास्थ्यमा गम्भीर संकट र आउन थालेका भनाई। पिज्जा बनाउन लागेको तेलमा मरेको साङ्लो भेटिएपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई 2 लाख रूपियाँ जरिवाना, 3 दिनभित्र आवश्यक कागजसहित स्पष्टीकरण पेश गर्न आदेश र काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर फेरि सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846090301 9846074065
2: नोट फल्सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: sip on ya.
1: Extreme energy drink.
2: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी शहर चामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
3: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
4: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
3: धन्यवाद काका।
4: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
3: किन नहुनु नि काका? एक क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
4: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
3: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
4: हजुर हजुर,
3: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
5: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
8: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
9: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवार थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202 93 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스칼타 전에이 푸르디로 라스워스타 데크추다.
3: 칸이다 카스테 게이 호이나 디디. 람중 에그로비 컨선 드와라 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 참차 칸이 가리고수.
2: 아니 마하사이 수드다라 어가닉 네 홀라라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파디트 카티키 어가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकटल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
4: हेलो कान्छी घर बनाउने काम सुरु भयो
5: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
5: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ कक्षा 11 भर्ना सम्बन्धी सूचना
8: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
8: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
7: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
7: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
8: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
8: मासिक एकाइ परीक्षाको व्यवस्था
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
7: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
8: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
7: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
8: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लम्जुङ सम्पर्क फोन 9860074553 9560445875 9860850791 र 9860838662
9: गुड मर्निङ मिस
10: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन त शान्ति के कारणले डडेलो लाग्छ
11: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
10: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
12: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
13: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
14: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुसो

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665990999847729629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठिक अगाडि।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856774486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यु गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
6: सम्पर्क मोबाइल नम्बर 9856133
5: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
8: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
7: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
8: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
6: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेष नगरपालिका

0: का साथ यूनिवर्सल चोक लमसुङ। थप जानकारी का लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
1: तपाईको सन्तुष्टि हाम्रो चाहना।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
2: सुवर्ण अवसर सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषकर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865058074।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9556602900।
10: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
14: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
14: नोट फल सिलिङ कार्य बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
15: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
9: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
8: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
9: अब यो फोहोर के गर्ने त?
8: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसाबारीमा काम लाग्छ नि।
9: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
10: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
12: कागज के मेछी पर्सनल नम्बर ब्लक लैबी
13: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई
12: अनि बैंगरी
13: बैंगरी चर चाहिँ तली ललपर्दी
12: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेरदी अबेर ब्लक तयार भिसा आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी देख्या सचेत तल परिम
13: सतर्क तना ठगी तब्द क्या जोगिना
14: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
15: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका। एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा शीत पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर,
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक

0: dress.
1: Yellow.

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने

0: पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
10: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौ।

0: Media, Extreme Energy Drink.
1: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
4: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
5: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, छारे रोग तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
5: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
6: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
5: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
7: जाँच हुने दिन र समय: यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694888777।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
11: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
12: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
11: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
13: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
14: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
15: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
15: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: 막혔네 이모. 키타사니깐소
1: 오카리라 오라리 라마에노차 가운데 흥가리.

0: जी
1: हजुर
0: कस्तो मिठो खाजा बनाएकी आज भोलि पनि ल्याइदेऊ न
1: खुपै हजुर पनि सधैँ आउनु पाउँछ क्या आज त ढाटेर आएको आमाले माथि
0: ए ल ल तल चौतारा छ नि त्यहाँ एकछिन बसौँ ल
1: एकैछिन बस्ने है त मलाई घर जान ढिला हुन्छ कि
0: म पुऱ्याइदिइहाल्छु ससुराली नै हो।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665520209।
7: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको लागि सहायक स्तरको 5 तहको लेखापाल आवश्यकता परेकोले निम्न बमोजिमको कागजात पत्र सहित दरखास्त दिनुहुन अनुरोध गरिन्छ। तपसिल आवश्यक पद संख्या सहायक स्तर लेखापाल 1 जना, दरखास्त दस्तुर ₹1,000, नियुक्तिको प्रकार अस्थायी, योग्यता स्नातक तह उत्तीर्ण, लेखा वाणिज्य शास्त्र व्यवस्थापन संकाय, उमेर 21 वर्ष पूरा भई 35 वर्ष ननागेको, दरखास्त दिने अन्तिम मिति 2083 साल असार 20 गते सम्म, सम्पर्क मिति 2083 साल असार 21 गते, परीक्षाको किसिम लिखित, मौखिक र प्रयोगात्मक, तलब स्केल आपसी सहमतिमा हुने, आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर ज्ञान सम्बन्धी सर्टिफिकेट, सवारी चालक अनुमति पत्र र 3 प्रति पासपोर्ट साइजको फोटो। दरखास्त दिने स्थान बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय। थप जानकारीका लागि सम्पर्क नम्बर 0665520073 र 0665520104।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मर्सेंग देपिम 95 मेगाहर्ज
4: लाइनमा जोडियो जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई
5: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू
4: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानेडा र मोरक्को खेल्ने
6: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
12: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उपलब्धि सार्वजनिक गर्नुभएको हो उपलब्धिको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश छ मन्त्रालयको संख्या घटाएर 18 कायम गर्दा वार्षिक झण्डै 20 अर्ब रूपियाँ कोषमा बचत हुने अनुमान रहेको पोखरेलले बताउनुभयो पहुँचवालाहरूले नियम विपरीत प्रयोग गर्दै आएका 672 सरकारी गाड़ी र मोटरसाइकल जफत गरी राज्यको मातहतमा फिर्ता ल्याएको छ भने 31 अनुत्पादक सरकारी निकायहरू खारेज भएका छन् राजनीतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायत सुधारात्मक कामबाट सकारात्मक सन्देश गएको सरकारको दावी छ सरकारले यस अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कठोर कदम चालेको दावी गरेको छ उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन भई 11,000 भन्दा बढ़ी उजुरी र विवरण संकलन भइसकेका छन् शून्य सहनशीलताको नीति अपनाउँदै सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना विरूद्ध 118 अर्बको बिगो दावी सहित मुद्दा दायर भएको छ नागरिकको घर दैलोमा सेवा पुर्याउने अभियान अन्तर्गत हुल्ला कार्यालय मार्फत 75 जिल्लामा नागरिकता र राहदानी घरमै पुर्याउने काम शुरू भएको छ यातायात कार्यालयहरूबाट कास्की र मोरङमा चालक अनुमति पत्र घर घरमा पुर्याउन थालिएको छ भूमि व्यवस्था
5: वनतर्फ बर्दियाको बढैया तालका भूमिहीन नागरिकलाई लाल पूर्जा वितरण शुरू भएको छ भने सार्वजनिक र सरकारी जग्गाको संरक्षणका लागि लाखौं कित्ता जग्गाको अभिलेख अध्यावधि गरेको सरकारको दावी छ। आम नागरिकका गुनासा तत्काल सम्बोधन गर्न हेलो सरकारलाई स्तरोन्नति गरी 3,770 सरकारी कार्यालयहरूलाई एकीकृत ड्याशबोर्डमा जोड़िएको छ, जहाँ प्राप्त गुनासाहरूमध्ये 60% फर्सेट भइसकेका सरकारको दावी छ। प्रशासनिक क्षेत्रमा दलीय ट्रेड युनियनहरू खारेज गरी राजनीतिक तटस्थता कायम गरेको र विश्वविद्यालयका उपकुलपति तथा विभिन्न देशका राजदूत नियुक्तिमा पहिलोपटक खुल्ला प्रतिस्पर्धा र योग्यता प्रणाली लागू गरेको सरकारको दावी छ। सय दिने उपलब्धिको पूर्ण विवरण उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
4: यसैबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र सरकार शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। यस्तै नेकपा एमाले का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको 100 दिने कार्यकालले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो।
5: यसैबीच स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिका विहीन बनाएको, अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। यस्तै राजनीतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने काम र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय भएको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँको सुझाव छ।
4: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
5: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीहरूको सुविधा बापतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीहरूको सुविधामध्ये उपदान सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले असार 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ।
4: बितेका तीन दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको थाथली, खोटाङको ऐसलु खर्क, प्युठानको सेउलीवाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
12: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
12: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारका 100 दिनका उपलब्धि, सार्वजनिक मन्त्रालय घटाउँदा 20 अर्ब रूपियाँ बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी, सरकारको 100 दिन उपलब्धिमूलक नभएको विपक्षी दल र स्वतन्त्र नागरिकको टिप्पणी, राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गर्यो, आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यो।
4: बाँकी खबर, दैलेखको चामुण्डा वीरेन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे ताडाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुहरूको खोजीका लागि चितुवनको कुरिन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य 4 खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
12: गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। आयोजनाका अनुसार 111 मेगावाट क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावाट मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै संचालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाले बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण सुरुङभित्र
5: पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मरमत, बालुवा ठिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मरमत तथा पुननिर्माणका काम सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरक्षणका काम समेत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकोले आयोजना 111 मेगावाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूको अनुसार बाँध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना भने कम छ।
4: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बाल बालिकामा छालारोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवाँ, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिम बढ़ेको भविष्यमा औषधिको काम नगर्ने जोखिम बढ़ेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो।
5: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई स्वच्छ, सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाँटा अभियान शुरू गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सड़क र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर संकलन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। अनुसार यसलाई एकदिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढ़ाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। संघका अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
4: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा

0: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनु पर्ने बताउनु भएको हो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्य खोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै शी जिनपिङ विचारधाराका सिद्धान्त मध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढ़ीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड़ दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरूद्ध 10 लाख भन्दा बढ़ी मुद्दामा झण्डै 9,83,000 व्यक्तिले कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: 불러 짠을 싹해서 보너스 밤 Bharpur Manoranjan Sahit Matra Ru 999 Dish Home Ko FIFA World Cup 2026 Season Pass Linohos Ra Paunuhos 15 Din Dekhi 3 Mahina Samma Sampurna Channel Herne Package Bonus Yedi Ajai Linu Bhayeko Chaina Bhane Ajai Najikai Ko Dealer Dai Marfat Wa Dish Home Ko Customer Support 01421766 Ma Samparka Garnuhos
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्ध पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीतयुद्ध पछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाई छ। ट्रम्पले अमेरिकाको 250 वार्षिक उत्सवमा उल्लेख्य प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
1: अमेरिका र इजरायलको आक्रमणमा मारिएको चार महिनापछि भन्दा बढ़ी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम शुरू गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा खामेनीको अन्तिम संस्कार हुँदैछ। छ दिन चल्ने समारोहमा गरी 1.20 करोड़देखि 2 करोड़सम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान

0: गरेको छ। इरान र अमेरिका बीच द्वन्द्व रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कार कार्यक्रम शुरू भएका हुन्। विशाल धार्मिक परिसरमा सबपेटिका राखेपछि श्रद्धांजली व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसूद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढ़ी का प्रतिनिधिहरू पुग्नु भएको छ। छ दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसलामा राखिनेछ। खामेनी मारिएपछि मध्य पूर्वमा युद्ध सर्केको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। पहिलो खेलमा आज राति पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरोको खेल्नेछन्। यस्तै भोलि बिहान पाउने 3 बजे प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरोक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16मा प्रवेश गरेसँगै अन्तिम 16को समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण फिफा विश्वकपसँग जोड़िएका संगीतमा केन्द्रित छ। फुटबल विश्वकप जति खेलको उत्सव हो त्यतिकै संगीतको पनि महोत्सव बन्ने गरेको छ। हरेक 4 वर्षमा फिफाले आधिकारिक गीत र धुन जारी गर्ने चलन विशेष गरी सन् 1990 शुरू भएको पाइन्छ। यद्यपि विश्वकपसँग जोड़िएका गीतहरूको इतिहास पनि 1962 नै शुरू भएको हो। त्यति बेला चिलीका ब्याण्ड लस ऱ्याम्बर्सले आफ्नै देशमा भएको विश्वकपको उत्साहमा एल रकटेल मुन्डियाल गीत सार्वजनिक गरेका थिए। यो गीत दक्षिण अमेरिकामा तत्काल लोकप्रिय बन्यो र चिली संगीत इतिहासकै सर्वाधिक बिक्री हुने रेकर्ड मध्ये एक बन्यो, जसले फिफालाई पछि खेल र संगीत जोड्ने विचार दिएको मानिन्छ। त्यसपछि 1990 इटाली विश्वकपमा फिफाले पहिलो पटक औपचारिक गीतको मान्यता दियो। उनी साथे इटालियाना भन्ने गीत फिफाद्वारा मान्यता पाउने पहिलो गीत बन्यो।

त्यसपछि विश्वकप गीतको यात्रामा ऐतिहासिक मोड आयो। 1998 जब रिकी मार्टिनले कप अफ लाइफ गाए, यो गीतले ल्याटिन पप प्रदर्शनका लागि ग्र्यामी पुरस्कार पनि जित्यो। त्यही गीतले पछिका धेरै विश्वकप गीतको आधार तयार गरेको मानिन्छ। त्यसपछि सन् 2010 को दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाका वाका दिस टाइम फर अफ्रिकाले संगीत र खेलको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो र आजसम्म स्टेडियमहरूमा गुन्जिरहन्छ।

0: This was the Pitbull, Jennifer Lopez, and Claudia Leite, 2014 Vishw Cup, We Are One, Ale Ale, 2018, Nicky Jam, and Will Smith, ko Live It Up, and Qatar Vishw Cup, 2022, Nandu Minaj, and BTS, ka Jungkook, Sahit, ka Antarashtriya Star, Haruko Sahabhagita Marfat, Vishw Cup, Sangeet, Vishwabyapi, Sanskritik, Mishran, ko Pratik Bandai Gayo. अहिले चलिरहेको 2026 को विश्वकप संस्करणको आधिकारिक गीत साकिरा र बर्ना बोयको दाई दाई हो जुन 14 मे 2026मा सार्वजनिक भयो यसका साथै साकिरा फिफा इतिहासमा दुई पटक आधिकारिक विश्वकप गीतको मुख्य स्वरका रूपमा उपस्थित हुने एक्लो कलाकार बनेकी छन् यसबाहेक डीएनए शीर्षकको आधिकारिक एन्थम पनि जारी भएको छ अन्तर्राष्ट्रिय तहमा जस्तै नेपालमा पनि विश्वकप झल्काउने संगीत सबै माझ पुगेको छ चोकचोकमा फुटबलको चर्चा सामाजिक सञ्जालमा समर्थकहरू बीचको बहस र घर घरमा आफ्ना प्रिय टोलीका पक्षमा हुने अनुमान र अपेक्षाले नेपालमा पनि विश्वकपको उत्साह चुलिँदै गएको देखिन्छ यसरी हेर्दा विश्वकपमा संगीतले खेलको उत्साह बढ़ाउँछ भाषा संस्कृति र भूगोलको सीमाना भन्दा माथि उठेर लाखौं करोड़ मानिसलाई एउटै लयमा जोड्छ चिल्लीको सड़क गीतदेखि साकिराको विश्वव्यापी वाकावाका हुँदै आजको दाई दाईसम्मको यात्रा र काठमाण्डुका गल्ली गल्लीमा गुन्जने उही उत्साहले यही तथ्यलाई पुष्टि गर्छ फुटबल जहाँ हुन्छ संगीत पनि त्यही पुग्छ We are the dreamers, we make it happen, guess we believe it. रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक सरकारका 100 दिनका उपलब्धि सार्वजनिक मन्त्रालय घटाउँदा 20 अर्ब बचत भ्रष्टाचार नियन्त्रण सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना बाढ़ीले क्षतिग्रस्त संरचना मरमत बाढ़ीबाट क्षतिग्रस्त संरचना मरमतपछि रसुवाको जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडियो परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई
1: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोकका कार्यक्रम शुरू
0: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरोक्को खेल्ने
1: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीचे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: नमस्कार, रेडियो मर्संगी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा साँझ 6:35 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको रायनस नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्यायो 58,91,00,000 रूपियाँ बराबरको बजेट। मर्संगदीको 21 औं गाउँसभा सम्पन्न, 68,87,00,000 बजेट सर्वसम्मत पारित। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत बेसी शहरका पाँच ओडाका योजना सम्पन्न र मर्संगदी गाउँपालिकाले तयार गर्यो कक्षा 8 सम्मको स्थानीय पाठ्यक्रम सहितको पाठ्यपुस्तक।

0: अब समाचार विस्तारमा लमजुङको रायनस नगरपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि 58,51,00,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गरेको छ। नगर प्रमुख पुष्पराज खनालले नगरसभाको 18 अधिवेशनमा बजेट प्रस्तुत गर्दै कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानपानी, पर्यटन तथा स्थानीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। नगरपालिकाले आन्तरिक राजस्व, स्थानीय कर, दस्तुर, सेवा शुल्क तथा विविध आयबाट 2,92,00,000 रूपियाँ संकलन हुने अनुमान गरेको छ। चालू आर्थिक वर्षको बैंक मौजदाता 4,85,36,668 रूपियाँ हुने अनुमान समेत गर्दा आन्तरिक स्रोतबाट 7,77,63,668 रूपियाँ उपलब्ध हुने प्रक्षेपण गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान 8,28,67,00,000 अनुदान 29,50,00,000 विशेष अनुदान 1,00,00,000 र समापूरक अनुदान 1,22,00,000 रूपियाँ गरी कुल 40,00,00,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसै गरी संघीय राजस्व बाँडफाँटबाट 7,50,58,000 रूपियाँ प्राप्त हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान 1,02,88,000 समापूरक अनुदान 60,00,000 र विशेष अनुदान 40,00,000 रूपियाँ गरी 2,02,88,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश राजस्व बाँडफाँटबाट थप 1,19,90,332 रूपियाँ प्राप्त हुने बजेटमा उल्लेख छ। नगरपालिकाका प्रमुख खड्कबहादुर गुरूङका अनुसार बजेटले कृषि क्षेत्रको व्यवसायीकरण, बाँझो जमीनको उपयोग, कृषि सड़क विस्तार, स्थानीय उत्पादनको बजारीकरण, डिजिटल हाट बजार सञ्चालन तथा किसानलाई न्यूनतम समर्थन मूल्य मार्फत प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेको छ। शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, पर्यटन प्रवर्धन, पूर्वाधार विकास, उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना तथा डिजिटल माध्यमबाट सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको नगर प्रमुख गुरूङले बताउनुभयो। नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि कार्यक्रमका लागि 1,00,00,000 रूपियाँ विनियोजन गरेको छ। चक्रपथ रिङ रोड निर्माणका लागि 4,28,00,000 रूपियाँ, बीरबारी पन्थे डाँडा कोखे गाउँ सड़कका लागि 70,00,000 रूपियाँ, एकहर एक धारा खानेपानी आयोजनाका लागि 40,00,000 रूपियाँ तथा सबै वडाका कृषि सड़क विस्तारका लागि 1,20,00,000 रूपियाँ बजेट छुट्याएको छ। लमजुङको मर्सङ्गदी गाउँपालिकाको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम र बजेट प्रस्तुति सहितको 21 गाउँसभा शुक्रबार सम्पन्न भएको छ। गाउँसभाको माधवप्रसाद घिमिरे सभाहलमा सम्पन्न सभाले आगामी आर्थिक वर्ष 83-84 लागि 68,87,18,500 बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। समृद्ध आधुनिक हराभरा मर्सङ्गदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण, कृषि पर्यटन, ऊर्जा र पूर्वाधार भन्ने मूल नारालाई आत्मसात गर्दै गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। प्रस्तुत बजेटले पूर्वाधार विकाससँगै कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा कला संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। गाउँसभाले बजेटसँगै विभिन्न महत्वपूर्ण विधेयक तथा प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। पारित भएका विधेयकहरू विज्ञापन, व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक, मर्सङ्गदी गाउँपालिकाका निशुल्क विद्युत सुविधा सम्बन्धी विधेयक, 2083 तथा कर्मचारी कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक रहेका छन्। यसै गरी आर्थिक वर्ष 82-83 खर्च अनुमोदन सम्बन्धी प्रस्ताव तथा सोही आर्थिक वर्षमा कार्यपालिका र विभिन्न समितिहरूद्वारा गरिएका निर्णयहरूको अनुमोदन सम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत विष्ट नगरपालिकाका पाँचवटा वडामा सञ्चालन गरिएको रोजगारी सृजना कार्यक्रमका सबै योजना सम्पन्न भएको छ। विष्ट नगरपालिका रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वर बहादुर लोहानीको अनुसार चालू आर्थिक वर्षमा संघीय सरकारको सशस्त्र अनुदान तथा नगरपालिकाको 100% साझेदारीमा सञ्चालन गरिएको आयोजना मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्नुका साथै ग्रामीण पूर्वाधार विकासमा टेवा पुर्याएको हो। कार्यक्रम अन्तर्गत वडा नम्बर 2 चिप्लेटी कौशिरी गोरेटो बाटो निर्माण, वडा नम्बर 6 घर गोरेटो बाटो स्तरोन्नति, वडा नम्बर 9 महेन्द्रको घरदेखि बिसौना हुँदै पोखरी टोलसम्म गोरेटो बाटो निर्माण, वडा नम्बर 10 सिरुबारी मोटर बाटो स्तरोन्नति, वडा नम्बर 11 कोलडाँडा बस्नेत गाउँ गोरेटो बाटो निर्माण सम्पन्न गरिएको हो। प्रत्येक आयोजनाका लागि 2,24,800 रूपियाँका दरले बजेट विनियोजन गरिएको थियो। यस अनुसार पाँचवटै योजना सम्पन्न गर्न चालू आर्थिक वर्षमा कुल 11,24,000 रूपियाँ बजेट विनियोजन गरी खर्च गरिएको नगरपालिकाले जनाएको छ। संयोजक लोहनीले कार्यक्रम मार्फत स्थानीय बेरोजगार नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै गोरेटो तथा मोटर बाटो स्तरोन्नतिबाट स्थानीयवासीको आवागमन सहज भएको बताउनुभयो। उहाँको अनुसार यस्ता श्रममूलक विकास आयोजनाले स्थानीय पूर्वाधार विकाससँगै स्थानीय स्तरमा रोजगारीको अवसर र नागरिकको आय आर्जनमा समेत सकारात्मक योगदान पुर्याएको छ। अहिले तपाईं सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
0: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
0: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
5: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
5: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
5: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
4: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर, सम्पर्क नम्बर 066-520-04, मोबाइल नम्बर 98-40-50-663, 97-694-88-777।
6: सुवर्ण अवसर सुवर्ण अवसर।
0: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98-461-93-152 र 98-461-28-317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 28 सेना फिल्म हल चोक, लमजुङ। विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङको मर्सिङदी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो मर्सिङदी पाठ्य पुस्तक सार्वजनिक गरेको छ। गाउँपालिकाको सभाहालमा शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्चन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल तथा सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर 7 का वडा अध्यक्ष तेलबहादुर गुरूङले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो। कक्षा 1 देखि 8 सम्म अध्ययन गर्ने विद्यार्थीलाई आफ्नै गाउँपालिकाको इतिहास, भूगोल, भाषा, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा, व्यवसाय, यातायात, भौतिक पूर्वाधार, जीवन उपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार तथा समसामयिक विषयवस्तुबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले पाठ्य पुस्तक तयार गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। वहाँका अनुसार पाठ्य पुस्तक निर्माणमा गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक, जनप्रतिनिधि, शिक्षा समिति तथा लेखा सम्पादकहरूको सक्रिय सहभागिता रहेको थियो। विस्तृत अध्ययन, छलफल, विश्लेषण तथा सरकारवालाबाट प्राप्त सुझावलाई समेटेर स्थानीय पाठ्यक्रमले निर्धारण गरेका मापदण्ड अनुसार पुस्तकलाई अन्तिम रूप दिएको हो। पुस्तकका लेखकहरू अनिल सिग्देल, निर्मला भट्टराई, सरस्वती सिग्देल, रामचन्द्र घिमिरे, प्रेम भट्टराई र इन्दु पराजुली हुन्। लेखन, सम्पादन तथा डिजाइन कृष्णराम उपाध्यायले गर्नुभएको हो भने सम्पादन ऋषिराम श्रेष्ठ र ईश्वर बाबु पाण्डेले गर्नुभएको हो। गाउँपालिकाले स्थानीय ज्ञान पहिचान र संस्कृतिलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यसहित तयार गरिएको यो पाठ्यपुस्तक शिक्षा क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। पुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज, संस्कृति र सम्पादनप्रति अपनत्व, गर्व र जिम्मेवारीको भावना विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। लमजुङको बेसर स्थित कर्पूरेश्वर टोल विकास समितिले फोहोर मैला व्यवस्थापन, कर्पूरेश्वर मन्दिर संरक्षण तथा कर्पूरेश्वर पार्क व्यवस्थापनका लागि अन्तर्क्रिया तथा छलफल र विभिन्न निर्णय गरेको छ। समितिले मर्सिङदी नदीको ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व जोगाउँदै यसको संरक्षण र सम्वर्द्धनमा वातावरणीय स्वच्छता कायम राख्न पटक पटक सम्बन्धित निकायसँग छलफल र अनुरोध गरिए पनि अपेक्षित पहल नभएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ। समितिका अनुसार फोहोर मैला व्यवस्थापनको नाममा वर्षौंदेखि मर्सिङ्गी नदीमाथि अतिक्रमण हुँदै आएको छ। यसले नदीको प्राकृतिक सौन्दर्यमा असर पुगेको मात्र नभए ऐतिहासिक तथा धार्मिक महत्व भोगेको कर्पूरेश्वर मन्दिर समेत ओझेलमा परेको समितिको आरोप छ। स्थानीय सरकारले स्वास्थ्य वातावरण तथा सार्वजनिक सम्पत्तिको संरक्षणप्रति पर्याप्त चासो नदिएको भन्दै समितिले असन्तुष्टि व्यक्त गरेको छ। छलफलपछि समितिले समस्या समाधानका लागि सम्बन्धित निकायलाई एक महिनाको अल्टिमेट दिने निर्णय गरेको जनाएको छ। मर्सिदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
7: मुख्य समाचारका प्रायोजक
8: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको रायनस नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्यायो 58,91,00,000 रूपियाँ बराबरको बजेट। मर्सङ्गदीको 41 गाउँ सभा सम्पन्न। 68,87,00,000 बजेट सर्वसम्मत पारित। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत बेसी शहरका पाँच ओडाका योजना सम्पन्न। र मर्सङ्गदी गाउँपालिकाले तयार गर्यो कक्षा 8 सम्मको स्थानीय पाठ्यक्रम सहितको पाठ्य पुस्तक। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्सको बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-20-973, मोबाइल 97463-06-501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461-26-344, 98461-26-344।
12: Extreme energy drink.
13: Time check. अहिले ठीक 7 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक फोडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट न URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Liponia.
1: Extreme energy drink.
2: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी शहर चामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको पिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98 56 46 244।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: कान्छी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: गुड मर्निङ मिस,
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
9: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
10: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
11: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणको लागि सचेत बनौं।
12: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौं।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रतिपूर्ति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। यस्तै सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनर्स्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधे कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उनले ढल्दै जान्छ र अझै यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका 1-2 स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि 1-2 ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो 6 घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र 1-2 ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झाझाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवा सभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढ़ी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कतै पनि बाढ़ी छैन।
5: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी 2 दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
2: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हौ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पारोगे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
0: सन्तोष गन्धर्व। सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव। रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
11: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
14: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
15: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लाग्छ।
14: यही बीचमा मध्य पूर्वको द्वन्दका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खाडीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खाडीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खाडीको युद्धमा चाहिँ युद्धसँग सरकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 प्लेटकै 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ। त्यो अत्यन्त विडम्बनापूर्ण छ।
14: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
16: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ। मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ। जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्थे भनेर भन्ने, त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त बरु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
14: यस्तो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाटै सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ़दो आकर्षण,
17: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
0: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने, शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। अभिनयलाई अहिले पनि शौक र मनोरञ्जनको दृष्टिले मात्र हेर्ने गरिएको छ, तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेशाकै रूपमा अघि बढ़ाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेलिचलचित्रमा युवाहरूको आकर्षण बढ़दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाई छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
17: तिमीलाई भुल्ने मान्छे होइन भन्ने गीत गरेका थिए पहिलो म्यान क्यारेक्टरमा, हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिएको गीत थियो। लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ मैले।
19: तपाईँको भूमिका के थियो नि त्यसमा?
17: भूमिकामा क्यारेक्टर म्यान क्यारेक्टर नै थियो।
19: एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन, उसका इच्छा चाहना पूरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
17: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन्, अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो रहेनछ, गाह्रो रहेछ। सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आएँ, म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ डीएससीआईमा कम्प्लिट गर्ने बित्तिकै पढेको सिआमी, अनि निस्केन नाम, निस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थेँ कि, अगाडि गएर उत्कोसुक बन्न कोसिस गर्ने गर्थेँ। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिक्स मोलेर काम गरेको थिएँ मैले। अनि त्यही बाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। अनि त्यसरी नै मेरो कलाकारता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ, कस्तो हुन्छ, के सहनुपर्छ भने त कति हुन्छ कति हुन्छ।
19: तपाईँको पहिलो अनुभव सुनौ न, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई?
17: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केक पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि, त्यस्तै टाइपको भइरहेको थियो। सिकाइराख्नु भएको थियो दाईले, अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ। क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मलाई कति रोको छु भावरे मेरो लागि यो रहेनछ भन्ने सोच भएको थिएँ म त्यतिखेर।
20: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
17: रेलकै बाटो।
20: रेलको बाटो,
17: हजुर।
20: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
17: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने, प्लानमै हेलिकप्टरमै लिनुपर्ने, प्लान त त्यहाँ पुग्नलाई पनि लभोलभो घामै गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको।
20: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
17: मैले धेरै नै सुन्थेँ होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँ जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ हो होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर, मैले चाहिँ तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ, छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको काठमाडौँ।
0: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
21: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
22: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कार्यक्रम रंगरंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसबाट आदरणीय श्रोता मित्रहरू, हरेक शनिबार यसै समय प्रसार हुने कार्यक्रम रंगरसमा नयाँ कोसेली लिएर तपाईँहरूको माझमा आज पनि उपस्थित भइसकेको छु। यसै समयको यस परिस्थितिमा प्रस्तुत हुने कार्यक्रम रंगरस तपाईँहरूको बीचमा विभिन्न कोसेलीहरू लिएर उपस्थित हुने सन्दर्भमा आज फेरि मैले छुट्टै एउटा सान्दर्भिक एउटा होनहार साहित्यकारको बारेमा चर्चा परिचर्चा गर्ने जमर्को गरेको छु, जो पारिजातको जीवन थाहा छ। यो पारिजातको जीवन कथाको बारेमा नरेन्द्रराज पर्साई 2012 वैशाख 1 गते शिक्षा स्नातक कृति 50 भन्दा बढी, जो नेपाली साहित्यमा जीवन विधाको खडेरी परेको अवस्थामा नरेन्द्रराज पर्साईको प्रवेश भएको हो। जीवनी लेखन कलाको नवीनतम शैलीका साथै जीवनी साहित्यका मूल्य र आदर्शलाई प्रसाईले आफ्नो लेखनको मेरुदण्ड बनाउनु भएको। यसै परिप्रेक्ष्यमा प्रसाईको पारिजातको जीवन कथा जीवनी लेखनको नमूना ग्रन्थका रूपमा पाठक समक्ष प्रस्तुत भएको छ। पारिजातको जीवन कथामा बहुमुखी श्रेष्ठ पारिजातलाई विभिन्न कोण र सुरबाट अन्वेषण गरिएको छ। नरेन्द्र राज पर्साईले पारिजातको जिन्दगीभित्र पसेर आफ्नो मनलाई कतै बाँडफाँड नगरी पूर्णतया पारिजात प्रति नै केन्द्रित गर्नुभएको छ। त्यसैले पारिजातको जीवनकथा उनको नालीबेली र इतिवृत्त मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा अनुकरणीय कृति पनि बन्न पुगेको छ। आदरणीय मित्रहरू, यसै सन्दर्भलाई कोट्याउनको लागि पारिजातको जीवन भन्ने परिवेशमा रहेर आज म यो विषयवस्तु प्रस्तुत गर्न लागिरहेको छु। विषयवस्तु यसरी अगाडि बढ्छ। बाल्य अवस्थादेखि नै पारिजातको पारिवारिक जीवन विचित्रले बित्यो। खास गरेर 14 वर्ष टेकेपछि यिनले आफ्नो घर र परिवारबाट कहिले मानसिक शान्ति पाउन सकिन। द्वन्दै द्वन्दले यिनको पारिवारिक जीवन बगिरहेको थियो। यिनी सानै उमेरकी हुँदा यिनको बाबु टीबी रोगबारीको औषधिको अध्ययन अनुसन्धान र प्रयोग गर्न नेपाल आएका थिए। जिन्दगीमा पहिलोपल्ट अभिभावकको अनुपस्थितिमा पनि पारिजात दार्जिलिङ नै बसेकी थिए। आफ्नो रित्तो घरमा आफै एक्लैले आफै भित्र शासन चलाउनु परेको त्यस दुःखद घटनाका प्रसंगहरू पारिजातको बेसी नसाउनेका क्षणहरू भए। त्यतिखेर न राम्ररी खान पाउनु, न पढ्न पाउनु र न बस्न सुत्न पाउनुको स्थितिमा पारिजात पुगेकी थिइन्। पारिजातले त्यस्तो विकट समयमा आफ्नो मन खोलेर कसैलाई भन्नुभन्दा पनि उनका व्यथा सुनिदिने मान्छे कोही थिएन। त्यस बखत विपत्तिका अनेक रूप जस्तै अनिकाल, भोकमरी, घरझगडा, क्रान्ति आदिका चापमा नै पारिजातको जीवनचक्र जाकिएको थियो। आफ्ना जिन्दगानीका तिनै अप्रिय प्रसंगहरू सम्झेर पारिजात पछिसम्म पनि भन्ने गर्दथिन्। त्यस बेला हाम्रो घर मसान घाट जस्तै हुन्थ्यो। त्यस बखत पारिजातको घर अत्यन्त सामञ्जस्यको स्थितिमा परिचालित थियो। त्यस बेला पारिजातको घर भन्नु मात्रको घर थियो, किनभने त्यस घरभित्र पारिजातको सुख शान्ति र आनन्दको जीवन न्यून हुन्थ्यो। त्यस बेला घरका अभिभावकका रूपमा रहेका पारिजातका दाजु शिवकुमार वाइबा आफ्नी पत्नीकै छेरोफेरोमा मात्र घुम्थे, अथवा भनौँ उनी स्वास्नी ल्याउनु, स्वास्नी खेद्नु र फेरि ल्याउनु, फेरि भगाउनुमा व्यस्त हुन्थे। पारिजातका लागि त्यति बेला आफ्नो घर न बिरानो हुन्थ्यो। कता हो कता सभा नभरी यिनले आफ्नै घरमा आफ्ना पाइताला टेकेकी हुन्थिन्। पारिजात र उनका बहिनीहरूको स्थिति अत्यन्तै नमजाको देखेर पारिजातकी दिदी छेसन्द भिनाजु अभिभावक भएर केही दिन पारिजातका साथीमा रूपमा बसेका थिए। तर दिदी भिनाजु माझ पनि भना भन्दा कोटाकोट बराबर चलिरहन्थ्यो। त्यस समय दिदी भिनाजुको दिनरातको लडाई देखेर पारिजात ज्यादै दुखित भइरहन्। दिदी भिनाजुको दिनहरूको मारामार र झगडालाई शान्त पार्न पारिजातले उनीहरूबाट पनि आफू अलग्गै हुन चाहे। दिदी भिनाजुको ननीको चालाबाट पारिजातले दिदीलाई आफ्नो लोग्नेसँग छुट्टिने सल्लाह पनि दिइन्। दिदी माइत आउँदा दिदीलाई भिनाजीसँगको सम्बन्ध विच्छेद गर्न यिनी क्रमशः भड्किरहन्थे। त्यस बेला एकैनाले पारिजात दिदी भिनाजुबाट छुट्याउन अग्रसर थिइन्। परिणामस्वरूप भिनाजुलाई घुसिया, दुराचारी, पापीको लान्छना लाएर यिनले दिदी भिनाजुको पारपाचीको नै गराइदिन्। यिनका भिनाजु पनि ज्यादै जाली फटाएर चलाए। त्यसैले छुट्टिएकी यिनकी दिदीसँग मार मागेर यिनका भिनाजुले फेरि दिदी लिएर आफ्नो घर गए। दिदी भिनाजुको पुनः मिलन भएपछि अर्थात 3 वर्षपछि यिनकी दिदीको पनि अस्मायिन मृत्यु भयो। त्यसपछि यिनको भिनाजुसँगको नाता पनि सधैँले टुङ्गियो। संरक्षक विहीन अवस्थाका कारण त्यस बेला पारिजातलाई एउटा राम्रो संरक्षकको आवश्यकता थियो। त्यसैले आश्रयको मिठो आशा बोकेर पारिजात संगीतकार तथा गायककार कर्मयोञ्जनकी आमाकी घरमा पुगिन्। कर्मयोञ्जनकी आमा पारिजातकी सानीमा थिइन्।
अनि बालकैदेखि यिनले पारिजात गरेकोमा सानो ठूलो दृष्टि पुर्याउने गर्थिन्। आमा नभएकी टुहरी पारिजात आफ्नै सानीमाको अनुहारमा नै आमाको मायाको झझरको त्यो देख्थिन्। सानै उमेरदेखि पारिजातलाई आफ्नो सानीमा प्रति ठूलो आस्था र विश्वास र भरोसा थियो। सानीमा पनि पारिजात भनेपछि हुरुक्कै हुन्थिन्। त्यसवखत पारिजात घरको बहाल बेहालका अतिरिक्त बाबु अनुपस्थित हुँदाको न्यासुले पनि भौतारिरहेकी थिइन्। त्यसै बीच पारिजातका बाबु पनि परदेशबाट दार्जीलिङ आइपुगेका थिए। काठमाडौँबाट दार्जीलिङ भित्रिएको केही समयपछि डाक्टर केएस वाइबा फेरि इलामतिर लागे। त्यसबेला यी आफ्नो पेसामा निकै बढी खट्थे। त्यसबेलासम्म यिनै होमियोप्याथी क्षेत्रमा नामी पनि भइसकेका थिए। डाक्टर वाइबा आफ्नो औषधि प्रयोग गर्न घरि पहाड़ जान्थे र घरि मधेस ओर्लन्थे। त्यसै परिप्रेक्ष्यमा औषधिको प्रयोगको लागि यिनले इलाम बस्नु परेको थियो। बाबु इलाम जाने आउने भएकाले नै पारिजातले सानैमा इलाम देख्ने मौका पाएकी थिइन्। डाक्टर केएस वाइबा आफ्नी छोरी डाक्टर हुन्छ भन्ने कुराको पक्का विश्वासका साथ थिए। त्यही अड्कलले नै यिनले पारिजातको प्रारम्भिक पढाइ चलाएका पनि थिए। तर आफ्नी छोरी भने विश्वास गर्नै मन नमान्ने र विज्ञान पढ्नै नहिँड्ने भन्ने कुरो डाक्टरले बुझेका थिएनन्। यिनले छोरीको मनोवृत्ति देखेर आफ्नो लक्ष्य प्राप्तिको मन चाहिँ मात्रै गएका थिए। पारिजातले बाबु समस्या डाक्टर पठाउनका लागि आफ्नी बहिनी योग्य छिन् भनेर पर्वर सुकन्याको प्रस्ताव ल्याइरहन्थिन्। किनभने सुकन्या पढाइमा धेरै आराधना गर्दथिन्। तर पछि सुकन्याले पनि डाक्टर नपढ्ने गरी आफ्नो बाटो अर्कैतिर मोडिन्। तैपनि तुलनात्मक रूपले भन्नुपर्दा साधारण शिक्षामा पनि पारिजात भन्दा सुकन्या नै लगनशील हुँदै गइन्। स्कूल स्तरको पढाइमा सुकन्याले पारिजातले भन्दा उन्नति गर्दै गइन् अनि प्रत्येक दृष्टिकोणले सुकन्या फस्टाउँदै पनि गइन्। साँच्चै भन्ने हो भने त्यसबेला सुकन्याको चालामालाले गर्दा पारिजातलाई प्रशस्त हीनताले छोपेको पनि थियो। त्यसो त उनको त्यस हीनताभित्र पनि सुकन्याप्रति गहिरो प्रेम थियो। मिठो सद्भावना थियो र मौलिकताले राखिएको आत्मीयता थियो। वास्तवमा यी सबैको मूल मन्त्र के थियो भने पारिजात र सुकन्या बीच अत्यन्तै प्यारो नाता थियो। यी एक अर्कामा नङ मासु नै थिए। पारिजातको अध्ययनकै समयमा उनका घरमा फेरि एउटा विपत्ति बस्यो। वास्तवमा त्यस विपत्तिद्वारा सारा दार्जीलिङमा नै हल्ला मचिएको थियो। त्यस समयको वर्षा ऋतुमा घनघोर पानी आँधी र तुफानले दार्जीलिङलाई चट्टै चुनाउन खोजेको आभास पाइन्थ्यो। त्यस वर्ष दार्जीलिङ पहिरो नै पहिरोको देश बनेको थियो। यस्तो स्थितिमा बाइबा परिवार आफ्नो घर छोडेर अन्तै शरण लिन पुगेको थियो। त्यस हतारको समयमा त्यस घरमा विभिन्न मूल्यवान सामानहरू पनि छरिएका थिए। साथै हतारका बेला त्यहाँ पारिजातको एउटा बिरालो पनि छरिएको थियो। संकटको बेला घर छोड्दा पनि पारिजातले आफूले प्रिय ठानेको बिरालोलाई निकै सम्झन थालिन्। त्यसैले बिरालो लिन आफ्ना दाजुलाई साथमा लिएर यिनले आफ्नो गाउँ पस्ने जमर्को गरिन्। उनीहरू बिरालो लिन भनेर आफ्नो घरतिर लागे। आफ्नो घर जाने क्रममा यिनका दाजु श्रीवत छटाछट हिँडिरहे। तर पारिजातलाई त्यस संकटपन्न बाटो काट्न निकै कठिन भयो। बाटामा थुप्रिएका बालुवा हेरेर पारिजात रुनु न हाँस्नुले बाध्यतामा पुगेकी थिइन्। त्यस क्षण आफ्नी बहिनीको कम्मरसम्म बालुवा भरिएको देखेर उनका दाई आत्तिएका थिए। त्यस्तो कठिन परिस्थितिमा पनि बहिनीलाई जोगाएर शिवा भाइबाले जङ्गार बाहिरतिर पुर्याएका थिए। त्यसबेला पारिजात र उनका दाजुको पासुलाहरू काँडाले कोरेर कोत्रेर तासेर रगतम्मे भएका थिए। त्यसबेला उनीहरू अगाडि बाटा हिँड्दै आएका बाटाका भागहरू पनि पछि पछि भक्का भक भाँचिएका खाल्टो परेका र लडेका हुन्थे। ती सबै दृश्य देखेर उनीहरू हात्तिँदै रुँदै कराउँदै बाटो काटिरहेका हुन्थे। त्यस यात्राका क्रममा ती दिदी बहिनी दाजु बहिनी दुवैका लागि धुजा धुजा भएर च्यातिएका थिए। त्यति बेला पारिजातको शरीर नाङ्गो हुने अवस्थामा पुगेको थियो। तर पनि नाति उनीहरू आफ्नै गन्तव्यमा शरीर थिए। पारिजात र उनका दाजु त्यस्तो विकट बाटामा पनि आफ्ना यात्राका पूरा गर्न सफल भए। त्यस दिन उनीहरू निकै दुःख र कष्टका साथ आफ्नो घरमा पुगेका थिए। हुन त त्यसबेला त्यहाँ प्राय अरूहरूका घर पनि पहिरोले पुरिएको उनीहरूले प्रत्यक्ष देखेका थिए। तर उनीहरूको घर भने पहिरोले लडाएको रहेनछ। उनका घरमा झ्यालका पर्दामा पनि हावा हल्लिरहेका देखिन्थे। त्यसैले पारिजातले सर्वप्रथम झ्यालका पर्दा झिकिन् र आफ्नो शरीरमा बिहोरे। त्यसबेला त्यहाँ पारिजातलाई लुगा लगाएर एकछिन बस्ने स्थिति पनि भएन। त्यसै बेला यिनका दाजुले यिनलाई गाउँलेसँग सहरतिर्फ भाग्ने सल्लाह दिएर उनले आफू भने आमा बाबु भएका ठाउँमा जाने धृष्टता गरे। दाजुको निर्देशन भयो पारिजातले सहरतिर लम्कन कम्मर कसिन्। पारिजातले आफ्ना घरका पर्दाका कपडाले आफ्नो शरीर ढाकेकी थिइन् अनि ती कपडा पनि बाटा बाटामा काँडागालीले अल्झिएर फेरि च्यातिन थालेका थिए। पारिजातको भनाइअनुसार त्यसबेला ती मगन्ती जस्तै स्थितिमा देखिएकी थिइन्। अर्थात त्यसबेला बाटो हिँड्दा झुत्रे झाम्रे भएर यिनले हिँड्नु परेको थियो। त्यो सानो उमेरमा पारिजातले भोगेको त्यो दुःख पनि उनको जीवनमा बिर्सिन नसक्नु अर्को कष्टमय घटना थियो। आफ्नो घरबाट हिँडेको भोलिपल्ट ती नाङ्गेझार भएर बाबु दाजु र
आफ्ना बहिनीहरू बसेको ठाउँमा पुगिन्। घरमा पारिजातको चिन्ताले बाइबा परिवार झोक्राइरहेका थिए, तर ती गएपछि सबैजना खुसीले भक्कान हिँड्न थाले। यिनलाई देखेर पारिजातका सबै सदस्यहरू हर्षले रुन र हाँस्न पनि थाले। मान्छेले प्राय दुःखका घटनालाई निधिको विडम्बना भन्ने गरेका छन्। पारिजातको परिवार यही विडम्बनाका चपेटामा पुनः परेको थियो, अर्थात् एउटा राम्रो प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिएका थिए। यिनका दाजु शिवकुमार बाइबा पनि क्रमशः ओह्रालो लागेका थिए। यसै सिलसिलामा शिवकुमार बाइबा एक रात निकै ढिलो घर फर्के। घरभित्र पसेर शिवकुमारले छाद्न थाले। शिवकुमारको चालामाललाई त्यस घरमा त्यतिखेर आतंकको सिर्जना भयो अनि पारिजातले आफ्ना दाजुलाई के भयो भनेर आतिँदै सोधिन्। त्यसको उत्तर दिने क्रममा शिवले भने कतै गाँजा खाएर आएको। शिवकुमार बाइबा दिनानुदिन आफ्ना कर्महरूबाट ओझेल पर्न थाले। त्यस बेला यी कहिले स्कूलबाट भागेर कता जान्थे, कहिले साथीहरूसँग कुलतमा लागेर भिरलिन गर्थे, अनि कहिले यी स्कूल जान्छु भनेर पौडी खेल्न जान्थे। यस्तैमा एक दिन यी पौडी खेल्दा खेल्दै पोखरीमा नै हराए। त्यस दिन आकाशबाट पनि घनघोर पानी परिरहेको थियो। शिवलाई बचाउन पोखरीमा पसेका दुईजना मान्छे पनि निस्कन सकेनन्। त्यस बेला पोखरीको पानी सुकाएर तीनवटा लासलाई पाखामा राखेर सबै रुन थाले। पारिजात र सुकन्या पनि छाती पिटी पिटी रोए। बाबु डाक्टर केएस बाइबा पनि रुन थाले। 17 वर्षसम्म पृथ्वीमा रहेर पारिजातका दाजु शिवले 2010 सालमा पृथ्वी छोडे। आदरणीय मित्रहरू, हामी तपाईँहरूको माझमा यो साहित्यिक प्रस्तुति अन्तर्गत पारिजातको जीवनकथा नरेन्द्र राज प्रसाईद्वारा तयार गरिएको यो प्रस्तुति प्रस्तुत गरिरहेको छु। अब भने तपाईँहरूलाई एकैछिन म छाहारीमा ओझेल पर्दै नारायण गोपालको स्वरमा यो एउटा मिठो साङ्गीतिक

पुनः नमस्कार छ साहित्य मित्रहरू, हामी हरेक शनिबार तपाईँहरूलाई साहित्यिक खुराकहरू दिएर मनलाई आनन्दित पार्न खोजिरहेका छौँ। साहित्यको मिठो रसमा पक्कै पनि तपाईँहरू डुबुल्कीमा मारिरहनु भएको छ होला। यहाँहरूको सुझाव अपेक्षाको लागि रेडियो मर्सङ्गी 95 MHz हरेक सम्पर्कमा रहेर हामीलाई उचित वातावरण बनाइदिनुहुनेछ भन्ने आशा गर्दै फेरि कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। पारिजातको घर अब अझै मरूभूमिमाथिको ढुङ्गा हुन थाल्यो। त्यस ठाउँमा पारिजातको अर्को मन बुझाउने कुनै साधन थिएन। त्यस बेला त्यहाँ एउटा बाबु, एउटा पारिजात, एउटी सुकन्या र अर्की कान्छी बहिनी रोई रोई दिन कटाउने जिउँदा आत्माहरू थिए। त्यस्तो काली लाग्दो वातावरणलाई झट्टै छाडेर केही समयपछि भनुभयो अथवा 2010 सालतिर पारिजातका बाबु दार्जिलिङबाट काठमाडौँतिर लागे। छोराको पीड़ामा छटपटाएका केएस भाइबा काठमाडौँमा पस्दा पारिजात आशावादी हुँदै सोध्थिन् अब बाबुको मानसिकतामा केही सुधार होला कि। पारिजात दार्जिलिङमा आफ्ना बहिनीहरूसँग बसेकी थिइन्। बाबुको कुण्ठित मनस्थिर दाजुको स्मृतिमा छातीमा राखिएरै बारम्बार रुन्थिन्। कमाउने बाबुको मनमा बज्र परेपछि बाबु पनि रुँदै काठमाडौँ पछि गए। यी विभिन्न प्रसंग जोडेर पारिजात भन्थिन्, त्यस बेला त मलाई देउसी पनि डर लाग्थ्यो, रातिमा निन्द्रा लाग्थ्यो। वास्तवमा त्यहाँका वरिपरिका दृश्यहरू, मनभरिका कल्पनाहरू पारिजातको लागि सपना थिए। यिनका लागि आफ्नो उमेर र शरीर पनि अभिशाप झैं बसेको थियो।

ग्रहण गरिसकेका थिए। उच्च शिक्षा लिइसकेपछि उनीहरूले आफ्नो बेग्लै स्कूलको स्थापना गरे। त्यसपछि पनि बहिनी सुकन्या र दिदी पारिजात एउटै घरमा बस्थे। त्यस बेला यिनका साथी इष्टमित्रहरू पनि प्रशस्तै थिए। त्यस घडी पारिजात रुनी हाँस्ने आँसु पुछ्ने साथीहरूका बीचमा आफू बसेको अनुभूति गर्थे। यी सबैभन्दा ठूला कुरा सुकन्या र पारिजातको मन वचन र कर्म देख्ने साथी थिइन्। त्यसैले पारिजात आफै भन्थिन्, मलाई एक्लै छु भनेर अनुभव भएन, मेरी बहिनी नै मेरो घर थिए। पारिजातले बिहे नगरेर पनि आफ्नो जीवनलाई बाछुन्जेल परिवारमा नै पाइरहन्। उनी आफू औपचारिक रूपमा कसैको पत्नी नभए पनि उनले धनुवार मुखुवालाई जीवनभरि प्रेमिका रूपमा लिइराखिन्। वास्तवमा धनुवार मुखियासँग पारिजातले गहिरो प्रेम गरेकी थिइन्। तर त्यो उनीहरूको बीचको सम्बन्ध विचैमा चट्ट चुडिएको थियो अनि उनले आफ्नै भावनाहरूकामा आफू एक्लो भएको महसुस गरिरहन्। तर एक्लो जीवन आबद्ध भइरहे पनि बहिनी सुकन्या त्यसलाई कारण आफू घर गृहस्थीका रूपमा अनुभूति चाहिँ सङ्घालिरहन्। काठमाडौँको रामसापदेखि महेपीसम्मको जीवनयात्रामा पारिजातले आफू एक्लै भएको कहिले महसुस गर्न सकिनन्। उनी आफ्नो जीवन र सुकन्याको परिवार जोडिएर भन्ने गर्थिन्, म एक्लै बसेकी छैन, गृहस्थी जीवनमा जन्माएर परिवारभित्र बसेकी छु। वास्तवमा प्राय साहित्यकारहरूको आफ्नै निवास स्थानमा भइरहने आवागमन पनि उनको जीवनमा प्रेरक नै भयो। यस हिसाबमा जीवनका हरेक क्षण हरेक घुम्ती र हरेक मोडहरूमा पारिजातले कहिले एक्लै बस्नु परेन। उनी जहिले पनि पारिवारिक ओतमा नै यन्थिन्। तर जे जस्तो समय बितिरहे तापनि यी सबै प्रमुख कारक तत्व यिनकी बहिनी सुकन्या नै थिइन्। सरकारीमा भन्ने हो भने सुकन्या लामा पारिजातकी सर्वस्व थिइन्। पारिजातको सम्पूर्ण परिवार सुजी भन्नु नै सुकन्या थिइन्। अरे मित्रहरू, पारिजातको जीवन कथासँगै पारिजातको जीवनमा सुकन्या कसरी आएकी थिइन् छोरी प्रसङ्ग म कटाउन चाहन्छु। पारिजात आफूलाई जन्म दिने आमाले मैया माया हौसला र आशीर्वाद नपाउने अभागी छोरी थिइन्। त्यसै गरी पारिजात आमाले जस्तै स्नेह र प्रेरणा आड भरोसा दिने बहिनी सुकन्याकी भाग्यमानी दिदी थिइन्। एउटी शारीरिक रूपमा असक्षम दिदीको संसारमा सम्पूर्ण रूपमा सदैव जुटिएर सुकन्याले नै पारिजातको लागि अद्वितीय भूमिका निर्वाह गरेकी थिइन्। रामायणमा राम र लक्ष्मणको प्रसंगलाई जसरी राम लक्ष्मण भनेर गाँसिँदै लगिन्छ, त्यसरी नेपाली साहित्यमा पनि पारिजात सुकन्या भनेर चिरस्मरणीय रूपमा सम्झाउने कार्य सुकन्याबाट भएको छ। साथै सुकन्याले कहिले घमण्ड गरिनन् र बरू उनी निहुरिएर हिँड्नै हिँडिन्। निर्मल लामालाई निर्मल लामा बनाउनमा पनि पारिजातलाई पारिजात बनाउन तपाईँको योगदान छ भन्ने आग्रह समेत अस्वीकार गर्दै सुकन्याले भनेकी, म आफै केही बन्न नसक्नेले कसरी उनीहरूलाई बनाए होला, उनीहरू आफूलाई बनाएका हुन्। सुकन्या मपाई र महिमा त्यो पनबाट मूर्ति बस्ती त्यस्तै व्यक्तित्व हुन् जुन व्यक्तित्व तकै महान्ताका कारण पारिजात र निर्मल लामाले आफ्नो दायित्वलाई सार्वजनिक गरेका सकेका थिएनन्। तर सुकन्यामाथि व्यक्तित्वभित्र काव्य संसार हुँदा हुँदै पनि खास गरेर आफ्नो दिदीको सेवामा समर्पित हुँदा सुकन्याले लेखनीद्वारा आफ्नो भूमिका प्रदर्शन गर्न सकेकी थिइनन्। पारिजातका जीवनलाई सबैभन्दा मनपर्ने व्यक्ति आफ्नै बहिनी सुकन्या थिइन्। दार्जिलिङदेखि बाचुन्जेलसम्म पारिजातको जीवनमा प्राय दिनौं गाँसिने व्यक्ति नै सुकन्या थिइन्। आमा बहिनी अभिभावक र संरक्षक सबै नै पारिजातले सुकन्यालाई मानेकी थिइन्। सुकन्या विषयका प्रसंगमा पारिजात भन्छन्, म मन भएकी छु, सुकन्या शरीर भएकी छिन्। पारिजात स्वर्गीय भएपछि यस पृथ्वीमा सबैभन्दा ठूलो चोट सुकन्यालाई पर्यो। जे जस्तो दुःखद अवस्थामा पनि पारिजातका जीवनभर सुकन्याको आङमा घाम लागिरहेको थियो, तब पारिजात स्वर्गीय भइन्। त्यसपछि सुकन्याले औँसीको राज जीवनयापन गरिरहेकी छिन्। वास्तवमा पारिजातको रिक्ततामा सुकन्याको संसार रित्तो भयो, सुक्खा भयो र खाली भयो। उनले पारिजातको शून्यतामा आफ्ना मनका कुराहरू खोलेर क्रमशः आफ्नी प्राणप्रिय दिदीलाई चिठी लेख्न थालिन्। वास्तवमा आफ्ना नानीहरू र विद्यार्थीहरूसँग पनि मनका भावना पोखेरन सुकन्याले आफ्ना दैनिकी चलाएकी थिइन्। यसै क्रममा सुकन्याले आफ्नो स्वर्गीय दिदीलाई फेरि पनि आफ्नो छाती खोलेर एउटा चिठी लेखेकी थिइन्। उल्लेखित चिठीहरू बेहोराहरू यस सिलसिलामा प्रस्तुत गरिएका छैनन्। दिदी पारिजातलाई बहिनी सुकन्याद्वारा लेखिएका चिठीहरू अनुच्छेदहरू फटा फड्को मार्दै तल जस्ताको तस्तै यसरी गरिएको छ। तिमी एकैपटक लेख्यौ, त्यही तिम्रो प्रथम र अन्तिम हुन्थ्यो। तिमी अरूको समस्या सुन्दै अनि सल्लाह दिँदै पनि लेख्न सक्थ्यौ। लगभग 200 जति टेलिफोन नम्बर तिमीलाई कन्ठे आउँथ्यो। म त यस मानेमा तिम्रो प्यारा साइड नै थिएँ। फुर्सदको समय दिमागी कसरत भन्दा टेलिफोन नम्बरहरू सम्झेर बस्थ्यो। तिम्रो अध्ययनको क्षेत्र अति विस्तृत थियो, तथापि तिम्रो खगोलशास्त्र र भ्रमण साहित्य सरकारेर पढ्थ्यौ। आफ्नो सानो सानो लुगा आफै धुन्थ्यौ। तिम्रो कृतिहरूबाट पैसा आउन थालेपछि मलाई सघाउन टेलिफोन पानी र बत्तीको पैसा दिन्थ्यौ। त्यति मात्र कहाँ हो र, मेरो छोराछोरी र मलाई समेत लुखाबाट पुर्याउँथ्यौ। चाडबाडमा खर्चा दिन्थ्यौ।

आफ्नो औषधी आफै गरे। आदरणीय मित्रहरू, आज यो प्रस्तुतिमा पारिजातको जीवन कथा नगरराज प्रसाईद्वारा तयार पारिएको कृतिबाट मैले यो विषयवस्तु पोखेँ। अब भने म कार्यक्रमको अन्त्यमतिर जाँदैछु। अन्त्यमा, कुनै समय त्यस्तो पनि थियो, हामी दुई बीच एउटै जुत्ता थियो, म बाहिर जाँदा तिमी घर नै र तिमी बाहिर जाँदा म घरै, त्यही त्यहाँका हो कि त म प्यारासाइटको फाइलले तलिँदा तिमीले तिम्रो प्रथम कथा सपुतलाई नाटकमा रूपान्तर गरेर कलेज अफ एजुकेसनको प्रौढ शिक्षा कार्यक्रमलाई बेचेर मेरो निम्ति क्लोरोमाइटिसिन किनेर ल्याएकी थियो भन्ने यो उजागारका साथ आगामी हप्ता फेरि पुनः तपाईँहरूको माझमा उपस्थित हुने वाचा गर्दै यो रंगरस संसारबाट बिदा हुन चाहन्छु। नमस्कार। जय साहित्य, जय भाषा।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल पर्दिमो समय न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौ देप्रे विवरण री विषया ब्याङ्के ङेल पर्दिमो न्यौ तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
5: छात्रवृत्तिको व्यवस्था
6: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
5: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र CIT भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचारी पसल।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना
7: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
7: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
6: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
6: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
7: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
7: मासिक एकाइ परीक्षाको व्यवस्था
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
7: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 98460-74553 98560-45875 98460-85791 र 98460-83862

0: Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: सानो तिमी कहाँ छौ, तिम्रो अनुहार नहेरी म कसरी बसौ।
1: सानो तिमी कहाँ छौ बाबा, के गर्दैछौ तिमी, म तिम्रै यादमा तडपिरहेछु र तिमी आउने आशामा यिनी नजरले कोरिराखेका छन्।

0: हर पल हर दिन तिम्रै यादमा रुने म तिमीलाई मेरो माया भए अवश्य भेट्न आउनेछौ।
1: सानो मायामा कत्रो त्याग र तपस्या हुन्छ, हामी त एक अर्कामा समर्पित छौ। तिमीलाई पनि त भेट्ने मन होला नि।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
0: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
8: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
0: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
0: बाफे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
10: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
11: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
12: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक, डुम्रे बेसी सहर चामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2 पुष्पलाल मध्य पहाड़ी लोकमाग को सुंदर बजार भोलेटार सड़क खंड को बिमिरे भंजांग क्षेत्र में प्रत्येक दिन साझा 7 बजेदी बिहान 5 बजेसम इस यात्रु महानुभावर में पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9846565233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: California, extreme energy drink.
1: नेपाली कथानक चलचित्र आई एम जित बहादुर
2: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
0: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 98415448।

0: Media, Extreme Energy Drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दार्लाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कारेश बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेर्नु माले ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
5: हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, अनि
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
7: समिति हो चौदह क्या में बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता खे हमरो
8: खाई खाई बहु कोई लोटरी भर दिल
9: आई समी जो लोटरी पर दी छाता ही गुरी
8: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
10: सतर्क
11: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
13: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
14: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
14: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
13: छात्रवृत्तिको व्यवस्था,
14: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
13: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
15: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
16: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।

0: औठी लाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665212083
5: सम्पर्क मोबाइल नम्बर 9856013375
4: प्रोप्राइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नसा, स्नायु, मानसिक तथा शारीरिक रोग बिरामीहरूका लागि सुवर्ण अवसर।
0: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
0: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
0: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 98400506637, 97694988777।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0663521083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। होइन खुशी के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लम्जुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लम्जुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Media, Extreme Energy Drink.
1: Extreme Energy Drink. Time check. अहिले ठीक 10 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ. अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ. हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्. भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ. शुभरात्री.

0: ठ्याजालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।